सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण। साथै हाम्रो कार्यक्रमहरू श्रोताहरूले सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा पनि। समय यसबेला बिहानको ठिक 6:25 औ 45 सेकेन्ड भएर श्रोता, अनि आज हो विक्रम सम्वत 2083 सालको असोज 21 गते, सक्सम्मत 1948 अश्विन 15 गते, साथै 2026 सालको अक्टोबर महिनाको 7 तारिक बुधबार। अब आरम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिकामा चित्रको न्यानो स्वागत अभिवादन।

सत्यको बाटो कठिन हुन सक्छ तर त्यसको अन्त्य शान्तिमा हुन्छ। आदरणीय श्रोता, भगवान गौतम बुद्धको यस वाणीलाई अघि राख्दै आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। म सञ्चालिका अनिताको तर्फ

0: कौन कहे। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ पाहुना र अतिथि सत्कार हाम्रो संस्कार विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ मामरिङ निवासी रूपमती खवास ज्यू।
1: सधैँ यस आध्यात्मिक अर्चना कार्यक्रम सुन्नलाई कुरेर बसिरहनु भएको मेरो प्यारो आदरणीय श्रोतागणमा म रूपमती खवासको न्यानो अभिवादन एवं नमस्कार। म आज हजुरहरूमाझ पाहुना र अतिथि सत्कार हाम्रो संस्कार भन्ने विषयमाथि चर्चा गर्न लागिरहेकी छु। र अब पाहुना र अतिथि भनेको के हुन्? प्रथम हामी यसको शाब्दिक अर्थलाई बुझौँ। साधारण भाषामा पाहुना भन्दा हामी हाम्रो घरमा आउने हाम्रो आफन्तजन साथीसङ्गी वा अपरिचित व्यक्तिहरूलाई हामी पाहुना भन्ने गर्छौँ। अब यो अतिथि शब्दलाई केलाएर हेर्यौँ भने संस्कृत शब्द अतिथिमा अ र तिथि जसको कुनै तिथि छैन अर्थात् उसको आउने कुनै निश्चित नै छैन वा हुँदैन कुनै पनि बेला आउन सक्छ। तर आजकल त तकनिकीको युग भएकोले गर्दा साह्रै असम्भव पनि छैन। यस्तो प्रकारले बिना कुनै पूर्व सूचना र निमन्त्रणा नभई अचानक आइपुग्ने व्यक्ति नै वास्तवमा अतिथि हुन्। हाम्रो समाजमा पाहुना पनि हामी दुई प्रकारका देख्छौँ। एउटा पाहुना ती हुन् जसलाई हामी निमन्त्रणा गरेर विवाह समारोह घरको माङ्गलिक उत्सवहरू जस्तै जन्मतिथि पूजा आजको अवसर पारेर आदरपूर्वक बोलाउँछौँ र ती निमन्त्रणालाई स्वीकार गरेर आउने पाहुना। अनि अर्को पाहुना चाहिँ कस्तो भन्दा आपत विपदमा परेर आउने जस्तो यात्राको क्रममा अचानक आइपुग्ने व्यक्तिहरू। र अब कुरा आयो सत्कार गर्ने। हामी अथवा हाम्रो देश भारत अनि हाम्रो देशको संस्कृतिले नै हामीलाई यही कुरा सिकाएको छ किनकि अतिथि अनि पाहुनाको सत्कार गर्नु नै हाम्रो भारतीय संस्कृतिको मूल परिचय हो अनि यसको जड भनेको सनातन वैदिक संस्कृति हो। अझ भन्नुपर्दा हाम्रो नेपाली सम्प्रदायमा त झनै पाहुना र अतिथिको उचित श्रद्धा र सम्मानको साथ सत्कार गरेको हामी पाउँछौँ। अब भारतीय संस्कृतिले अतिथिको बारेमा के भनेका छन् भने अतिथि देवो भव अर्थात् अतिथि भगवान स्वरूप हुन्। उस्तै प्रकारले माता अथवा आमा अथवा मातृ देवो भव आमा पनि भगवान हुन् भनेका छन्। पितृ देवो भव पिता अथवा बाबा पनि भगवान स्वरूप हुन्। अनि आचार्य देवो भव अर्थात् गुरु पनि भगवान स्वरूप हुन् भनेका छन्। भारतीय संस्कृतिको यी चारवटा महान उक्तिहरू हुन् भारतलाई अथवा हाम्रो देशलाई आज विश्वमा चिनाउने कुराहरू यी नै हुन्। पाहुना र अतिथिको सत्कार गर्नु नै हाम्रो संस्कार हो अथवा यो भारतीय संस्कार हो जहाँ हामी पनि भारतीय हुनुको नाता आफैलाई गौरव गर्नुपर्छ। यो भयो एउटा बृहत् देशको स्तरमा। आज हामीले हाम्रो समाजमा हेर्यौँ भने पनि हाम्रा पुर्खाहरूले युगौँदेखि जोगाएर राखेको यो अमूल्य संस्कार आज पनि हाम्रो व्यवहारमा पाउँछौँ।

किनकि घरको ढोकामा आएका जो कोही पनि हाम्रो पाहुना अथवा अतिथि हुन् अनि उनीहरूको सत्कार गर्नु नै हाम्रो प्रमुख कर्तव्य हो भन्ने कुरा हाम्रो संस्कारमा रहेको छ। र रामायण र महाभारतमा पनि हामी के पाउँछौँ भने अतिथिको बारेमा भन्नुपर्दा अतिथि वा पाहुनालाई खाली हात वा भोको पेट फर्काउनु महापाप भनिएको छ। एउटा पाहुनाको रूपमा शरण लिन आएका प्राणीलाई कसरी सत्कार र सम्मान गर्नुपर्छ भन्ने विषयमा यहाँ म एकजना राजा शिवीको उदाहरण दिन चाहन्छु। हजुरहरूले पनि सुन्नुभएकै होला है। र एकपल्ट एउटा परेवा उड्दै उड्दै राजा शिवीको काखमा आइपुग्छन् अनि उसलाई खेद्दै खेद्दै पछिबाट एउटा बाज पनि उड्दै आउँछ र भन्नुपर्दा परेवा बाजको शिकार रहेछ अनि उसले परेवालाई खान चाहन्छ। तर राजा शिवीले परेवालाई दिन मान्दैनन् किनभने ऊ त राजाको शरणमा आएका छन्। सट्टामा परेवा बराबरको मासु अथवा आफ्नो शरीरको मासु काटेर दिने उहाँले वचनबद्धता गर्नुहुन्छ र उहाँले दिनु पनि हुन्छ। यी पौराणिक प्रसङ्गले के देखाउँछ भने राजा शिवीले मानिसलाई मात्र होइन तर प्राणीलाई पनि कति सम्मान दिएर आफ्नो उदारताको परिचय दिएका छन्। यसरी हाम्रो देशले आत्मसात गरेको अतिथि सत्कार केवल एउटा सामाजिक औपचारिकता मात्र नभएर व्यवहारिक रूपमा यो त एउटा ठूलो आध्यात्मिक धर्म र कर्तव्य हो भन्ने स्पष्ट हुँदछ। अब म आतिथ्य सत्कारको परम्पराबारे केही चर्चा गर्न चाहन्छु। हाम्रो देश विभिन्न जाति संस्कृति र विविधताले भरिएको देश हो। यहाँ थुप्रै किसिमका विभिन्न समुदायका मानिसहरू बसोबासो गर्छन् अनि आआफ्नै विशिष्ट परम्पराहरू पनि छन्। तर सबै समुदायमा पाहुना तथा अतिथिप्रतिको सत्कार सम्मान र आत्मीयता भने समान नै पाइन्छ। हाम्रो देशको विशेष गरेर गाउँघरमा आतिथ्य सत्कारको तरिका एकदमै प्राकृतिक र निष्कपट हुँदछ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ पाहुना र अतिथि सत्कार हाम्रो संस्कार विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ रूपमती खवास ज्यूले। गाउँघरमा कोही अपरिचित व्यक्ति आए उसलाई खुसी साथ बस्नका लागि गुन्द्री सुकुल अथवा खोसेलाको पिरा है अनि अथवा काठको पिरा दिइन्छ अनि तामाको गाग्रीबाट पानी वा मही पनि खान दिइन्छ अनि घरमा जे पाकेका छन् बाँडचुर गरेर खान दिन्छन्। आफू रुखो सुखो खाएर भए पनि पाहुनालाई मिठो मसिनो बनाएर पेट भरि खुवाउँछन्। र गाउँको चाखलाग्दो कुरा अर्को के छ भने घरमा पाहुना आउँदा वरपर छिमेकीहरू पनि भेट्न आउँछन् र हाल खबर सोध्ने अनि बातचित गर्ने गर्छन् जसले हाम्रो सामाजिक एकता र दायित्वलाई बोध गराउँदछ। यो प्रकारको संस्कार आज पनि व्याप्त छ र अब तराई अथवा मधेसमा आतिथ्य परम्परा के कस्तो प्रकारको छ त्यो पनि यहाँ हामी चर्चा गरौँ है। तराई अथवा मधेसमा पाहुनालाई मेहमान भनिन्छ। यदि घरमा कोही मेहमान अथवा पाहुना आए बस्नको लागि चौकिया खाट अथवा हामी पलङ भनेर बुझ्छौँ ती कुराहरूको व्यवस्था गरिन्छ र मधेसमा गर्मी हुने भएकोले शीतल शर्बत अथवा जुस मिठाई आदि दिए

र खुशी साथ स्वागत गर्छन्। मिठा मिठा व्यञ्जनहरू बनाएर खुवाउँछन् अनि बिदा भएर जाँदा पनि आफ्नो गच्छे अनुसार उपहार वा दक्षिणा दिने एउटा राम्रो चलन पनि छ। र अब हामी हिमाली क्षेत्र जहाँ बसोबास गर्ने ती समुदायका मानिसहरूको आतिथ्य सत्कारको छुट्टै र निकै मनमोहक शैली तथा परम्परा भएको हामी पाउँछौँ। त्यहाँ पाहुनालाई खदा लगाएर स्वागत गर्छन्, जो पवित्रता र सद्भावनाको प्रतीक हो। ठन्डा ठाउँ भएकोले चिसोबाट जोगाउन पाहुनालाई सुजिया अथवा नुन र घिउ हालेको चिया वा स्थानीय पेय पदार्थहरू टक्र्याउँछन् अनि तातोको लागि घरको सबैभन्दा मुख्य ठाउँ चुलोको नजिकमा राख्छन् र उनीहरूको हृदय एकदमै ठुलो हुन्छ।

हाम्रो नेपाली भाषामा आशु कवि लक्ष्मी प्रसाद देवकोटाज्यूले लेख्नु भएको मुनामदन खण्डकाव्यमा पनि यो कुरा उल्लेख छ। जहाँ मदनलाई आपत आइलाग्दा गर्नुभएको सहयोग र आतिथ्यको कुरा छ। उहाँले भन्नुभएको छ कि मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। अब अलिकति सहरी क्षेत्रको पनि यहाँ चर्चा गरौँ। समयको परिवर्तन सँगसँगै सहरी क्षेत्रमा पाहुना सत्कारको शैली केही फेरिएको हामी पाउँछौँ। वर्तमान समयको व्यस्तताको कारण पनि यो एउटा हो, किनकि आजभोलि मानिसहरू अत्यन्त व्यस्त छन् अनि सहरका मानिसहरू घरमा भन्दा पनि बढी होटल र रेस्टुरेन्टमा भेटघाट गर्न र खान रुचाउँछन्। तरै पनि अतिथि सत्कार गर्ने संस्कारको भने मूल मर्म जुन छ त्यो भने मरेको छैन। सहरका घरहरूमा पनि पाहुना आउँदा चिया कफी नास्ता टक्र्याउँदछन्, स्वागत गर्छन् भने बिदाको समय ढोकामै पुगेर बिदा दिने चलन कायम नै रहेको पाइन्छ। र अतिथि सत्कारले अंगालेको सामाजिक र नैतिक मूल्यहरू, अतिथि सत्कार केवल खानपिन गराउन मात्र होइन, यसले समाजमा गहिरो नैतिक अनि सामाजिक सन्देश पनि दिइरहेको हुन्छ, जसमा एउटा हो निस्वार्थ सेवा भाव। अतिथि संस्कारमा कुनै स्वार्थ भाव हुँदैन। आज मैले खुवाएँ भोलि उसले खुवाउन् भन्ने तोलमोलको भावना राखिँदैन। अनि अर्को हो अहंकारको नाश। जब हामी पाहुनालाई निहुरिएर प्रणाम गर्छौँ, उनीहरूलाई उच्च स्थानमा राख्छौँ, तब हाम्रो अहंकार नाश हुँदछ। अर्को हो सम्बन्धहरूको नवीनीकरण। आजको व्यस्त र भागदौडपूर्ण जीवनमा सबै एकलकाँटे भएर गइरहेको बेला पाहुनाहरूको आगमनले पुराना सम्बन्धहरू ताजा बन्दछ, मेलमिलाप र भाइचारा बढेर जाँदछ। अनि अर्को चाहिँ हो सहिष्णुता र उदारता। हामी पाहुनाको जात धर्म देश केही हेर्दैनौँ, त्यसले समाजमा सहिष्णुता र विश्व बन्धुत्व अथवा वसुधैव कुटुम्बकम अथवा सम्पूर्ण संसार नै एउटा परिवार हो भन्ने कुरालाई बढावा दिदछ। यसरी अतिथि तथा पाहुनाको सत्कार गर्दा हाम्रो संस्कार संस्कृति अर्को नयाँ पिँढीमा हस्तान्तरित हुँदै जान्छ। संस्कार र संस्कृति भनेको कुनै जडता रूढिवादी परम्परा मात्र होइन, यो परिष्कार हुँदै जाने एउटा प्रक्रिया हो। आज प्राविधिक विकासको कारणले हामीले प्रयोग गर्ने भाँडावर्तन बस्ने आसन परिवर्तन भएको होला, तर हाम्रो भित्री भावना त्यही नै छ अनि त्यही नै रहनु पनि पर्छ। समय सँगसँगै संस्कारको रूप परिवर्तन हुन सक्छ, तर त्यसको आन्तरिक भावना भने कहिले परिवर्तन हुँदैन। अतिथिलाई ईश्वर मानेर सत्कार गर्ने परम्पराले सबै नै ईश्वर हो भन्ने उच्चतम धारणालाई बलियो बनाउँदछ, जो मानिसले जति सक्दो चाँडो बुझ्न पर्ने सत्य हो। तसर्थ अतिथि तथा पाहुनाको सत्कार एउटा ढोङ्गी परम्परा होइन, तर मानिसमा हुनपर्ने नैसर्गिक संस्कार हो। धन्यवाद।

यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो पाहुना र अतिथि सत्कार हाम्रो संस्कार विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो रूपमती खवास ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार।

हुन स्वागत छ श्रोताहरूलाई आकाश भएको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। समय यस बेला बिहानको ठिक 7:05 भएर श्रोता र अबको यो समय हो कार्यक्रम शुभ प्रभातको, जस अन्तर्गत लिएर आएका छौँ लोक प्रस्तुतिहरू विविध कलाकारहरूको स्वरमा। साथै श्रोता, कार्यक्रमको आजको हाम्रो शब्द रहेको छ सोरठी।

सोरठी एक कथात्मक लोकगीत नाच हो जुन विशेष गरी गुरुङ र मगर समुदायमा हुने गर्छ र थारू लगायत अन्य समुदायमा पनि फैलिएको छ। यसमा मादलको तालमा गाउँदै नाचिन्छ, कहिलेकाहीँ मुर्चुङ्गा जस्ता बाजा पनि प्रयोग हुन्छन्। सोरठीलाई लोक नाटकको रूपमा पनि हेरिन्छ किनकि यसमा पात्रहरू संवाद जस्तो शैली र कथा प्रस्तुति हुन्छ। सोरठीको मुख्य कथामा राजा जयसिंह र उनका 16 रानीहरू र एक छोरीको दुखन्त कथा हुन्छ। परम्परागत रूपमा 16 जना महिला नाचकर्ताले 16 रानीहरूको प्रतिनिधित्व गर्छन् भने एक पुरुष नाचकर्ताले राजाको भूमिका खेल्छ। मुख्य बाजा मादल हो। गायक, वादक र नाचकर्ताहरू मिलेर प्रस्तुति दिन्छ। गीतहरूमा प्रेम, प्रकृति, समुदायको जीवन र धार्मिक पौराणिक पात्रहरूका कथाहरू हुन्छन्। कहिलेकाहीँ पुरानो रूपको नेपाली वा स्थानीय भाषामा गाइन्छ। ताउनु श्रोता, कार्यक्रमको यो प्रथम प्रस्तुति स्वीकार्नुहोस् मन्जु विश्वको आवाजमा।

भर्खरै श्रोताले सुन्नुभयो नरेन गुरुङको आवाजलाई। समय बिहानको 7:15 भयो श्रोता, र यो प्रसारण हो आकाशवाणीको नेपाली प्रसारण सेवाको। तब पनि लिएर आएका छौ उत्तम मणि बमजनको स्वरमा केही नेपाली भजनहरू। सिकानुहोस्।

0: उत्तम अनि भमसन घोषमा विविध भजनहरूको प्रस्तुतपछि श्रोता अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू हिमाचल प्रदेशको तीन दिने भ्रमणमा हुनुहुन्छ। आज राष्ट्रपतिले रोहतांगस्थित अटल सुरुङको भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्याण्डका राष्ट्रपति गी पहनलामले आज भारत मण्डपमा दोस्रो भारत EFTA समृद्धि शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज विकसित भारत संकल्प सभालाई सम्बोधित गर्नुहुनेछ। भारत र घानाले वैज्ञानिक अनुसन्धान, शिक्षा क्षमता निर्माण, कृषि अनुसन्धान र शिक्षाको क्षेत्रमा सहयोग सुदृढ गर्न दुई समझदारी पत्रमा हस्ताक्षर गरेको छ अनि भारतले पहिलो T20 म्याचमा वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू हिमाचल प्रदेशको तीन दिने भ्रमणमा हुनुहुन्छ। हिज विलासपुर आइपुगेपछि उहाँले एम्स विलासपुरको पहिलो दीक्षान्त समारोहमा भाग लिनुभयो र त्यहाँ उत्कृष्ट विद्यार्थीहरूलाई पदक तथा उपाधि प्रदान गर्नुभयो। आज उहाँको भ्रमणको दोस्रो दिन राष्ट्रपतिले रोहतांगस्थित अटल सुरुङको भ्रमण गर्ने कार्यक्रम रहेको छ। हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: राष्ट्रपति द्रौपदी मुर्मू का आज अटल टनल रोहतांग का दौरा करने का कार्यक्रम है। वे सुरंग के उत्तर और दक्षिण दोनों पोर्टल पर जाएंगी और इस ऐतिहासिक टनल के बारे में सीमा सड़क संगठन के अधिकारियों से जानकारी हासिल करेंगी। दोपहर बाद राष्ट्रपति मुर्मू मनाली के प्रसिद्ध हिडिम्बा मंदिर में पूजा अर्चना भी करेंगी। राष्ट्रपति के दौरे को लेकर मनाली, अटल टनल रोहतांग और आसपास के क्षेत्रों में सुरक्षा के व्यापक प्रबंध किए गए हैं। रितेश कपूर, आकाशवाणी समाचार, मनाली।
1: प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्याण्डका राष्ट्रपति गी पहनलामले आज भारत मण्डपममा दोस्रो भारत EFTA समृद्धि शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुनेछ। यो सम्मेलन भारत युरोपीय मुक्त व्यापार संघको साथ व्यापार र आर्थिक साझेदारी सम्झौता TEPA को पहिलो वर्षगांठको अवसरमा आयोजित भइरहेको छ। सम्मेलनमा भारत र EFTA सदस्य देशहरू, स्विजरल्याण्ड, नर्वे, आइसल्याण्ड र लिङ्क्सटेस्टिनका वरिष्ठ अधिकारीहरू, उद्योगका नेताहरू र प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्। यसको उद्देश्य आर्थिक सहयोगलाई अझ सुदृढ पार्नु, व्यापार साझेदारी बढाउनु र लगानी, प्रविधि, सहयोग र नवीनताका लागि नयाँ अवसरहरू खोज्नु रहेको छ। $10 खरब लगानी साझेदारी र भारतमा 10 लाख रोजगारी सृजना विषयको यस सम्मेलनमा TEPA को प्रगति, नयाँ लगानीको घोषणा, उद्योग सरकार सहकार्यलाई सुदृढ पार्ने र प्रमुख क्षेत्रहरूमा अवसरहरूको खोजी गर्ने विषयमा छलफल गरिनेछ। राष्ट्रपति गी पहनलाम तीन दिनको भारत भ्रमणमा हुनुहुन्छ। भारत र EFTA बीचको TEPA गत वर्ष अक्टोबर 1 लागू भएको थियो। संयुक्त प्रेस वार्तामा प्रधानमन्त्री मोदीले भारत स्विजरल्याण्ड सम्बन्धहरूप्रति राष्ट्रपतिको प्रतिबद्धताको सराहना गर्नुभयो। उहाँले भन्नुभयो, भारतले गत वर्ष अक्टोबरमा EFTA देशहरूसँग ऐतिहासिक व्यापार र आर्थिक साझेदारी सम्झौता गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले टेक्नोलोजी समावेशी र दिगो विकासको साधन बन्न पर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले भारत मोबाइल कंग्रेसभन्दा पहिले हिज सेवा तीर्थमा ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेशन एसोसिएशन GSMA का बोर्ड सदस्यहरूको साथ बातचित गर्नुभयो। भारत मोबाइल कंग्रेस 7-10 अक्टोबरसम्म नयाँ दिल्लीमा आयोजित गरिनेछ। श्री मोदीले भन्नुभयो, समाजको कुनै पनि वर्गलाई पछाडि नछोड्न प्रौद्योगिकी लोकतान्त्रिकरण आवश्यक छ। उहाँले प्रविधि र डिजिटल सेवाहरूलाई सस्तो र पहुँचयोग्य बनाउनु पर्नेमा जोड़ दिनुभयो। श्री मोदीले अल्पविकसित र विकासशील देशहरूमा बढ्दो डिजिटल विभाजनलाई रोक्न प्रविधिमा अन्तिम माइलसम्म पहुँचमा पनि जोड़ दिनुभयो। प्रधानमन्त्रीले डिजिटल सार्वजनिक पूर्वाधारको सम्भावनालाई विकासशील देशहरूका लागि रूपान्तरणकारी शक्तिको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो कि धेरै विश्व नेताहरूसँग यस पूर्वाधारको बारेमा उहाँको छलफलले यसको बढ्दो विश्वव्यापी सान्दर्भिक प्रदर्शन गरेको छ। श्री मोदीले अझ भन्नुभयो कि यस्ता प्लेटफर्महरूले अल्प विकसित र विकासशील देशहरूका लागि लन्च प्याडको रूपमा कार्य गर्न सक्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज विकसित भारत संकल्प सभालाई सम्बोधित गर्नुहुनेछ। प्रधानमन्त्री र राष्ट्रिय अध्यक्षको सम्बोधनका साथै पार्टीका कयौं वरिष्ठ नेता उत्तर प्रदेशका विभिन्न भागबाट भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी हुनुहुनेछ। भाजपाका राष्ट्रिय महासचिव र उत्तर प्रदेश प्रभारी विनोद तावडे अयोध्याबाट सामेल हुनुहुनेछ। मुख्यमन्त्री योगी आदित्यनाथ, उपमुख्यमन्त्री ब्रजेश पाठक र प्रदेश सहप्रभारी डाक्टर मेघा कुलकर्णी लखनऊको हजरतगंज स्थित सरदार वल्लभ भाई पटेलको प्रतिभा स्थलबाट कार्यक्रममा सामेल हुनुहुनेछ। प्रदेश भाजपा अध्यक्ष र वित्त राज्य मन्त्री पंकज चौधरी वाराणसीबाट, जबकि भाजपाका पूर्व राष्ट्रिय अध्यक्ष र केन्द्र मन्त्री जेपी नड्डा नोएडाबाट कार्यक्रममा सामेल हुनुहुनेछ। भाजपाका पूर्व राष्ट्रिय अध्यक्ष र रक्षा मन्त्री राजनाथ सिंह गाजियाबादबाट उपस्थित रहनुहुन्छ। साथै उपमुख्यमन्त्री केशव प्रसाद मौर्य प्रयागराजबाट, प्रदेश सहप्रभारी प्रदीप वर्मा सीतापुरबाट र प्रदेश सहप्रभारी अनन्त ओझा बुलन्दशहरबाट कार्यक्रममा भाग लिनुहुनेछ। यी सबै स्थानहरूमा आयोजित विकसित भारत संकल्प सभामा पार्टी पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, कार्यकर्ता र स्थानीय मानिसहरू पनि जुड्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय मन्त्रीमण्डलले एकीकृत परिवहन तथा लजिस्टिक प्राधिकरणको गठनलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा हिज केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि मीडियालाई जानकारी दिनुहुँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले यसले परिवहन तथा लजिस्टिक क्षेत्रमा अनुसन्धान, योजना मूल्याङ्कन, निगरानी र प्रभाव मूल्याङ्कनलाई बलियो बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, यसले देशमा एकीकृत परिवहन र लजिस्टिक योजनाको लागि शीर्ष संस्थाको रूपमा कार्य गर्नेछ। श्री वैष्णवले देशको सकल घरेलु उत्पाद लगभग 7.5-8% दरले बढ़िरहेको र यसका साथै लजिस्टिकको माग पनि लगातार बढ़िरहेको बताउनुभयो।
3: माननीय प्रधानमन्त्री जी ने निरन्तर सेवा देश की है, इसके लिए क्याबिनेट ने अभिनन्दन किया माननीय प्रधानमन्त्री जी का और एक प्रस्ताव पारित किया। जिस तरह से गुजरात में प्रधानमन्त्री जी ने अपने कार्यक्रमों के माध्यम से, नीतियों के माध्यम से कई ऐसे परिवर्तन किए जिसके लिए दुनिया भर में माननीय प्रधानमन्त्री जी को जो काम उन्होंने किए वो सारे काम आगे जाके देश के लिए एक बड़ी टेम्पलेट बने। तो गुजरात मॉडल को दुनिया भर में पहचाना गया, सराहा गया और भारत भर में उसकी इम्प्लीमेंटेशन हुई।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्नुभएको छ। राष्ट्रको सेवा र निरन्तर प्रतिबद्धता र सुशासनको मन्त्रबाट प्रेरित सरकार 2047 विकसित भारतको लक्ष्य साकार पार्ने दिशामा निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणले जनताको जीवनमा परिवर्तन ल्याइरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी कसरी गोवाको सागरमाला कार्यक्रमले यस दृष्टिकोणलाई वास्तविकतामा परिणत गरेको छ भन्ने कुरामा चर्चा गर्नेछौं।
4: देश की 11,000 किलोमीटर से अधिक लंबी तटरेखा और करीब 14,500 किलोमीटर संभावित नौगम्य जलमार्गों का बेहतर इस्तेमाल करने के लिए सरकार ने वर्ष 2015 में प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में सागरमाला कार्यक्रम की शुरुआत की। इस कार्यक्रम का उद्देश्य बंदरगाह आधारित विकास को बढ़ावा देना है। इसके तहत बंदरगाहों के आधुनिकीकरण, बेहतर समुद्री संपर्क, तटीय नौवहन को बढ़ावा देने और तटीय समुदायों को मजबूत करने पर विशेष जोर दिया जा रहा है। प्रधानमंत्री नरेंद्र मोदी ने भी देश की समुद्री क्षमता का बेहतर इस्तेमाल कर आर्थिक विकास को गति देने पर जोर दिया है।
5: भारत सरकार ने राज्य सरकार के सहयोग से सागरमाला परियोजना के तहत पोर्ट इंफ्रास्ट्रक्चर को अपग्रेड किया है, पोर्ट कनेक्टिविटी को भी बढ़ाया है।
4: समुद्र और जल मार्ग गोवा की पहचान का अभिन्न हिस्सा है। इसी को ध्यान में रखते हुए सागरमाला कार्यक्रम के तहत राज्य में बंदरगाहों और जल मार्गों के विकास के साथ साथ क्रूज पर्यटन को बढ़ावा देने के लिए भी लगातार काम किया जा रहा है।
1: भारत र घानाले वैज्ञानिक अनुसन्धान, शिक्षा, क्षमता निर्माण, कृषि अनुसन्धान र शिक्षाको क्षेत्रमा सहयोग सुदृढ गर्न दुई समझदारी पत्रमा हस्ताक्षर गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरको घाना भ्रमणका क्रममा यी सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको थियो। दुवै देशहरू दक्षिण

सहयोगलाई अझ बलियो बनाउनको लागि कार्य गरिरहेका छन्। भारतले पहिलो टी ट्वेन्टी खेलमा वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको छ। लखनऊमा हिजो राति भएको खेलमा वेस्ट इण्डिजले पहिले ब्याटिङ गर्दै 19 ओभर र 1 बलमा 171 रन बनाएको थियो। सिरिजको दोस्रो खेल शुक्रबार राँचीमा हुनेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू हिमाचल प्रदेशको 3 दिने भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्याण्डका राष्ट्रपति गी पहनलामले आज भारत मण्डपमा दोस्रो भारत EFTA समृद्धि शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज विकसित भारत संकल्प सभालाई सम्बोधित गर्नुहुनेछ। अनि भारतले पहिलो टी ट्वेन्टी म्याचमा वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ संगीत प्रभाव अन्तर्गत मुकुन्द काजी प्रधानको आवाजमा विविध आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको नेपाली प्रसारण सेवाको।

0: Davno shrëtava prestuca sam sama hik samicha.
1: श्रोतागण नमस्कार आजको समसामयिक समीक्षा कार्यक्रममा तपाईहरुलाई स्वागत छ आजको यस अंकमा हामीले चर्चा गर्नेछौ G20 व्यापार मन्त्री स्तरीय बैठकमा वैश्विक व्यापार विकृतिलाई दूर गर्नुपर्ने भारतको आह्वान आलेख हो आकाशवाणी समाचार प्रभाग विदेश सेवा डेस्कको अनि अनुवाद तथा वाचन अशोक चरस्याको श्रोतागण अमेरिकाको विस्कन्सिस राज्यको मिलवाकीमा आयोजित G20 व्यापार मन्त्रीहरूको बैठकको अन्तिम दिनमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले सहभागिता जनाउँदै संरचनात्मक अतिरिक्त क्षमता र उत्पादन मोस्ट फेभर्ड नेसन अर्थात् सबभन्दा मनपर्ने राष्ट्र MFN सिद्धान्तलाई अपडेट अर्थात् अध्यावधिक गर्ने विषय विश्वव्यापी आपूर्ति श्रृङ्खलामा जबरजस्ती श्रमको अन्त गर्ने जस्ता महत्वपूर्ण विषयमा आफ्ना विचारहरू साझा गर्नुभयो संरचनात्मक अतिरिक्त क्षमता र उत्पादन बारे बोल्दै मन्त्री गोयलले भारत तीव्र गतिमा बढ्दै गएको विश्वको सबभन्दा ठूलो अर्थतन्त्र भएको र 1.4 अर्ब मानिसहरूको आवश्यकता पूरा गर्ने आन्तरिक मागमा आधारित अर्थतन्त्र रहेको बताउनुभयो उहाँले भारतले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा एक विश्वसनीय कडीको रूपमा डिजाइनदेखि लिएर तयार वस्तुहरूसम्मको उत्पादन मूल्य श्रृङ्खला निर्माण गरिरहेको उल्लेख गर्नुभयो उहाँले भारतको उत्पादन क्षमताले आन्तरिक र विश्वव्यापी आवश्यकताहरू पूरा गर्ने र G20 अध्यक्षताद्वारा पहिचान गरिएका क्षेत्रहरूमा भारतसँग कुनै संरचनात्मक अतिरिक्त क्षमता नरहेको बताउनुभयो मन्त्री गोयलले केही अर्थतन्त्रहरूमा व्यापारमा विकृति ल्याउने खालका सहयोग वा अनुदानले डम्पिङ अर्थात् सस्तो मूल्यमा ठूलो मात्रामा सामानहरूको बिक्री र प्रिडेटरी प्राइसिङ अर्थात् प्रतिस्पर्धा सिद्ध्याउने उद्देश्यले राखिने अत्यन्त कम मूल्य निम्ताउन सक्ने सदस्य राष्ट्रहरूको चिन्तामाथि भारतको पनि सहमति रहेको बताउनुभयो श्री जयशंकरले प्रमाणहरूमाथि आधारित र न्यायिक समीक्षाको अधीनमा रहने गरी एन्टी डम्पिङ र काउन्टर वेलिङ ड्युटी प्रति सन्तुलनकारी शुल्क लगायतका विश्व व्यापार संगठन WTO को नियमहरूका उपायहरूद्वारा यस्ता चिन्ताहरूलाई सम्बोधन गरिनुपर्ने बताउनुभयो उहाँले औद्योगिक क्षमता आफैमा समस्या नभएको तर लुकेका अनुदान र सहयोगका कारण उत्पादनको भौगोलिक केन्द्रीकरण हुँदा विकृतिहरू उत्पन्न हुन सक्ने कुरामाथि जोड दिनुभयो उहाँले उत्पादन र आपूर्ति श्रृङ्खलाको विविधीकरण एक जायज उद्देश्य भए पनि यसलाई WTO को नियमभन्दा बाहिरका उपायहरू अपनाउने वा समायोजनको भार विकासशील राष्ट्रहरूमाथि सार्ने बहानाका रूपमा प्रयोग गर्न नहुने बताउनुभयो कारण औद्योगिकीकरणका लागि विकासशील राष्ट्रहरूसँग नीतिगत स्वतन्त्रता हुनु आवश्यक छ उहाँले द्विस्तरीय विवाद समाधान प्रणालीको पुनर्स्थापनाका लागि पनि आह्वान गर्नुभयो विश्वव्यापी आपूर्ति श्रृङ्खलामा जबरजस्ती श्रमको अन्त गर्ने विषयमा बोल्दै श्री गोयलले जबरजस्ती श्रम उन्मूलन प्रति भारतको प्रतिबद्धता पूर्ण र बिना शर्त रहेको बताउनुभयो श्री गोयलले सीमा सम्बन्धित उपायहरू सम्पूर्ण देश क्षेत्र वा क्षेत्रगत सेक्टर अनुमानमा आधारित नभई ठोस र पुष्टि गर्न सकिने प्रमाणमा आधारित हुनुपर्ने तथा उचित प्रक्रिया र विश्व व्यापार संगठन WTO का नियमहरूको सम्मान गरिनुपर्ने बताउनुभयो उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन श्रम मापदण्ड सम्बन्धित सक्षम विश्वव्यापी र त्रिपक्षीय निकाय भएको बताउनुभयो भारत जबरजस्ती श्रम उन्मूलन गर्ने उद्देश्य तथा G20 सदस्यहरूबीच असल अभ्यासहरूको स्वैच्छिक आदान प्रदानको पक्षमा छ तर यस्तो सहयोगमा सदस्यहरूको निगरानी गर्ने नयाँ दायित्वहरू सृजना गर्ने वा सूचनालाई एकपक्षीय व्यापारिक कारवाहीको आधार बनाउने कार्य समावेश हुनु हुँदैन भनी उहाँले बताउनुभयो
0: श्रोता साथी, अब भनेरी समाप्रसन गरी सुनानेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार प्रतीक्षा साँच्नुहोस्।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय यस बेला बिहानको ठिक 8:30 भयो श्रोता, र अब प्रस्तुत छ कार्यक्रम कथा सफलताको।

जीवन चलिरहन्छ निरन्तर, एक पलको लागि पनि कहाँ रोकिन्छ। बगिरहन्छ आफ्नै लयमा, दुःख कष्ट सबैसँग लड्छ। आफ्नो हिम्मत र हिम्मतले हरेक दिन नयाँ इतिहास रच्छ। जीवन असीमित छ, जीवनको यात्रा पनि असीमित छ। दुवै आआफ्नै तरिकाले सुन्दर छन्। त अनुश्रोता, आरम्भ गरे कार्यक्रम कथा सफलताको यस नयाँ अङ्कलाई यसै विचारको साथमा स्वागत छ। आदरणीय श्रोताहरूलाई कार्यक्रमको यस नयाँ अङ्कमा म चित्रको र आजको अङ्कमा हामी सफलताको कथा लिएर आएका छौँ। एक प्रसिद्ध डच पोस्ट इम्प्रेसनिस्ट चित्रकार भिन्सेन्ट भ्यान गोग बारे। भिन्सेन्ट विलियम भ्यान गोग एक डच पोस्ट इम्प्रेसनिस्ट चित्रकार थिए, जो पश्चिमी कलाको इतिहासमा सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तित्वहरूमध्ये एक मानिन्छन्। एक दशकभन्दा केही बढी समयको अन्तरालमा उनले करिब 2100 कलाकृतिहरू सृजना गरे, जसमा करिब 860 ओइल पेन्टिङ, तेल रङका चित्र समावेश थिए। यीमध्ये अधिकांश चित्रहरू उनले आफ्नो जीवनको अन्तिम 2 वर्षमा बनाएका थिए, जसमध्ये केही चित्रहरू विश्वकै सबैभन्दा प्रसिद्ध कलाकृति बनेका छन्। त्यसमध्ये एक छ द स्टेरी नाइट। 1889 यो भ्यान गोगको सबैभन्दा प्रसिद्ध चित्र हो। यसमा रातिको आकाश, घुम्ने ताराहरू, चम्किलो चन्द्रमा र एउटा सानो घाउ देखिएको छ। यो चित्र न्युयोर्कको मोडर्न आर्ट म्युजियम मोमामा स्थायी रूपमा राखिएको छ। उनका कलाकृतिहरूमा प्राकृतिक दृश्य, स्टिल लाइफ, निर्जीव वस्तुका चित्र, व्यक्तिचित्र र आत्मचित्रहरू समावेश छन्। तिनमा प्रयोग गरिएका गाढा रङहरू तथा नाटकीय, आवेगपूर्ण र भावपूर्ण ब्रस चलाउने शैलीले आधुनिक कलाको जग बसाल्न योगदान पुर्याए। लामो समयसम्म मानसिक रोग र गरिबीसँग जुधेपछि 37 वर्षको उमेरमा उनले आत्महत्या गरे। भिन्सेन्ट भ्यान गोगको जन्म 30 मार्च 1853 नेदरल्यान्डको मुख्यतया क्याथोलिक बाहुल्य रहेको प्रान्त नर्थ ब्राबेन्टको ग्रुट चुन्डाट भन्ने ठाउँमा भएको थियो। उनी डर्ज रिफर्म्ड चर्चका पादरी थियोडोरस भ्यान गोग र उनकी पत्नी अन्ना कोर्नेलिया कार्बेन्टसका जीवित सन्तानहरूमध्ये जेठा छोरा थिए। भ्यान गोगको नाम उनका हजुरबाबा र उनको जन्मभन्दा ठ्याक्कै 1 वर्ष अघि मृत जन्मेका भाइको नामबाट राखिएको थियो। उनका हजुरबाबा भिन्सेन्ट एक प्रतिष्ठित कला व्यवसायी थिए। भ्यान गोग गम्भीर र चिन्तनशील स्वभावका बालक थिए। सानै उमेरदेखि नै उनको रुचि कलामा थियो। बाल्यकालमा उनकी आमाले उनलाई चित्र बनाउन प्रोत्साहित गर्थिन्। उनका सुरुवाती चित्रहरू भावपूर्ण भए तापनि तिनमा पछि सृजना गरिएका कलाकृतिहरूको जस्तो गहनता भन्ने पाइँदैन। भ्यान गोग जुन्डटमा एक उच्च मध्यम वर्गीय परिवारमा जन्मिएका बाल्यकालदेखि नै चित्र कोर्थे र स्वभावले गम्भीर, शान्त र चिन्तनशील थिए। युवा अवस्थामा उनले कला व्यापारीको रूपमा काम गरे र प्राय यात्रा गरिरहन्थे, तर लन्डनमा सरुवा भएपछि उनी निराशा, डिप्रेसनका शिकार भए। त्यसपछि उनी धर्मतर्फ आकर्षित भए र दक्षिण बेल्जियममा प्रोटेस्टेन्ट मिसनरीका रूपमा समय बिताए। सन् 1881 आफ्ना आमा बुबासँग बस्न घर फर्किएपछि चित्रकलामा लाग्नु अघि उनले खराब स्वास्थ्य र एक्लोपनको अवस्थामा समय बिताए। उनका कान्छा भाइ थियोले उनलाई आर्थिक सहयोग गर्थे र उनीहरूबीच

लामो समयसम्म चिठी पत्र मार्फत संवाद चलिरह्यो। उनका प्रारम्भिक कामहरूमा, जसमा प्राय स्टिल लाइफ र किसान मजदुरका चित्रहरू हुन्थे, ती चम्किला रङहरूको खासै झलक पाइँदैनथ्यो, जसले पछि उनका कलाकृतिहरूलाई विशिष्ट बनाएको थियो। सन् 1886 उनी प्यारिस गए, जहाँ उनले एभान्गार्ड नयाँ तथा प्रयोगात्मक कला शैलीका पक्षधार कलाकारहरू जस्तै एमएल बर्नार्ड र पल गोगिनलाई भेटे। यी कलाकारहरू इम्प्रेसनिस्ट प्रभाववादी शैलीको मान्यता विरुद्ध उभिएका थिए। कला यात्रा अघि बढ्दै जाँदा उनले स्टिल लाइफ र स्थानीय प्राकृतिक दृश्यहरू चित्रण गर्ने शैली विकास गरे। सन् 1880 फ्रान्सको दक्षिणी सहर आर्लिसमा बस्दा उनको शैली पूर्ण रूपमा विकसित भयो र उनका चित्रहरूमा रङहरू अझ चम्किला बन्दै गए। यस अवधि उनले आफ्ना कलाका विषयवस्तुहरू विस्तार गर्दै जैतुनका रुखहरू, गहुका खेतहरू र सूर्यमुखी फूलहरूका श्रृङ्खलाहरू पनि तयार पारे। भ्यान गग मनोविकृति र भ्रम जस्ता समस्याबाट पीडित थिए। आफ्नो मानसिक सन्तुलनलाई लिएर चिन्तित भए तापनि उनले प्राय आफ्नो शारीरिक स्वास्थ्यलाई व्यवस्था गर्थे। उनी राम्ररी खानपान गर्दैनथे र अत्यधिक मदपान गर्थे। गोगनसँगको उनको मित्रता एउटा तितो विवादपछि टुङ्गियो, जति बेला आक्रोशमा आएर उनले आफ्नै बाया कानको केही भाग काटेका थिए। उनले मनोचिकित्सक अस्पतालहरूमा, विशेष गरी सेन्ट रेमीमा समेत समय बिताए। अस्पतालबाट निस्किएपछि उनी प्यारिस नजिकैको ओबर्स रबोमा सरे र त्यहाँ होमियोप्याथिक चिकित्सक पल गासेको रेखदेखमा रहे। उनको डिप्रेसन अवसाद कायमै रह्यो र 27 जुलाई 1890 भ्यान गोगले रिभल्भरले आफ्नो छातीमा गोली हाने। दुई दिनपछि चोटका कारण उनको मृत्यु भयो। आफ्नो जीवनकालमा भ्यान गोग सफल हुन सकेनन् र उनलाई एक पागल तथा असफल व्यक्तिका रूपमा हेरिन्थ्यो। आत्महत्यापछि उनी प्रसिद्ध भए र जनमानसमा मिसअन्डरस्टुड जिनियस, गलत बुझिएका उत्कृष्ट प्रतिभा तथा पागलपन र सृजनाशीलताको संगमस्थल मानिने कलाकारका रूपमा स्थापित भए। बीसौँ शताब्दीको सुरुतिर फोबियस र जर्मन एक्सप्रेसनिस्टहरूले उनको चित्रकला शैलीका विभिन्न पक्षहरूलाई आत्मसात गर्न थालेपछि उनको ख्याति बढ्न थाल्यो। त्यसपछिका दशकहरूमा उनले कला समीक्षक, व्यापारिक र जनस्तरमा व्यापक सफलता हासिल गरे। उनी एक महत्त्वपूर्ण तर दुखद जीवन बाँचेका चित्रकारका रूपमा सम्झिन्छन्, जसको अशान्त व्यक्तित्वले पीडित कलाकारको रोमान्टिक आदर्शलाई प्रतिनिधित्व गर्दछ। जीवनकालमा गगले एक मात्र चित्र बेचेका थिए, तर मृत्युपछि उनी पश्चिमी कला इतिहासका सबैभन्दा प्रभावशाली र लोकप्रिय कलाकार बने। उनको भावनात्मक अभिव्यक्ति र रङ प्रयोगले 20 शताब्दीका धेरै कला आन्दोलनहरूलाई प्रभावित गर्यो। भिन्सेन्ट भ्यान गोगको कथा कला, सङ्घर्ष र व्यक्तिको प्रतीक हो। उनका चित्रहरू आज पनि विश्वभरका सङ्ग्रहालयहरूमा प्रदर्शित छन् र लाखौं मानिसहरूलाई प्रेरणा दिइरहेका छन्। हवस् त श्रोता साथी, कार्यक्रम कथा सफलताको यस अङ्कमा आज एक प्रसिद्ध डच पोस्ट इम्प्रेसनिस्ट चित्रकार भिन्सेन्ट भ्यान गोगको बारेमा जानकारी दिने प्रयास गर्यौं। अवश्य पनि कार्यक्रमको आजको यो प्रस्तुतिलाई मन पराउनु भयो होला भन्ने आशा राख्दै अब भने म चित्र साथै कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि कार्यक्रमबाट दिनुहोस् विदा। नमस्ते, शुभ दिन। कार्यक्रम कथा सफलताको प्रस्तुतिपछि श्रोता अब प्रस्तुत छ।

एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय बेला बिहानको ठिक 8:45 भयो श्रोता। र अब प्रस्तुत छ कार्यक्रम सन्दर्भ, जस अन्तर्गत आज लिएर आएका छौ सेवा संकल्प अभियान जीएसटी एक राष्ट्र एक कर विषयमाथि जानकारी। सधैँ विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुति पनि रहनेछ। त आउनु श्रोता स्विकार्नुहोस् कार्यक्रम सन्दर्भको यो प्रथम प्रस्तुति चलचित्र जोधा अखबारबाट एआर रहमानको शर्मा।

सेवा संकल्प अभियान जीएसटी एक राष्ट्र एक कर भारतमा 2017 लागू गरिएको वस्तु तथा सेवा कर जीएसटीलाई एक राष्ट्रिय एक करको नाराका साथ प्रवर्धन गरिएको थियो र यसलाई सेवा संकल्प अभियानसँग जोडेर नागरिक सेवा पारदर्शिता र कर प्रणालीको सरलीकरणको संकेत गरिन्छ। भारतमा जीएसटी लागू हुन अघि केन्द्र र राज्यहरूमा छुट्टा छुट्टै कर प्रणालीहरू भ्याट सेवा कर उत्पादन शुल्क आदि थिए जसले व्यापारमा जटिलता र मूल वृद्धि श्रृङ्खलामा दोहोरो करको समस्या सृजना गरेको थियो। यसलाई समाधान गर्न संविधान संशोधन गरी केन्द्र र राज्यहरूको संयुक्त कर प्रणालीका रूपमा जीएसटी ल्याइयो जसलाई एक राष्ट्रिय एक कर भनियो। सेवा संकल्प अभियान भनेको सरकारी सेवाहरूमा नागरिक केन्द्रित दृष्टिकोण समयमै सेवा प्रदान गर्ने प्रतिबद्धता र पारदर्शी प्रशासनको अभियान हो। जीएसटीको कार्यान्वयनलाई यसै सेवा संकल्पको भागका रूपमा हेर्न सकिन्छ किनकि यसले कर तिर्ने प्रक्रिया सरल डिजिटल र एकीकृत बनाएको छ। यसको मुख्य उद्देश्यहरू कर प्रणालीलाई सरल र एकीकृत बनाउनु जस्तै व्यवसायीहरूका लागि अनुपालन सजिलो बनाओस्, मूल वृद्धि श्रृङ्खलामा आईटीसी मार्फत दोहोरो कर हटाउनु र अन्तिम उपभोक्तामा कर भार घटाउनु, डिजिटल दर्ता भुक्तानी प्रणालीबाट पारदर्शिता बढाउनु र कर छली न्यूनीकरण गर्नु, राज्यहरू बीचको व्यापारलाई सहज बनाउँदै राष्ट्रिय बजार एकीकरणलाई प्रोत्साहन दिनु। मुख्य फाइदाहरूमा जीएसटीले धेरै पुराना करहरूलाई प्रतिस्थापन गरेपछि व्यवसायहरूले एउटै पोर्टल मार्फत दर्ता इन्भोइसिङ रिटर्न दायरा र कर भुक्तानी गर्न सक्छन् जसले समय र लागत बचत गर्छ। इनपुट ट्याक्स क्रेडिट प्रणालीले उत्पादन र वितरण श्रृङ्खलामा कर उपर कर क्यास्केडिङ इफेक्ट घटाउँदै वस्तुहरूको अन्तिम मूल्यमा सकारात्मक प्रभाव पार्न सक्छ। डिजिटल प्रणालीले डाटा एकीकरण अडिट र अनुगमनलाई बलियो बनाएको छ र अन्तरराज्य व्यापारमा आईजीएसटी मार्फत कर समायोजन सहज भएको छ। एक राष्ट्र एक करको रूपमा जीएसटीले भारतको कर संरचनालाई एकीकृत डिजिटल र पारदर्शी बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। सेवा संकल्प अभियानको भावनासँग मिलेर हेर्दा जीएसटीले नागरिक र व्यवसायीहरूलाई समयमै सरल र विश्वसनीय कर सेवा प्रदान गर्ने उद्देश्य राख्छ। प्रारम्भिक चुनौतीहरू रहे तापनि दीर्घकालीन रूपमा यसले राष्ट्र बजार एकीकरण कर आधार विस्तार र आर्थिक दक्षतामा योगदान पुर्याउने अपेक्षा गरिन्छ।

प्रमुख समाचारको प्रस्तुतिपछि श्रोता गीत संगीतको क्रमलाई अघि बढाउँदै अब फेरि लिएर आएका छौ एकल शब्दकारका गीतहरू र आजको शब्दकार हुनुहुन्छ जावेद अख्तर। जावेद अख्तर ग्वालियर मध्यप्रदेशमा 17 जनवरी 1945 जन्मेका भारतका एक प्रसिद्ध उर्दू हिन्दी कवि गीतकार पटकथा लेखक र सामाजिक राजनीतिक कार्यकर्ता हुन्। उनले सलीम खानसँग मिलेर सलीम जावेद जोडीका रूपमा हिन्दी सिनेमामा ऐतिहासिक योगदान दिएका छन्। 1990 दशकपछि जावेद अख्तरले गीतकारका रूपमा ठूलो पहिचान बनाए। उनको भाषा सरल दार्शनिक र समाज केन्द्रित छ। गजल र आधुनिक हिन्दी उर्दू काव्यलाई उनले फिल्म गीतमा नयाँ शैली दिए। पुरस्कार र सम्मानहरूमा पद्मश्री 1999 र पद्मभूषण 2007 भारतका उच्च नागरिक सम्मान 5 पटक राष्ट्रिय चलचित्र पुरस्कार उत्कृष्ट गीत गीतकार श्रेणीमा। त आउनु श्रोता आज लिएर आएका छौ जावेद अख्तरको शब्द रचनामा विविध हिन्दी फिल्मी गीतहरू।

जावेद अख्तरको शब्द रचनामा श्रोताले सुन्दै हुँदै विविध हिन्दी फिल्मी गीतहरू यसै क्रममा भर्खरै सुन्नुभयो। सपने फिल्मको यस गीतलाई हेमा सरदेसाई अनि मलेसियाको आवाजमा। त श्रोता, कार्यक्रमको अघिल्लो प्रस्तुति आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार, यसलाई हामी समर्पण गरी सुनाउनेछौँ।

0: मुख्यमन्त्री सुविन्दु अधिकारीले नन्दीग्राममा भारतीय जनता पार्टीले रेकर्ड जीत हासिल गर्न सक्ने बताउनु भएको छ। उहाँले रेजीनगरमा पनि भाजपाको जीतको विश्वास व्यक्त गर्नुभएको छ। मतगणना 9 अक्टोबरमा हुनेछ। मुख्यमन्त्रीले मतदान शान्तिपूर्ण र निष्पक्ष भएको बताउनु भएको छ। पश्चिम बंगाल सरकारले मदरसा शिक्षा आयोगलाई खारेज गरेर राज्यको मदरसा शिक्षा प्रणालीमा ठूलो परिवर्तन गरेको छ। मुख्यमन्त्री सुविन्दु अधिकारीले हिजो उक्त घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, मदरसा शिक्षा आयोगलाई स्कूल सेवा आयोगमा गाभिएको छ। अब मदरसामा शिक्षकहरूको भर्ती स्कूल सेवा आयोग मार्फत गरिनेछ। राज्यका अल्पसंख्यक मामिला मन्त्री खुदिराम टुडुले भन्नुभयो, यस कदमले मदरसामा शिक्षकहरूको भर्ती प्रक्रिया पारदर्शी र निष्पक्ष हुनेछ। हालै राज्य सरकारले मदरसा शिक्षा विभाग अन्तर्गत पर्ने आलिया विश्वविद्यालयलाई उच्च शिक्षा विभागमा सरुवा गरेको थियो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको आज दार्जीलिङ भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तिम समयमा रद्द भएको छ। गोर्खा जनमुक्ति मोर्चाको 20 औं स्थापना दिवस समारोहमा सहभागी हुन मुख्यमन्त्री दार्जीलिङ आउने कार्यक्रम तय भएको थियो। तथापि हिज साँझ पश्चिम बंगालको सुरक्षा निर्देशालयबाट जारी सूचनामा मुख्यमन्त्रीको दार्जीलिङ जिल्ला भ्रमण सम्बन्धी निर्धारित कार्यक्रम रद्द गरियो। मुख्यमन्त्री आज दिउँसो प्राय 2 बजी कोलकाताबाट बागडोगरा आइपुग्ने कार्यक्रम थियो। उहाँको भ्रमणलाई लिएर दार्जीलिङमा प्रशासनिक तयारी तीव्र पारिएको थियो भने लेबोङ र सेन्ट जोसेफ स्कूलको मैदानमा निरीक्षण तथा पूर्वाभ्यास समेत गरिएको थियो। प्रस्तावित भ्रमणलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले आज बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म यातायातमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको थियो। राष्ट्रिय राजमार्ग 10 मा आजदेखि यात्रा गर्न अघि धेरै कुराहरूको ध्यान राख्नुपर्ने प्रशासनबाट जानकारी प्राप्त भएको छ। जिल्ला प्रशासन अनि एनएसआईडीसीएलले गाडीहरूको चलाचलमाथि बेलुकी 9 बजेदेखि बिहान 6 बजेसम्म रोक लगाएको छ। पहिलो चरणमा 7 अक्टोबरदेखि 15 अक्टोबरसम्म अनि दोस्रो चरणमा 26 अक्टोबरदेखि 5 नोभेम्बरसम्म उक्त रोक लगाइने निर्देश सम्बन्धित निकायहरूले दिएको छ। उक्त समयावधि कुन वैकल्पिक मार्ग भएर अनि कस्ता वाहनहरू चलाचल गर्न सक्नेछ त्यसबारे पनि प्रशासनले निर्दिष्ट निर्देशन जारी गरेको छ। डब्लुबीसीएस अधिकारी सङ्गी पेमा भुटियाले आधिकारिक रूपमा मिरिकको नयाँ उपविभागीय अधिकारी एसडिओको रूपमा पदभार ग्रहण गर्नुभएको छ। उहाँ मिरिकमा पोस्ट हुनु अघि कालेबुङमा जिल्ला युवा अधिकारी डिवाईओको रूपमा सेवा गरिरहेकी थिइन्। नयाँ उपविभागीय अधिकारी एसडिओ सङ्गी पेमा भुटियाको आगमनमा विभिन्न संघ संस्था तथा पदाधिकारी समेत मिरिकका जनताले उहाँलाई नयाँ जिम्मेवारी पाएकोमा हार्दिक स्वागत तथा बधाई दिएका छन्। उहाँको नेतृत्वले दक्ष प्रशासन, युवा केन्द्रित विकास र उपविभागमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा स्थानीयवासीले गरेका छन्। दार्जीलिङमा आँगनवाडी केन्द्र आइसिडिएस हेल्पर भर्ती प्रक्रिया सम्पन्न भएको लगभग 2 वर्ष बितिसक्दा पनि हालसम्म नियुक्ति नभएको भन्दै आवेदकहरूले जिल्ला मेजिस्ट्रेट कार्यालय अघि धरना प्रदर्शन गरेका छन्। आवेदकहरूका अनुसार विगत 2023-24 आँगनवाडी केन्द्र आइसिडिएस हेल्पर पदका लागि सरकारी सूचना मार्फत आवेदन आह्वान भएपछि आवेदकहरूले आवेदन फारम बुझाएका थिए। त्यसपछि लिखित परीक्षा तथा मौखिक परीक्षा अर्थात् भाइभा समेत सम्पन्न भइसकेको उनीहरूको भनाई छ। तर भर्ती प्रक्रियाका सबै चरण पूरा भएको लामो समय बितिसक्दा पनि रिक्त पदमा नियुक्ति प्रक्रिया अघि नबढेको भन्दै आवेदकहरूले सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यसै विषयमा सम्बन्धित निकाय समेत धेरै निकाय समक्ष धेरैचोटि निवेदन समेत पेश गरेको जनाइएको छ। रोजगारीको आशामा रहेका आफूहरूले लामो समयदेखि नियुक्तिको प्रतीक्षा गरिरहेको भन्दै आवेदकहरूले भर्ती प्रक्रियाबारे आवश्यक छानबिन गरी यथाशीघ्र नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। बिहान 10 बजे प्रमुख समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: नमस्कार प्रिय श्रोता मित्र, आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो विशेष पोडकास्ट कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। आजको यस विशेष श्रृङ्खलामा हामीसँग उपस्थित हुनुहुन्छ नेपाली सङ्गीत क्षेत्रका एक सम्मानित व्यक्तित्व, वरिष्ठ गीतकार, कवि, गजलगो कमल रेग्मी। उहाँका सृजनाहरूले नेपाली सङ्गीतलाई नयाँ उचाइमा पुर्याउनका साथै श्रोताहरूको मन जित्न सफल भएका छन्। यस कार्यक्रममा हामी उहाँको जीवन यात्रा, सृजनात्मक अनुभव, गीत लेखनको प्रेरणा र नेपाली सङ्गीतप्रतिको उहाँको दृष्टिकोणबारे रोचक कुराकानी गर्नेछौँ। त्यसैले आजको यस आकाशवाणी खरसाङको पोडकास्ट कार्यक्रममा अन्तसम्म साथ दिनुहोला, जहाँ शब्द, सङ्गीत र अनुभूतिको सुन्दर सङ्गम हुनेछ।
2: नमस्कार सम्मानित श्रोता मानवहरू, म उमेश कार्कीडोली उपस्थित भएको छु आकाशवाणी पोडकास्टमा। तमाम आदरणीय श्रोताहरूमा हामी हार्दिक स्वागत एवं अभिवादन जनाउँछौँ। आकाशवाणी पोडकास्टमा हामी चर्चा गर्न आज हामीसँग एकजना कवि, गीतकार, गजलगु अनि उद्घोषक अनि एकजना शिक्षाविद पनि भनौँ, शिक्षक पनि हुनुहुन्छ। यहाँले थुप्रै पुस्तकहरू प्रकाशित गरिसक्नु भएको छ। नेपाली साहित्यमा प्रथम युवा साहित्य अकादमी पुरस्कार प्रापक पनि हुनुहुन्छ। यहाँ आजको पोडकास्टमा हामीसँग चर्चा गर्नको निम्ति उपस्थित हुनुहुन्छ कमल रेग्मी। आउनुहोस्, यहाँलाई स्वागत जनाऊ। नमस्कार सर।
3: नमस्कार।
2: हामी जानेछौँ कमल रेग्मी सरको यो यात्राहरू, एकजना व्यक्ति र विभिन्न प्रतिभा भएका, थुप्रै गुणले सम्पन्न भएका, मिठा बोली भएका, सरल स्वभाव भएका व्यक्तित्व हुनुहुन्छ कमल रेग्मी। यसो त कमल रेग्मीलाई हेर्ने बित्तिकै कसैले पनि सोझै बात गर्ने आँट गर्दैनन्, किनभने यहाँको गम्भीर व्यक्तित्व हामीले देखेका छौँ। र कमल रेग्मी सरलाई हामीले स्वागत गर्न चाहिँ छौँ। सर, आकाशवाणीको यो पोडकास्टमा आज तपाईँलाई हामीले निम्त्याएको छौँ, कस्तो लागिरहेको छ?
3: आकाशवाणी त मेरो लागि साहित्यिक साङ्गीतिक क्षेत्रको दोस्रो मञ्च हो। आकाशवाणी खरसाङमा आएर विविध कार्यक्रमहरू गरेर थुप्रै कुरा सिक्ने मौका पाइएको छ। मैले 11 श्रेणीको विद्यार्थी हुँदा 1992 सालमा एउटा वार्ता प्रस्तुत गर्ने मौका पाएको थिएँ आकाशवाणी खरसाङमा। त्यो दिनदेखि अहिलेसम्म मेरो र आकाशवाणीको साइनो भनेको फुल र बास्नाको जस्तै छ।
2: यहाँको घर गैरीवास कुलेनबारी
3: हजुरबाट
2: हुनुहुन्छ।
3: हजुर हजुर।
2: दार्जिलिङमा यहाँ पेसाको रूपमा कार्यरत हुन्छ, सन्त जोसेफ स्कुल नर्थ पोइन्टमा।
3: हजुर। मलाई चाहिँ अब मैले के गरिराखेकै हुन्छु हगि, तथापि मलाई कसैले चिन्दा चाहिँ गीतकार र उद्घोषक भनेर चिनेकै मनपर्छ।
2: त्यसो भए हामी उद्घोषणकै सुरुवात गर्छौँ तपाईँको। हामी आज कमल रेग्मी सरको थुप्रै कुराहरू गर्नु छ, तर त्यसभन्दा एउटा सीमाभित्र, समय सीमाभित्र बाँधेर गर्नु छ। र हामी यहाँको उद्घोषक, यहाँले मञ्चमा यति शालीनतासँगले उद्घोषणा गर्नुहुन्छ अनि त्यहाँ मञ्चमा बसेका या प्रेक्षागृहमा बसेका जति पनि दर्शकवृन्दहरू हुनुहुन्छ उहाँलाई आकर्षण गर्नु, यो क्षमता यहाँको विकास कसरी भयो?
3: के हुन्छ भने म पनि कोही बेला प्रेक्षागृहमा बसेर मञ्चहरूमा सुन्छु उद्घोषकहरूलाई, प्रस्तोताहरूलाई, वक्ताहरूलाई, अनि एउटै कुरा बारम्बार दोहोरी बस्दा श्रोतालाई एक किसिमको दिक्क लाग्नु स्वाभाविक हुन्छ। तिनै कुराहरू जो अरूले भन्छन् म पनि तिनै कुराहरू भनिराखेको हुन्छु, तर प्रस्तुति अलिकति फरक किसिमले गर्छु म।
2: त्यो भनाइको जुन शैली हुन्छ नि,
3: हजुर हजुर हजुर,
2: है शैली,
3: किनभने श्रोतालाई नयाँ लाग्नुपर्छ, नयाँ लाग्नुपर्छ, किनभने दार्जिलिङमा लगभग प्रत्येक सातान्त नै कार्यक्रमहरू भइराखेका हुन्छन्। अनि एउटा समय यस्तो पनि थियो दार्जिलिङको प्रत्येक कार्यक्रमहरू मञ्च सञ्चालनको निम्ति म नै पुग्नुपर्ने हुन्थ्यो, यहाँसम्म कि आयोजकहरूले मेरो स्केड्युल हेरेर कार्यक्रम तयारी गर्थे। म छुइनँ भने उहाँहरूले कार्यक्रमलाई अलिकति पछि सार्ने, अघि सार्ने त्यस्तोहरू पनि गर्नुहुन्थ्यो। त्यसो भएपछि मलाई दर्शकहरूले, आउने दर्शक श्रोताहरू त उनै हुन् फेरि, अनि अस्तिको कुरा फेरि आज पनि सुन्न नपरोस्, कुरा चाहिँ त्यही नै हुन्छ, तर कमसेकम त्यसलाई अलिकति फरक किसिमले प्रस्तुत गर्ने मेरो जुन चाहिँ कोसिस छ, यो कोसिसलाई चाहिँ श्रोता दर्शकहरूले मन पराइदिनुहुन्छ। र म जहिले पनि अलिकति फरक किसिमले नै मञ्चहरूमा उभिने गर्छु, बोल्ने गर्छु, शैली अघि तपाईँले भनिहाल्नु भयो त्यो शैलीलाई, अनि अरूभन्दा पनि शब्दसँगको जुन चाहिँ त्यो छ, होइन, त्यो

0: शब्दहरू चाहिँ मलाई यस्तो लाग्छ कि एउटै शब्द घरिघरि नहदोरियोस्, त्यसको विकल्पमा अरू धेरै शब्दहरू छन् होइन, र त्यसको लागि अब आफूसित त्यो शब्दको भण्डार पनि हुनु पर्यो है, अनि यो शब्दको भण्डारहरू भन्ने कुराहरू अध्ययन मार्फत आउने हो, अरूलाई सुनेपछि आउने हो होइन, सिक्दै जाँदाखेरि आउने हो, अनि यो क्रम चाहिँ मसँग छ
1: भनेपछि छुट्टै विशेषता हुनु पर्यो एउटा उद्घोषणामा, भाषाको भन्दा पनि शब्दको विशेष भण्डार हुनु पर्यो,
0: भाषाको त हुनु नै पर्यो, किनभने हामीले अहिले अब धेरै ठाउँमा हामी सुनिराखेका हुन्छौँ, त्यहाँ क्रियाको उचित प्रयोग भइराखेको हुँदैन, वचनको उचित प्रयोग भइराखेको हुन्छ, भाषा बोल्छन्, भाषा बोल्नु एउटा कुरा हो, तर त्यो स्ट्यान्डर्ड भाषा जब हामी मञ्चमा उभिएर बोल्छौँ, यसरी आकाशवाणीमा आएर बोल्छौँ होइन, यस बेला हामीसँग भाषा सँगसँगै व्याकरणको ज्ञान पनि हुनु आवश्यक छ, त्यो व्याकरणको बुनियादी कुराहरू आधारभूत ज्ञानहरू पनि हामीसँग छैन भने हामीले बोल्ने भाषा शुद्ध हुँदैन, त्यो सँगसँगै विषयमाथिको जानकारी, विषयसित जानकार हुनुपर्छ उद्घोषक, होइन भने त्यो विषय एकातिर गइराखेको हुन्छ, उद्घोषक अर्कोतिर गइराखेको हुन्छ, र यी जम्मै कुराहरू चाहिँ एकजना उद्घोषकमा हुनु सक्नुपर्छ, अनि अर्को चाहिँ अब तपाईँको प्रेजेन्स अफ माइन्ड भनिन्छ नि होइन, दर्शक श्रोताहरूलाई अल्छी लागेको छ कि छैन, पट्यार लागेको छ कि छैन, उहाँहरूलाई कसरी चाहिँ मैले चुम्बकले फलाम तानेको जस्तै तान्नुपर्छ होइन, कोही बेला त यस्तो कार्यक्रमहरू पनि मैले एटेन्ड गरेको छु, मलाई मञ्चमा बोलाउनु भनेर आयोजकहरू पहिलोचोटि जान्छन् अनि उनीहरूले झन्डै 20 मिनट आधी घन्टा बोलिदिन्छन् र कार्यक्रमलाई सुरुमै तल झारिदिन्छन् त्यो, अनि मलाई त्यति बेला बोलाउँछन् र त्यो तलबाट
1: फेरि उठाउनु,
0: त्यो उठाउनु निकै चुनौतीको काम हुन्छ, तर यस्ता चुनौतीहरू पनि मैले सामना गरेको छु।
1: मैले उद्घोषणाको, किनभने हामी एउटा समय सीमाभित्र बसेर काम गर्नुपर्छ है, र मैले यहाँका उद्घोषणाको, यहाँको उद्घोषक सम्बन्धी कुरा मैले राखेँ है, अब हामी यहाँलाई कवि पनि भन्छौँ, यहाँले जुन चाहिँ पनि साहित्य अकादमी युवा पुरस्कार नेपाली साहित्य नयाँ दिल्लीबाट 2011 प्राप्त गर्नुभएको थियो एकजना कविकै रूपमा है, कविता लेखन जुन यहाँको छ त्यो कसरी सुरुवात भयो?
0: कविता लेखन चाहिँ मेरो स्कुली जीवनबाटै सुरु भएको, स्कुलमा त्यति बेला भानु जयन्ती, शिक्षक दिवस जस्ता कार्यक्रम हुने गर्थे, अनि अन्तराश्रम इन्टर हाउस कम्पिटिसनहरू हुने गर्थ्यो, साथीहरूले मलाई पनि हाम्रो आश्रमबाट चाहिँ तैँले कविता भन्नुपर्छ भन्दा सिक्दै सिक्दै अरूले लेखेको कविताहरू, पाठ्य पुस्तकमा भएका कविताहरू हेर्दै नक्कल गर्दै लेखेर प्रस्तुत गर्ने अभ्यास त्यहाँबाट भएको हो। त्यति बेला त मञ्चमा उभिँदा शरीर त सबै पसिनाले लतपत हुन्थ्यो है, त्यो प्रतियोगिताहरूबाट सुरु भएको हो। पछि गएर स्थानीय स्तरमा जलढका ग्रामीण पुस्तकालयले वर्षेनी भानु जयन्ती गर्थ्यो, अनि त्यो भानु जयन्तीको कार्यक्रममा कविता प्रतियोगितामा मलाई प्रत्येक वर्ष निम्त्याइन्थ्यो, अनि मैले 4 वर्ष लगातार पहिलो पुरस्कार हत्याएपछि त्यहाँदेखि 5 वर्षदेखि चाहिँ मलाई आयोजकहरूले निर्णायकको रूपमा बोलाउन थाल्नु
1: यहाँले सङ्ग्रहभित्रका कविताहरू जुन चाहिँ कविता सङ्ग्रह 1997 अनि सृजना र अभिष्ट कविता सङ्ग्रह यो 2009 दुईटा कविता सङ्ग्रहहरू प्रकाशित गरिसक्नु
0: है,
1: यी कविताभित्र सङ्ग्रहभित्रका कविताहरू कस्ता छन्, के के छन्?
0: सङ्ग्रहभित्रका कविताहरू चाहिँ त्यति बेलाको यो किशोर अवस्थाको एउटा उल्लास, एउटा लहर, एउटा रहर, वैशालु उमेरहरू फुलेका फक्रेका छन्। त्यसपछि आएर जुन सृजना र अभिष्ट छ 2007 प्रकाशित होइन 2009 प्रकाशित, त्यसमा चाहिँ अलिकति फरक किसिमका कविताहरू छन्, जीवनवादी कविताहरू छन्, समसामयिक विषयहरूमा लेखिएका कविताहरू छन्, केही क्रान्ति केही परिवर्तनका कुराहरू छन् होइन, प्रकृतिसित का प्रेमका कुराहरू छन्, यी यस्ता कुराहरू छन्
1: हामी देख्छौँ कवि साहित्यमा। के देख्छौँ भने कवितालाई विभिन्न वादहरूमा बाँधिएको हुन्छ क्या, है, समय परिवर्तन हुन्छ त्यो वाद, कवितालाई यसरी वादहरूमा बाँधेर राख्नु यहाँलाई स्वतन्त्र रूपमा छोडिदिनु यहाँलाई कस्तो जान्छ?
0: मलाई चाहिँ के लाग्छ भने कविहरू चाहिँ सर्जक हुन्, अनि उनीहरूले आफ्नो सिर्जनालाई चाहिँ

0: आकर्ष एउटा कुरा यहाँले कवितामा यो रोमान्टिसिजम हुनाले कविताको त्यो सौन्दर्यमा अझै मिठास आउँछ नि.
1: त्यो त अवश्य हो है. रोमान्टिसिजम अथवा रोमान्टिसिजम त तपाईँको कवितामा मात्रै होइन,
0: अरू सबै
1: कुनै पनि क्षेत्रमा, इभन बोलचालको क्रममा पनि. अघि तपाईँले उद्घोषणाको विषयमा पनि कुरा गर्नुभयो नि होइन. यो सौन्दर्य भनेको नै त्यही नै हो. जबसम्म हामी पाठकलाई अँ यसले मेरो मनको कुरा भन्यो भन्न त्यो अनुभव गराउँदैनौँ, अनुभूत गराउँदैनौँ नि, हामीले गरेका प्रत्येक कुराहरू चाहे त्यो मञ्चबाट बोलिएका हुन्, चाहे त्यो कविता गीत गजल कुनै पनि मार्फत लेखिएका हुन्, त्यो असफल नै हुन्छ. त्यस कारणले गर्दाखेरि चाहिँ त्यो रोमान्टिसिजम चाहिँ तपाईँको कविताभित्र मात्रै होइन, प्रत्येक सृजनाको सौन्दर्य
0: सौन्दर्य नै हुन्छ. र एउटा म यहाँलाई सोधिहाल्छु, यो साहित्य अकादमी युवा पुरस्कार जुन तपाईँले नयाँ दिल्लीबाट पाउनुभयो, प्रथम नेपाली साहित्यमा प्रथम तपाईँलाई यो सौभाग्य चुरे भनौँ है, कस्तो अनुभूति भयो तपाईँलाई त्यति बेला जब तपाईँले यो साहित्य अकादमी प्रथम युवा साहित्य पुरस्कार पाउँदा?
1: यसै चाहिँ अब म जुन ठाउँबाट आएँ त्यो यो दार्जिलिङ जिल्लाको, अहिले त कालेबुङ जिल्ला अन्तर्गत पर्छ, दार्जिलिङ जिल्लाको एउटा अलिकति त्यति बेला चाहिँ अलिकति अभेक ठाउँ नै हो. अहिले त अब त्यो सबै कुरा सुगम व्यवस्थित छ. त्यो ठाउँमा जन्मी हुर्की गरेको म, त्यहीँ पढेको पछि गएर मैले दसौँ श्रेणी मैले गरिबास हाई स्कुलबाट सकेर इलेभेन टुवेल्भ मैले कालेबुङ कुमुदिनी होम्सबाट गरेर आएको, यति ठुलो पुरस्कार पाउँछु भन्ने सोच त कहिले पनि थिएन, सपना पनि थिएन, अनि पुरस्कार पाउँछु भनेर पनि कहिले लेखिएन. अनि त्यो पुरस्कार पाइसकेपछि यता पनि मैले धेरै लेख्ने कामहरू गरेको छु, धेरै पुस्तकहरू प्रकाशित गरेको छु. पुरस्कारको लागि भनेर चाहिँ मैले कहिले पनि नलेखेँ, नलेख्दैछु, नलेख्नेछु. तर त्यति बेला त्यो साहित्य अकादमी पुरस्कार घोषणा हुँदा अपार खुसी चाहिँ मलाई लागेको थियो, किनभने साहित्य अकादमी पुरस्कार मात्रै नभएर त्यो चाहिँ प्रथम चोटिको साहित्य अकादमी युवा पुरस्कार थियो. त्यस कारणले गर्दा पनि म हर्षित थिएँ, खुसी थिएँ.
0: मतलब नेपाली साहित्यमा अब यो युवा साहित्य पुरस्कारकै कुरा गर्दा पनि कमल रेग्मी एक ऐतिहासिक व्यक्तित्व भनेर गएको नेपाली साहित्यको इतिहासको चर्चा गर्दाखेरि,
1: हजुर हजुर, ऐतिहासिक चाहिँ नभनिहालौँ होला, तर अब
0: जब पनि होइन साहित्य अकादमीको युवा साहित्य अकादमी कुरा आउँछ, स्वतः तपाईँको नाम.
1: हजुर हजुर हजुर हजुर. यसो त अब साहित्य अकादमीमा पहिलो पुरस्कार पाउने व्यक्तित्व हाम्रो साहित्य शिखर इन्द्रबहादुर राई हुनुहुन्छ, अनुवाद साहित्यमा उसरी नै हाम्रो कर्ण थामी हुनुहुन्छ पहिलो पुरस्कृत, अनि बाल साहित्यमा हाम्रो नैनसिंह योञ्जन हुनुहुन्छ, त्यसै गरी युवा साहित्यमा मेरो भाग पर्यो. पहिलो हुनुको एउटा मजा चाहिँ बेग्लै हुँदो रहेछ,
0: एउटा त्यसैले पनि जस्तो अहिले पनि हामी पहिलो विभिन्न जस्तो इन्द्रबहादुर राई सरको कुरा गर्छौँ पहिलो साहित्य अकादमी, त्यसरी नै त्यो लहरमा तपाईँ उभिनु पाउनु भयो नि.
1: हजुर हजुर.
0: यहाँले थुप्रै गीत सङ्ग्रहहरू लेखिसक्नु भएको छ है.
1: हजुर.
0: गीत सङ्ग्रहहरूमा हामी भन्छौँ हिउँको आगो,
1: हजुर
0: है, अनि काँडा फुल,
1: हजुर,
0: र घाम पानी,
1: हजुर,
0: कन्फ्लुएन्स, यो त तपाईँको अङ्ग्रेजीमा पनि छ,
1: हजुर
0: है, बालुवामा, यी गीत सङ्ग्रहहरू छन्. यहाँ गीत सङ्ग्रहहरूमा कुरा गर्दा यहाँले कतिपय यहाँको गीतहरू एल्बममा पनि आइसकेको छन्,
1: हजुर,
0: धेरै चर्चामा रहेको गीत थुप्दिन भुटियाले गर्नुभएको छ दिप वाइबाको सङ्गीतमा, तिम्रो नामको लागि मैले बदनाम पनि सहे, तिम्रो मान बचाइदिन अपमान पनि सहे, यस्ता थुप्रै. अनि यो गीत अर्को गीत त्यस्तै छ, कर्म शेर्पाले गीत गाएको प्रसाद रणापेलीको सङ्गीतमा, जल्नेलाई जल्न देऊ आँखा तरी मर्न देऊ, आफ्नो पाइला रोक्नुहुन्न हिमाल छुने लक्ष्य. साह्रै प्रेरणादायी गीत, एउटा मानिसलाई सचेत गरेर यहाँले लेख्नु भएको छ. यहाँका गीतहरू थुप्रै कलाकारहरूले, वरिष्ठ कलाकारहरूले गाइसकेका पनि छन्. गीतकै कुरा गर्दाखेरि यहाँ कसरी चाहिँ गीतको क्षेत्रमा यहाँ प्रवेश गर्नुभयो? यहाँले कविता लेख्नुभयो, त्यहाँ साहित्यमा अकादमी पुरस्कार पाउनुभयो, त्यसपछि फेरि गजलमा आउनुभयो है, त्यसपछि फेरि त्यसको पछिल्लो छन् यहाँ गीत लेखनमा आउनुभयो.
1: हजुर. यो चाहिँ मेरो यस्तो छ, विद्यार्थी छँदा मलाई रेडियो सुन्नु एकदमै मन पर्थ्यो, त्यति बेला मनोरञ्जनको साधन भन्ने अरू केही पनि थिएन, अनि घरको कान्छो छोरो भएकोले गर्दा अलि पुलपुलिएको थिएँ, र स्कुलबाट आएपछि अरूले घरको कामहरू गर्नु पर्थ्यो, मेरो काम भनेको फुलमा पानी हाल्नुहुन्थ्यो, अनि स्कुलबाट आउने बित्तिकै रेडियो मेरो पेवा हुन्थ्यो, अनि रेडियो सुन्ने गर्थ्यो. त्यति बेला रेडियो नेपाल खुब सुनिन्थ्यो,

0: रेडियोमा बजेको गीतहरूले मलाई गीत सम्बन्धी रुचि बढ्दै गयो, गीत लेखनमा मलाई चासो बढ्दै गयो। तथापि गीत लेखिहाल्ने आँट भने गरिएन। उसरी नै गीत लेखन सँगसँगै मेरो उद्घोषणाको प्रारम्भिक बिन्दु पनि रेडियो नेपाल नै हो। उति बेला त्यहाँनिर एकदमै अब स्थापित कविहरू उद्घोषकको रूपमा त्यहाँबाट प्रस्तुत हुने गर्दथे। उनीहरूको त्यो बोल्ने शैलीदेखि लिएर कार्यक्रम प्रस्तुतिको जुन चाहिँ ढङ्ग छ, मलाई खुबै चासो लाग्थ्यो। एक दिन म पनि यसरी नै बोल्ने हुन्छु भन्ने लाग्थ्यो। अनि ती गीतहरू बज्दाखेरि म पनि एक दिन यस्तै गीत लेख्ने हुन्छु भन्ने हुन्थ्यो। तर अब गीत लेखेर पनि त्यो अब म त कुलेनबारीमा जन्मी हुर्की गरेको, मैले लेखेको गीत कसले गाउँछ र, होइन? तर तँ इच्छा गर, म पुऱ्याउँछु भनेर ईश्वरले भन्दा रहेछन्। छिमेकी थिए मेरो प्रसाद रणपैली दाई, उनले मलाई एक दिन गीत लेख्न अराए। मैले उनले भनिसकेपछि दुई चारवटा गीतहरू लेखेर दिएँ। गीत लेखेर दिने बित्तिकै उहाँले मलाई यस्तो पनि गीत हुन्छ र, भएन यो गीत, यसमा केही त मिलेको छैन भन्नुभयो। अनि त्यसपछि अर्को लेखेर लिएन भनेर उहाँले अराउनुहुन्थ्यो। म फेरि त्यसरी लेख्दै लेख्दै जान्थेँ। अनि लेख्दै जाँदाखेरि उहाँले कुनै पनि गीत स्वीकार्नु भएन, भएन गीतै भएन भन्नुभयो। अनि एक त म निराश पनि भइसकिसकेको थिएँ, आ त हुँदैन रहेछ भनेर। तर एकपल्ट कुनै कसो कसो एउटा गीत डुएट गीत लेखेर मैले लिएर गएँ। त्यो गीत पढ्दै गर्दाखेरि उनको अनुहारमा जुन उदाउँदै गएको मैले अनुभव गरेँ। मैले भने अब म पास हुन्छु कि पास हुन्छु कि। अनि गीत पढिसकेपछि उहाँले भन्नुभयो, गीत भनेको त यस्तो पो हुन्छ त, हेर्दा यो गीत त दामी गीत भयो नि, अब यो गीत म बनाउँछु भनेर उहाँले मलाई भन्नुभयो। त्यति बेला म त भने नि अब त्यो आकाशको माथि माथि माथि माथि उड्दै गरेको पन्छी जस्तै थिएँ, खुसी। अब उहाँले गीत भयो भनिदिनु भयो, त्यो नै मेरो लागि ठुलो कुरा थियो। तिन दिनपछि उहाँले मलाई बेलुकी डाँडाबाट बोलाउनु भयो, ठुलो स्वर गरेर आइज न माथि भनेर बोलाउनु भयो। म गएँ अनि मैले गीत बनाएको छु सुन ल भन्नुभयो। अनि उहाँले गीत सुनाउनु भयो। त्यति बेला उहाँले मलाई तँ नै भन्नुहुन्थ्यो, म गाउँको सानो भाइ थिएँ। अनि गीत सुनाउनु भयो, तिमीलाई भगाइलाने मन मेरो, नफाला है कान्छे तिम्रो ज्यान खेरो, टिस्टा तरेर लानु के छ जाँदा मरेर भन्ने गीत उहाँले मलाई त्यो सुनाउनु भएपछि म त त्यति बेला त आफूलाई त ठुलो गीतकार सम्झिहालेँ। पछि गएर संजोगले के भयो भने उहाँको एउटा एल्बम सौभाग्यमा यो गीत चाहिँ रामकृष्ण ढकाल र दासिमित राईले गाउनु भयो।
1: यहाँको गीतकै क्रममा कुरा गर्दा, यहाँको थुप्रै गीतहरू जस्तो थुप्देन भोटियाले गाएको छ,
0: हजुर,
1: थुप्देन भोटियादेखि लिएर हिरा रसाइली, डेजी भराइली, है, अनि रोमा सुनम, है, महेश सेवा, प्रज्ञान दर्नालदेखिको लिएर वरुण रसाइली, अनि सृजना, यहाँको थुप्रै गीतहरू थुप्रै गायक गायिकाहरूले गाएको छन्। यहाँको सबै गीत किन यति साह्रो प्रसिद्धि भएको गीत है, यसको के कारण हुन सक्छ?
0: यसो त मैले अघि नै भनिहालेँ नि, जीवनवादी गीत लेख्न मलाई मनपर्छ। जीवनका थुप्रै पक्ष र पाटाहरूलाई समेटेर गीत लेख्न मलाई मनपर्छ, म त्यसै गर्छु। अनि कसैले त्यो मन पराउलान् नपराउलान् भनेर म त्यो लेखनमा मेरो भाव र शब्दहरूमा सम्झौता गर्दिनँ। म अलिकति गहन किसिमकै गीतहरू नै लेख्छु, चाहे ती सङ्गीत भरिउन् नभरिउन्, चाहे ती गाइउन् नगाइउन्, त्यसलाई म पुस्तकको रूपमा प्रकाशित गर्छु। र त्यसलाई म त्यसको साङ्गीतिक उपाध्यायता आफ्नो ठाउँमा छ, तर साहित्यिक उपाध्यायता चाहिँ त्यसलाई त्यो हुन्छ भनेर म ती गीतहरू लेख्ने गर्छु। र मिलन बिछोडका कुराहरू, प्रेमका कुराहरू, यी त जीवनसँग टाँसिएका कुराहरू हुन्, यी बाहेक जीवन छैन पनि। तर त्यसलाई सिधै तिमी मलाई भेट्न आऊ, म डाँडामा पर्खिबस्छु, भेटेपछि दुई चार कुरा गरौँला, त्यसपछि सँगै बाटो झरौँला भनेर अहिले त त्यो अब यस्तो किसिमको गीतहरू बनिए, यस्तो किसिमको गीतहरू बच्छन्, यस्ता गीत किसिमको गीतहरू चल्छन्। तर अघि तपाईँले जुन चाहिँ गीत सुनाउनु भयो मलाई, मेरै गीतको डाँडा काँडा खोला नाला उफ्री उफ्री हुँदा चाँप गुराँस चाहिँ फक्रिएको तिम्रो जोबन देख्दा, यो प्रतीक बिम्बहरूले अब जोबन चाहिँ कस्तो भन्दा चाँप र गुराँस फक्रिएको जस्तो जोबन, होइन? वैशाखमा यति बेला जङ्गल रातै छ लेकमा, होइन, सेतै छ लेखमा चाँपले, रातै छ जङ्गल गुराँसले। यो यसलाई प्रतीकात्मक ढङ्गले प्रस्तुत गर्दाखेरि त्यसको मिठास अलिक अर्कै हुन्छ।
1: यहाँका गीतहरूमा विशेष बिम्बहरू ज्यादा भेटिन्छ नि,
0: म अलिकति त्यसरी नै अलिकति प्रतीक बिम्बहरूले नै गीतलाई सम्बोधन गर्न रुचाउँछु।
1: हामी देख्छौँ, तर यहाँको गीतहरू जीवनका व्यवहारिक कुराहरूमा छन्,
0: हजुर,
1: तर पनि यहाँका भाषा जुन छ, शब्दहरूको गहनता भन्दा यहाँले शैलीलाई बेसी महत्त्व दिएको जस्तो हामीले,
0: हजुर, त्यो पाठकको अध्ययनमा निर्भर गर्ने कुरा हो. कसैले त्यसलाई भावपक्ष दह्रो देख्छन्, कसैले शैली पक्ष दह्रो देख्छन् होइन, त्यो पाठकको त्यसमा भर पर्ने कुराहरू हुन्. मैले त अब कुमालेले आफ्नो अब हाडी सर्काउँछ होइन, किताबमा हाल्नुको लागि त मैले सकेसम्म राम्रै गीतहरू नै चुनेर हालेको छु. मलाई त सबै
1: थुप्रै गीत सङ्ग्रहहरू निकालिसक्नु भयो
0: हजुर
1: है, गीतलाई यहाँले बेसी बढी महत्त्व दिइरहनु भएको छ. तर साथसाथमा यहाँले भारतीय नेपाली गीतकारहरूको
0: हजुर हजुर
1: इतिहास पनि खोजिनुहुँदैछ
0: हजुर हजुर
1: है हजुर. यसको विषयमा जानकारी, यो कसरी तपाईँ एकदमै बेसी डुबेर सङ्गीतप्रति गीतप्रति यो खोजाइहरूमा लाग्नु भएको नि, यसले कसरी कसरी प्रेरित हुनुभयो
0: यो चिज? यो चाहिँ के रहेछ भने मलाई चाहिँ एक्लै हिँडौँ एक्लै पुगौँ भन्ने कुरामा उस्तो त्यो लाग्दैन, सबै साथै हिँडौँ, बाटोमा आपद परे छेउमा कोही हुन्छन्. मलाई के लाग्यो भने म एक्लैले त काम गरिराखेको छु नि, तर भारतभरिमा नेपाली गीतमाथि धेरै काम भएको छन् जसलाई चाहिँ समेट्ने काम भइराखेको छैन, त्यसको कुलो फर्काउने काम भइराखेको छैन, र गीत साहित्य मेटिँदै जाँदैछ, र भारतभरि छरिएर बसेका कश्मीरदेखि कन्याकुमारीसम्म जहाँ जहाँ नेपालीहरू छन् सर्जकहरू छन् होइन, त्यहाँबाट केही न केही त काम भएको छ भनेर त्यसको अब खोजी गर्नुपर्छ भनेर मैले त्यो खोजी गर्न थालेँ, र त्यसकै परिणाम हो यो भारतीय नेपाली गीत सञ्चयन भाग एक र भाग दुई. यसमा मैले लगभग 350 भन्दा बेसी गीतकारहरूको भारतभरिका नेपाली गीतकारहरूलाई समेट्न सकेको छु हगि. र अहिले चाहिँ के पनि भएको छ भने तपाईँको महाविद्यालय र विश्वविद्यालय तहमा गीत साहित्यलाई पनि एउटा पाठ्यक्रमभित्र हालिएको छ. तर समस्या कहाँ छ भने पाठ्यक्रमभित्र यो गीत साहित्यलाई चाहिँ हालियो, तर विद्यार्थीहरूको निम्ति पाठ्य सामग्री नै छैन. अब पाठ्य सामग्री नभएपछि विद्यार्थीहरूले कहाँबाट काम गरून्? र अब यो काम गरिदिने को हो त भन्दा, काम गरिदिने अब हामी नै रहेछौँ, गीतकारहरू नै रहेछन्. र मैले 2-4 वर्ष गीत नलेख्दा केही पनि हुँदैन, अरू गीतकारहरूले गीत लेख्दै गर्छन्, तर त्यो 2-4 वर्ष समय चाहिँ म यता निकालेर अब म यो अलिकति विद्यार्थीहरूलाई चाहिने सामग्रीहरू खोजी गरौँ, यो माथि काम गरौँ भन्ने लागेर चाहिँ म यतापट्टि लागेर यो काम सुरु गरेको हुँ.
1: कमल रेग्मीले आफ्नो थुप्रै गीतको पुस्तकहरू निकालिसक्नु भएको छ नि है
0: हजुर,
1: त्यो गीतहरू चाहिँ स्थापित कलाकारहरूले भन्दा पनि बढी नवा कलाकारहरूले कम्पोजिसन गरोस् उहाँहरूले गीत गाओस् भन्ने रुचाउनुहुन्छ?
0: मलाई चाहिँ एकदमै त्यस्तो लाग्छ, किनभने जो स्थापित छन् उनीहरूले मेरो गीत गाएर अब स्थापित हुने होइनन् होइन, अनि स्थापितहरूलाई गीत गाउन लगाएर म पनि उनीहरू सँगसँगै फलानाले गीत गाएको छ मेरो भनेर उभिन खोज्ने होइन. तर मैले एउटा नव कलाकारलाई चाहिँ कमसेकम आफूसँग अगाडि ल्याउनु सकेँ भने मेरो सफलता त्यही हो. त्यस कारणले गर्दाखेरि म विशेष गरेर युवा सङ्गीतकारहरूसँग युवा गायक गायिकाहरूसँग काम गर्न रुचाउँछु, र मलाई चाहिँ जतिसक्दो लाग्छ नयाँहरूले नै काम गरून् भन्ने लाग्छ. यसो होइन पुरानोले नगरौँ भन्ने होइन, पुरानोसँग त मैले धेरैजनासँग मैले कर्मयुञ्जन शान्ति ठटालहरूदेखि लिएर अहिलेको युवा पुस्ताकाहरू धेरैजनासँग मैले काम गरिसकेको छु,
1: र हामीसँग धेरै समय पनि कम्ती छ है. यहाँले हामीले यहाँसँग धेरै कति कुरा समेट्न सक्यौँ होइन अझै, किनभने हामीसँग थुप्रै समय कम्ती भएकोले हामी यहाँको थुप्रै कुराहरू चाहेर पनि यहाँ राख्न सकिरहेका छैनौँ. यहाँले आफ्नै शिक्षण पेसाको निम्ति पनि पुस्तकहरू प्रकाशित गरिसक्नुभएको छ, साहित्य रश्मि, साहित्य रस है, सजिलो व्याकरण अभ्यास, नेपाली वर्कबुक आइसिएससी है, यो नेपाली वर्कबुक आइएससी र आइएससी नेपाली व्याकरण, यो जम्मै पुस्तकहरू यहाँले निकालिसक्नु
0: हजुर. पाठ्य पुस्तकहरू मैले लेखेको छु, सम्पादन गरेको छु, यो क्लास नर्सरीदेखि लिएर मैले 12 श्रेणीसम्म यो काम गरेको छु. किनभने आफै शिक्षण पेसामा भएको हुनाले गर्दाखेरि नानीहरूको मनोविज्ञानलाई बुझेर नानीहरूले कस्तो किसिमको सामग्री अध्ययन गर्न रुचाउँछन् र त्यहाँबाट नानीहरूलाई दिने भ्याल्युजहरू के छन् होइन, मूल्यहरू के छन् भन्ने कुराहरू मैले अनुभव गरिसकेपछि होइन यो क्षेत्रमा पनि एउटा काम गर्ने स्पेस छ, त्यसमा किन काम नगरौँ भन्ने लागेर मैले त्यसमा काम गरेको हुँ.
1: मैले अघि भनिसकेँ गैरीबास कुलेनबारी हजुरबाट हुनुहुन्छ है, यहाँका आमा यस समय हामीले सम्झना गर्नुपर्छ, मन कुमारी शर्मा अनि बाबा श्रीमान लक्ष्मण शर्मा यहाँहरू हुनुहुन्छ, र यहाँहरूकै आशीर्वादले कमल रेग्मी छ राजा यहाँसम्म

0: भयो विभिन्न क्षेत्रमा. यहाँलाई अघि मैले भने सायद युवा साहित्य अकादमी युवा पुरस्कार प्रथम पल्ट पाउनुभयो, त्यसपछि भानु स्मृति पुरस्कार छात्र संसद उत्तर बङ्गाल विश्वविद्यालयबाट 2000 प्राप्त गर्नुभएको छ, र नेसनल वुमेन्स स्टडिज एवार्ड नर्थ बेङ्गल युनिभर्सिटीबाट 2001, अनि विश्वभारती सम्मान शान्ति निकेतन बोलपुरबाट यहाँले पाउनुभएको छ, र विद्याश्री नन्दी सेवा सम्मान यो बलदेव पी जी कलेज बनारसबाट, अनि श्रेष्ठ पुरस्कार गेजिङ सिक्किमबाट, श्रेष्ठ गीतकार पुरस्कार यो बहुत मूल्यवान पुरस्कार छ गोदनिसा दार्जिलिङले, अनि रामप्रसाद देवी ओली स्मृति पुरस्कार नेपालबाट यहाँले पाउनुभएको छ. यहाँले थुप्रै साहित्यिक यसरी सांस्कृतिक र शैक्षिक संस्थानहरूले यहाँलाई सम्मान गरिसकेको छ. हामीसँग यहाँ रेकर्डिङमा बस्नुभएको हाम्रा रूपेश रसाली सङ्गीतकारले समय सकिसकेको सङ्केत गरिसक्नुभएको छ. कमल रेग्मी सरसँग बात गर्दा गर्दै हामीले बिदा भन्नुपर्छ, र सर अन्तमा हाम्रा आकाशवाणी पोडकास्ट सुनिरहेका हाम्रा श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: आकाशवाणी पोडकास्टले आज मलाई निम्तो गरेर श्रोताहरूसँग मनका कुराहरू राख्ने एउटा जुन चौतारी दिनुभयो यसको निम्ति म आभारी छु. म जस्तै थुप्रै सर्जक स्रष्टाहरूलाई यहाँहरूले ल्याउने यो क्रम जारी छ रहिरहोस्. र उमेशजी, तपाईँले मसँग जुन यो आजको यो मनका कुराहरूमाथि काम गर्नुभयो कुरा गर्नुभयो, यो कुरा सँगसँगै तपाईँले जुन चाहिँ काम गरेर तयारी बस्नुभएको रहेछ यसको निम्ति यो मलाई असाध्यै मन पर्यो. तपाईँले होमवर्क गरेर आउनुभएको रहेछ, निकै टिपेर आउनुभएको रहेछ, यसरी अध्ययन गरेर आउँदाखेरि यसरी खोता लिएर आउँदाखेरि चाहिँ धेरै मजा पनि आउँछ है. तपाईँले त्यो गर्नुभएको रहेछ र तपाईँलाई पनि विशेष विशेष धन्यवाद. र आदरणीय श्रोताहरू, आकाशवाणीको पोडकास्ट सुन्न नभुल्नुहोला, यसलाई नियमित श्रोताको रूपमा यहाँहरू रहिरहनु होला भन्ने कामना गर्दछु. नमस्कार.
2: हवस् त श्रोता मित्र, हजुरहरू हुनुहुन्थ्यो 103.5 मेगाहर्ट्स आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो विशेष पोडकास्ट कार्यक्रममा. आजको बसाइमा हामी कुराकानी गर्दैथ्यौँ नेपाली सङ्गीत क्षेत्रका सम्मानित व्यक्तित्व वरिष्ठ गीतकार कवि गजलगो कमल रेग्मीसँग, र आजको यस कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ. आजको यस कार्यक्रमबाट प्रस्तुता मिङमा तामाङ, अन्तर्वार्ताकार उमेश दर्जी लगायत मनोहराजलाई आजको यस बसाइबाट दिनुहोस् बिदा. अर्को कार्यक्रममा अर्को अतिथिको साथ उपस्थित हुने वाचकको जानकारी गराउँदै आजलाई भने यहाँहरूबाट बिदा चाहन्छु. हवस् त, नमस्ते.

0: समय बिहानको ठिक 10 बजी श्रोता, अब प्रस्तुत छ प्रमुख समाचार।
1: यो आकाशवाणी हो, उषा किरणबाट अब सुन्नुहोस् मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू हिमाचल प्रदेशको 3 दिने भ्रमणमा हुनुहुन्छ। आज उहाँको भ्रमणको दोस्रो दिन राष्ट्रपतिले रोहतांगस्थित अटल सुरुङको भ्रमण गर्ने कार्यक्रम रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकार प्रमुखको रूपमा राष्ट्र सेवाको 25 वर्ष पूरा गर्नुभएकोमा बधाई दिनुभएको छ। सोशल मिडिया पोस्टमा श्री राधाकृष्णनले भन्नुभयो, प्रधानमन्त्रीको रूपमा श्री मोदीले समावेशी विकासको दृष्टिकोणलाई राष्ट्रव्यापी अभियानमा रूपान्तरण गर्नुभएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज बिहान नयाँ दिल्लीको सरोजिनी नगरमा श्री विनायक मन्दिरमा पूजा अर्चना गर्नुभयो। उहाँ मन्दिरमा परम्परागत पूजामा पनि सहभागी हुनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। इण्डिया मोबाइल काङ्ग्रेसको 10 औं संस्करण आज नयाँ दिल्लीको यशोभूमिमा शुरू हुनेछ। यस वर्ष यसको विषय रहेको छ सीमारहित विस्तार। सम्मेलनमा दूरसञ्चार, डिजिटल कनेक्टिभिटी र तकनिकी नवाचारको क्षेत्रमा भारतको प्रगतिलाई प्रदर्शित गरिनेछ। केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले पञ्जाबका मुख्यमन्त्रीका विशेष कार्य अधिकारी राजवीर घुम्मन र उनका सहयोगी विरूद्ध एफआईआर दर्ता गरेको छ।

यो मुद्दा कथित मनी लन्ड्रिङ र अधिकारीहरूको सरुवा र पोस्टिङमा भ्रष्टाचारसँग सम्बन्धित छ। भारतीय रिजर्व ब्याङ्कले आज आफ्नो द्विमासिक मौद्रिक नीतिको घोषणा गर्नेछ। उत्तराखण्डको चमोली जिल्लामा हिज राति 4.9 तीव्रताको भूकम्प आएको छ। मुख्यमन्त्री डाक्टर मोहन यादवले आज कुनो राष्ट्रिय उद्यानबाट ल्याएका दुई चितुवाहरूलाई वीरङ्गना दुर्गावती बाघ अभयारण्यमा छाड्नेछन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। अघिल्लो समाचारका साथ दिउँसो 1 बजे उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

श्रोता, जब यस सुन्दर धरतीको सृजना भयो त्यसै क्षणदेखि यो संगीत रूपी शब्दको सृजना हुन गयो। प्रकृतिको हरेक वस्तुहरूमा संगीत लुकेको हुन्छ। चराचुरुङ्गीको मिठो बोलीमा पहाडको छाती छिरेर बग्ने त्यो सुन्दर झरनामा सबै सबैमा संगीत वेदमान हुन्छ। संगीत नै हो जसको स्पर्शले उदास मनलाई हर्षित बनाउँछ। संगीतको माध्यमबाट हामी मनका विभिन्न भावनाहरू सजी पोख्न सक्छौँ। यसैले होला श्रोता संगीतलाई संसारको आभूषण भन्ने गर्छ। त्यसै भनाइको साथमा आरम्भ गरे कार्यक्रम हेलो खरसाङ आज यसरी।

श्रोता साथी, आज हो विश्व कपास दिवस। विश्व कपास दिवस हरेक वर्ष अक्टोबर 7 मनाइन्छ। यो दिवस कपासको वैश्विक अर्थतन्त्र, रोजगारी, व्यापार र दिगो विकासमा पार्ने योगदानलाई चिनाउन र कपास उत्पादनमा संलग्न लाखौं किसान तथा मजदूरहरूलाई सम्मान गर्न मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले अगस्त 2021 प्रत्येक वर्ष अक्टोबर 7 विश्व कपास दिवस घोषणा गरेको थियो। यसको उद्देश्य कपास क्षेत्रको दृश्यता बढाउनु, आर्थिक विकास, अन्तर्राष्ट्रिय व्यापार र गरिबी न्यूनीकरणमा कपासको महत्वबारे चेतना फैलाउनु हो। यस वर्षको आधिकारिक विषयवस्तु कटन फर गुड, कपासको असलका लागि रहेको छ, र जसले कपासको सकारात्मक प्रभाव, रोजगारी, महिला सशक्तिकरण, जलवायु परिवर्तन विरुद्ध योगदान र कम फोहोरलाई उजागर गर्छ।

त श्रोताहरूलाई अब भने ट्राफिक नियमहरूबारे जानकारी दिन लागिरहेका छौ। ट्राफिक नियमहरू सड़क प्रयोगकर्ताहरूको सुरक्षा र व्यवस्था सुनिश्चित गर्न डिजाइन गरिएका दिशानिर्देश र नियमहरूको सेट हो। यो नियमहरूले सवारी साधन, पैदल यात्रीहरू र अन्य सड़क प्रयोगकर्ताहरूले कसरी अन्तर्क्रिया गर्छन् भन्ने कुरालाई नियन्त्रण गर्छन्, जसले दुर्घटनाहरू रोक्न र सहज ट्राफिक प्रभावलाई प्रवर्धन गर्ने लक्ष्य राख्छ। ट्राफिक संकेतहरूको पालन गर्नुहोस्। रातो रङको अर्थ रोक्नुहोस्, पहिलो रङको अर्थ ढिलो गर्नुहोस् र हरियो रङको अर्थ जानुहोस्। गति सीमा, तोकिएको गति सीमा भित्र गाडी चलाउनुहोस् र सड़क र मौसम अनुसार गति समायोजन गर्नुहोस्। लेन अनुशासन, आफ्नो लेनमा रहनुहोस् र लेन परिवर्तन गर्दा मोड्ने संकेतहरू प्रयोग गर्नुहोस्। सुरक्षित दूरीमा अगाडिको सवारी साधनबाट सुरक्षित दूरी कायम राख्नुहोस्। सिट बेल्ट, गाडी चलाउँदा वा सवारी साधनमा चढ्दा सधैँ सिट बेल्ट लगाउनुहोस्।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो खरसाङ, आकाशवाणीको खरसाङ केन्द्रबाट एफएमको 103.5 मेगाहर्जमा। त श्रोता, हरेक वर्ष 2 अक्टोबरदेखि 8 अक्टोबरसम्म वन्यजन्तु सप्ताह मनाइन्छ। यस सप्ताहको मुख्य उद्देश्य वन्यजन्तु र जैविक विविधताको संरक्षणप्रति जनचेतना बढाउनु, प्रकृतिसँगको सद्भावपूर्ण सह अस्तित्वलाई प्रवर्धन गर्नु हो। वन्यजन्तु सप्ताह केवल एक सप्ताहको उत्सव मात्र होइन, यो हामीलाई याद गराउने मौका हो कि प्रकृति र मानव एक अर्कामा निर्भर छन्। सुरक्षित मानिस संरक्षित वन्यजन्तु भन्ने नारालाई व्यवहारमा उतार्न सबैले सरकार, समुदाय, विद्यार्थी र नागरिकले आफ्नो आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ। वन्यजन्तु संरक्षण गरेर मात्र हामी दिगो विकास, स्वस्थ वातावरण र समृद्ध

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम हेलो खरसाङ, विविध हिन्दी फिल्मी गीतहरू साथै विविध जानकारीहरूको साथमा। त श्रोता, अब पनि कार्यक्रमबाट म चित्रलाई पनि विदा दिनुहोस् र कार्यक्रमको अघिल्लो प्रस्तुतिहरूको साथमा साथी लमु तपाईँहरूको साथमा रहनेछ। तबसम्मलाई आज्ञा दिनुहोस्। नमस्ते, शुभ दिन।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौ एफएम 103.5 मेगा हजमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङको एफएम 100.2 मेगा हज अनि मोबाइल एप न्यूज अन एआईआर र प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा पनि। समय बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार विविध हिन्दी फिल्मी गीतहरूको साथमा। र आजको कार्यक्रम हाम्रो सरकारको विषय छ विश्व कपास दिवसको अवसरमा कपास किसानको पसिना र हाम्रो पहिरन। र यस जानकारीलाई अघि राख्ने नै छौ, त्यसअघि सुन्नुहोस् चलचित्र सितारे जमिन परबाट यो गीत।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार। विषय विश्व कपास दिवसको अवसरमा कपास किसानको पसिना र हाम्रो पहिरन। आदरणीय श्रोताहरू, आज हामीले लगाउने कपडाको इतिहास खोज्दै जाँदा भेटिने एउटा महत्त्वपूर्ण दिन हो विश्व कपास दिवस, वर्ल्ड कटन डे हो। आज हामी कपास यसलाई उब्जाउने किसानहरूको कडा परिश्रम र हाम्रो आफ्नै पहिरनको कथाबारे कुरा गर्नेछौँ। हामीले दैनिक जीवनमा लगाउने सुती कपासको कपडा कसरी बन्छ, यसका पछाडि कस्ता किसानहरूको पसिना लुकेको छ र हाम्रो पहिरनको महत्त्व के छ, यसबारे आजको अङ्कमा चर्चा गर्नेछौँ। कपास केवल एउटा धागो होइन, जीवन हो। श्रोताहरू, कपासलाई साधारण बोटबाट निस्कने भुवा मात्र सोच्नु हाम्रो भूल हुन्छ। यो त मानव सभ्यताको

सबै भन्दा पुरानो र भरपर्दो साथी हो। हामी जन्मिएदेखि मृत्युसम्म कपाससँग जोडिएका हुन्छौँ। नानी जन्मिएपछि पहिलो पटक ओछ्याउने नरम कपडा होस् वा हामीले लगाउने साधारण कुर्ती सुरुवाल, टी सर्ट र साडीहरू, यी सबैको आधार यही कपास हो। कपासले मान्छेलाई केवल छोप्ने काम मात्र गरेको छैन, यसले लाखौँ करोडौँ मानिसलाई रोजगारी पनि दिएको छ। तर के हामीले कहिले सोचेका छौँ यो नरम कपडा हामीसम्म आइपुग्न अघि कति धेरैको हात र पसिनाबाट गुज्रेको हुन्छ।

श्रोता भर्खरे सुनभय चलचित्र बोर्ड टूबाट सोनु निगम अनि पलक मुच्छरको स्वरलाई श्रोता हामी कुरा गरिरहेका छौँ कपास किसानको पसिना र हाम्रो पहिरन। अब कुरा गरौँ ती वास्तविक हिरोहरूको, हाम्रा कपास किसानहरूको। कपासको खेती गर्न सोचे जस्तै सजिलो छैन। अत्याधिक गर्मी र घाममा माटोमा पसिना बगाएर किसानले कपासको दाना रोप्छन्। बिरुवा हुर्काउन, किराबाट बचाउन, समय समयमा पानी र मल हाल्न उनीहरूले दिनरात एक गर्नुपर्छ। जब खेतमा कपास फुल्छ तब त्यो सेतो कपासले तिनै किसानको अनुहारमा खुसी ल्याउने आशा जगाउँछ। तर यो यात्रा त्यति सहज छैन। कहिले खडेरी, कहिले असिना पानी, त कहिले बजारमा उचित मूल्य नपाउँदा किसानहरू मर्नमा पर्छन्। उनीहरूको हातको ठेला र शरीरको पसिनाले भिजेको त्यो माटो नै हो जसले हामीलाई फ्यासनदार र आरामदायी कपडा लगाउन सक्षम बनाएको छ। हामी बजारमा गएर सजिलै राम्रा लुगाहरू किन्छौँ, तर ती लुगाहरूभित्र किसानको अनगन्ती रातको मेहनत र सङ्घर्ष लुकेको हुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सिनु हुँदैन।

सन्देहरञ्चा कार्यक्रम हाम्रो सरकार त अब श्रोता कुरा गरौँ हाम्रो पहिरन र हाम्रो जिम्मेवारी। श्रोताहरू, फ्यासनको यो दौरमा हामी प्रायः सिन्थेटिक वा कृत्रिम कपडाहरूसित आकर्षित हुन्छौँ, तर स्वास्थ्यको दृष्टिकोणले होस् वा वातावरणको दृष्टिकोणले सुती कपडा कपासबाट बनेको पहिरन जत्तिकै राम्रो अरू केही हुन सक्दैन। कपासले वातावरणलाई हानि पुर्याउँदैन र छालाका लागि पनि अति उत्तम मानिन्छ। जब हामी सुती कपडा लगाउँछौँ तब हामीले अप्रत्यक्ष रूपमा भए पनि तिनै मेहनत गर्ने किसानहरूलाई साथ दिइरहेका हुन्छौँ। स्थानीय उत्पादनलाई माया गर्नु र कपास किसानहरूको श्रमको सम्मान गर्नु आजको युगको आवश्यकता हो। एउटा राम्रो पहिरनले हाम्रो बाहिरी शरीरलाई सुन्दर बनाउला, तर त्यो पहिरन लगाउँदा त्यसभित्र जोडिएको श्रम र पसिनाप्रति हामी कतिको उत्तरदायित्व छौँ त्यसले हाम्रो संस्कार र मानवताको वास्तविक स्तर मापन गर्छ। कपास किसानको पसिनाको उचित सम्मान र न्यानोचित मूल्य सुनिश्चित गर्नु नै आजको मुख्य आवश्यकता हो। फ्यासनको यो अन्धाधोरबाट माथि उठेर सचेत र जिम्मेवार उपभोक्ता बन्नु नै आजको दिनमा हामी सबैको प्रमुख दायित्व हो।

समय मध्याह्न 12 बज्ने लाग्यो। श्रोता अबको केही क्षणमा आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार यस केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ।

0: पुनः स्वागत गर्दछु श्रोताहरूलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगा हर्ज अनि मोबाइल एप न्यूज अन एआईआर र प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। अबको पालो आएको छ तपाईँहरूको सबैभन्दा मनपर्ने कार्यक्रम तपाईँको अनुरोधमा। हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम तपाईँको अनुरोधमा हार्दिक स्वागत एवं सप्रेम नमस्कार। आज हजुरहरूको साथमा छु म लमु।
1: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
2: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
1: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
2: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
1: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।

टाउन हाउस कार्यक्रमको पहिलो कोसली सुनाउ चलचित्र टसनबाट उदित नारायण अनि महालक्ष्मी अय्यरको स्वरमा र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ मेहरनगर उमेरखेल महाराष्ट्रबाट अभिजित गोहाङकर राही सरिता गोहाङकर सिद्धान्त गोहाङकर प्रिन्स एकांश गोहाङकर विश्वकर्मा नगर नागपुरबाट शैलेश गोहाङकर वैशाली गोहाङकर कुमारी ध्वनी गोहाङकर परी कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राय श्रीमती उषा राय अमित कुमार राय हेप्पी राय दुविहार नेवादा जिल्ला गाजीपुरबाट प्रतीप राय श्रीमती रोशनी राय अनि प्राञ्जल राय खरसाङ बजारबाट सतीश कुमार पाण्डे अखिलेश पाण्डे मनिष पाण्डे मालती देवी पाण्डे बिहारबाट विनिता पाठक टोनी पाठक अप्पू छोटी अभिषेक पाण्डे सरिता पाण्डे मिक्की पाण्डे अनि गोगोजी नेपानगर मध्य प्रदेशबाट सुदर्शन शाह पल्लवी शाह प्रकाश शाह कुशल शाह नीति सुरवी अश्विन मङ्गलाबेन शाह अनि राजेन्द्रजी शाह पुस्तकालय रोड फारबिसगंज बिहारबाट सम्म प्रसाद गुप्ता कुन्ती देवी प्रेम गुप्ता नेत कुमार गुप्ता कृष्ण गुप्ता चिराग परवाना अररिया रजखोर बजारबाट एमडी सारी आरजू त यी श्रोताहरूको रजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो

कार्यक्रम तपाईको अनुरोधमा को यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र तेरी कसमबाट अमित कुमारको स्वरमा। र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहु, कुमार विमल अनि ममता रानी, छवि अनोखी, अर्पिता, दीक्षा देव, देवांशु अनि डब्लुजे, सल्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियंका कुमारी शर्मा र शर्मा परिवारको सम्पूर्ण सदस्यहरू, खरसाङ चित्रे बस्तीबाट साहिल देवान, अनुराग तामाङ, विनोद राजवंशी, प्रिया तामाङ अनि साथीहरू, नेपालबाट सरोज दत्ता, चन्द्र दत्ता, वेवी विविता, अवनीश आशिष, तरुण अनि रञ्जन, दार्जिलिङबाट विजय कुमार लोहार, सकुन लामा, बेबी प्रधान अनि सुसन लामा, सौरेनी मिरिक दार्जिलिङबाट शैलेश ठाकुर, कृष्णा ठाकुर अनि बबलु ठाकुर। त श्रोताहरूको रजायमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

फरमाइसे फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यति नै। अब हजुरहरूबाट म बिदा लिन चाहन्छु तपाईँको रेडियो सहयात्री म लमु। हजुरहरूको दिन शुभ रहोस्। कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् मेलोडी टाइमको।

यो आकाशवाणी हो। अब अपराह्न 1 बजेको मुख्य समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौं पार्टी कार्यकर्ताहरूको समर्पण आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। केन्द्रीय मन्त्रीमण्डलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारको प्रमुखको रूपमा 25 वर्ष पूरा भएकोमा बधाई दिँदै एक प्रस्ताव पारित गरेको छ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको जनसेवालाई सुनौलो र ऐतिहासिक दिन बताउनु भएको छ। सरकारले विकसित भारत रोजगार आजीविका ग्यारेन्टी मिशन ग्रामीण अधिनियम 2025 अन्तर्गत अनुमति प्राप्त कार्यहरूको सूची अधिसूचित गरेको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले अफ्रिकासित भारतको साझेदारीको निर्माण वर्तमानका लागि मात्र नभएर आउने पुस्ताका लागि पनि भइरहेको बताउनु भएको छ। आज विश्व कपास दिवस हो। यस दिवसको उद्देश्य कपासको वैश्विक आर्थिक सामाजिक र पर्यावरणीय महत्वलाई उजागर गर्नु रहेको छ। भारतमा क्षयरोग विरुद्धको अभियानमा सामुदायिक सहभागितालाई अझ बलियो बनाउनका लागि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भोलि नयाँ दिल्लीमा जोस स्वास्थ्यको लागि संयुक्त दलको शुभारम्भ गर्नेछ। भारतीय रिजर्व ब्याङ्कले रेपो दरलाई 25 आधार अङ्कको बढोत्तरी गर्दै 5.5% पुर्याएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज नयाँ दिल्लीमा मोजाम्बिकका परिवहन एवं रसद मन्त्री जो आओ जर्ज म्याटलोम्बेसित भेट गर्नुभयो। पश्चिम बंगाल सरकारले मदरसा शिक्षा व्यवस्थामा ठूलो परिवर्तन गर्दै मदरसा शिक्षा आयोगलाई समाप्त गरेको छ। युक्रेनको ड्रोन हमलामा रूसको दक्षिणी तटमा एक तेल ट्याङ्करलाई निशाना बनाएको घटनामा ट्याङ्करमा सवार 23 भारतीय चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ। यसका साथै आकाश वाणीबाट समाचार पूरा भयो।

0: यो प्रसारण हो आकाशवाणीको। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौं पार्टी कार्यकर्ताहरूको समर्पण उहाँको लागि सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशोभूमिमा भारत मोबाइल काङ्ग्रेस आइएमसीको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको जनसेवालाई स्वर्णिम र ऐतिहासिक दिन बताउनु भएको छ। विदेश मन्त्री सुब्रमण्यम विजयशंकरले अफ्रिकासँग भारतको साझेदारीको निर्माण वर्तमान सहित आउने पुस्ताको लागि पनि भइरहेको बताउनु भएको छ। भारतले फिजीमा आयोजित COP 31 भन्दा अघिको सत्रमा जलवायु परिवर्तनमा थप ठोस कार्य गर्न र प्यारिस सम्झौताको शीघ्र कार्यान्वयनको लागि आह्वान गरेको छ र आज विश्व कपास दिवस हो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौं पार्टी कार्यकर्ताहरूको समर्पण उहाँको लागि सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। आज नयाँ दिल्लीमा विकास भारत संकल्प सभालाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, उहाँले आज बिहान श्री विनायक मन्दिरको भ्रमण गर्नुभयो र देश अनि 140 करोड नागरिकहरूको समृद्धिको लागि प्रार्थना गर्नुभयो। उहाँले भन्नुभयो, उहाँले ईश्वरसँग अझ शक्ति र ऊर्जाको लागि प्रार्थना गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, 25 वर्षमा जनताबाट प्राप्त विश्वास र अनुभव उहाँको सबैभन्दा ठूलो सम्पत्ति हो।
2: सबका साथ सबका विकास, यही मेरे लिए सुशासन का आधार रहा है। समस्या सबकी है तो समाधान भी सबके लिए होना चाहिए, और इसलिए हमने सुशासन को सैचुरेशन से जोड़ा। सैचुरेशन यानी हर लाभार्थी जुड़े, कोई पात्र छूटे नहीं, कोई हकदार पीछे रहे नहीं, और किसी के हक पर कोई डाका न डाल सके।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशोभूमिमा भारत मोबाइल काङ्ग्रेस आइएमसीको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। यसले दूरसञ्चार, डिजिटल कनेक्टिभिटी र तकनिकी नवाचारमा भारतको उल्लेखनीय प्रगतिलाई प्रदर्शन गर्नेछ, जबकि सहयोग, निवेश र ज्ञान आदान प्रदानको लागि वैश्विक मञ्च प्रदान गर्दछ। आइएमसी 2026 को विषय स्केल विदाउट बााउन्ड्रीहरू हो, जसले डिजिटल नवाचार, अर्को पुस्ताको कनेक्टिभिटी र टेक्नोलोजी नेतृत्व विकासमा भारतको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्दछ। आज सुरु भएको 4 दिवसीय कार्यक्रम दूरसञ्चार विभाग र सेल्युलर अपरेटर्स एसोसिएसन अफ इन्डियाले संयुक्त रूपमा आयोजना गर्दैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गरिरहनु भएको छ। जनसेवादेखि देश सेवाको मन्त्रको साथ उहाँको यात्रा निरन्तर समर्पण र प्रतिबद्धताले भरिएको छ। सेवा र सुशासनको यही दृष्टिकोणका साथ सरकार वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो प्रयासले जनताको जीवनमा परिवर्तन ल्याइरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा लखपति दिदी योजनाको जानकारी दिइरहेका छौ।
3: ग्रामीण क्षेत्र की महिलाओं को आर्थिक रूप से सशक्त बनाने और उनकी आय बढ़ाने के उद्देश्य से केंद्र सरकार द्वारा लखपति दीदी योजना संचालित की जा रही है। स्वयं सहायता समूहों से जुड़ी महिलाओं को विभिन्न सतत आजीविका गतिविधियों के माध्यम से हर वर्ष कम से कम 1 लाख रुपए की आय अर्जित करने में सक्षम बनाना इस पहल का प्रमुख उद्देश्य है। महिलाओं को कौशल प्रशिक्षण, वित्तीय सहायता, ऋण की सुविधा, उद्यमिता के लिए मार्गदर्शन और बाजार से जुड़ने जैसी सुविधाएं उपलब्ध कराई जा रही है। प्रधानमंत्री ने बताया है कि देश भर में अब 6 करोड़ लखपति दीदी बनाने का लक्ष्य रखा गया है।
2: 3 करोड़ बहनों को हमने लखपति दीदी बनाने का लक्ष्य तय किया था, उसको पार कर लिया। अब हम 6 करोड़ लखपति दीदी बनाने के लक्ष्य को लेकर के आगे बढ़ रहे हैं। 3 करोड़ नई लखपति दीदी बनना मतलब ग्रामीण अर्थव्यवस्था में बहुत बड़ा बदलाव मातृशक्ति के द्वारा आने वाला है।
3: परभनी

0: नयाँ ग्रामीण कार्य ढाँचा अन्तर्गत कुल 375 कार्यहरूलाई अनुमति दिएको छ। ग्रामीण विकास मन्त्रालयले अघिल्लो ढाँचामा समावेश गरिएको 266 कार्यहरूको तुलनामा नयाँ सूचीमा 41% वृद्धि भएको जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको जनसेवालाई स्वर्णिम र ऐतिहासिक दिन बताउनु भएको छ। गुरुग्राममा भारत संकल्प सभा सेवा ज्योति यात्रामा बोल्दै श्री शाहले भन्नुभयो, प्रधानमन्त्री मोदीको नेतृत्वमा अनुच्छेद 370 निरस्त गर्नु, नक्सलवादको अन्त्य र देशको बुनियादी ढाँचालाई उच्च स्तरमा पुर्याउने जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्। उहाँले भन्नुभयो, यस अभियानको एक भागको रूपमा मशाल र्यालीहरू निकालिरहेको छ। यस अन्तर्गत युवाहरूले सेवा ज्योति यात्रा निकाल्नेछन् र निर्धारित चौरस्ताहरूमा मशाल स्थापना गर्नेछन्। श्री शाहले सबैलाई यस यात्रामा सामेल हुन आग्रह गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले अफ्रिकासँग भारतको साझेदारीको निर्माण वर्तमान का लागि मात्र नभएर आउने पुस्ताको लागि पनि भइरहेको बताउनु भएको छ। आक्रा स्थित घानाको विदेश सेवा संस्थानमा बोल्नुहुँदै श्री जयशंकरले कूटनीति र प्रतिस्पर्धालाई टकरावमा परिणत नगरी प्रबन्धन गरिनुपर्ने र आपसी हितमा मतभेद बावजुद पनि सहयोगलाई बढावा दिनुपर्ने कुरामा जोड दिनुभएको छ। श्री जयशंकरले अर्थव्यवस्था, बुनियादी ढाँचा, डिजिटल तकनिकी र उत्पादन क्षेत्रमा भारतको प्रगतिमाथि पनि प्रकाश पार्नुभयो।
1: डॉक्टर जयशंकर ने अर्थव्यवस्था, अवसंरचना, डिजिटल प्रौद्योगिकी और विनिर्माण क्षेत्र में भारत की प्रगति को भी रेखांकित किया। उन्होंने भारत और अफ्रीका के युवाओं को कुशल और सशक्त नागरिक बनाने की आवश्यकता पर बल दिया। श्री जयशंकर ने ईंधन, खाद्य, उर्वरक और वित्त के लिए अनुकूल आपूर्ति श्रृंखलाओं के महत्व पर बल दिया और ग्लोबल साउथ के देशों की आकांक्षाओं को मजबूत करने की भारत की प्रतिबद्धता की पुष्टि की। डॉक्टर जयशंकर ने कहा कि अफ्रीका के साथ भारत की साझेदारी में व्यापार, अवसंरचना, क्षमता निर्माण, मानवीय सहायता और आपदा राहत, कृषि, स्वास्थ्य और स्वच्छ ऊर्जा शामिल हैं। उन्होंने घाना में भारतीय समुदाय के साथ भी बातचीत की। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: भारतले फिजीमा आयोजित कोप 31 भन्दा अघिको सत्रमा जलवायु परिवर्तनमा थप ठोस कार्य गर्न र प्यारिस सम्झौताको शीघ्र कार्यान्वयनको लागि आह्वान गरेको छ। केन्द्रीय पर्यावरण मन्त्री भूपेन्द्र यादवले जलवायु दृष्टिकोणमा वर्तमान अन्तरलाई सम्बोधन गर्न, वर्तमान जलवायु प्रतिबद्धताहरू पूरा गर्न र वैश्विक तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यको लागि विकासलाई गति दिन आवश्यक रहेको बताउनु भएको छ। आज विश्व कपास दिवस हो। यस दिवसको उद्देश्य कपासको वैश्विक आर्थिक, सामाजिक र पर्यावरणीय महत्वलाई उजागर गर्नु रहेको छ। यस वर्षको विषय कल्याणको लागि कपास व्यापार, परिवर्तन र साझेदारीको माध्यमबाट समृद्धिको निर्माण गर्नु रहेको छ। भारतमा क्षयरोग विरुद्धको अभियानमा सामुदायिक सहभागितालाई अझ बलियो बनाउनका लागि स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भोलि नयाँ दिल्लीमा जोस स्वास्थ्यको लागि संयुक्त दलको शुभारम्भ गर्नेछ। मौसम विभागले नागाल्यान्ड, मणिपुर, मिजोराम र त्रिपुरामा दिनभरि अलग अलग स्थानहरूमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। बिहार, हरियाणा, चण्डीगढ, दिल्ली, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख र पन्जाब, तमिलनाडु, पुडुचेरी, कराइकल र उत्तर प्रदेशमा दिनभरि चट्याङ र आधी तुफान सहित वर्षा हुनेछ। यो समाचार युट्युबमा @AIR न्युज कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौँ पार्टी कार्यकर्ताहरूको समर्पण उहाँको लागि सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशोभूमिमा भारत मोबाइल काङ्ग्रेसको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको जनसेवालाई स्वर्णिम र ऐतिहासिक दिन बताउनु भएको छ। भारतले फिजीमा आयोजित कोप 31 भन्दा अघिको सत्रमा जलवायु परिवर्तनमा थप ठोस कार्य गर्न र प्यारिस सम्झौताको शीघ्र कार्यान्वयनको लागि आह्वान गरेको छ। र आज विश्व कपास दिवस हो। यसका साथै समाचार पूरा भयो। अब 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: अब प्रस्तुत छ यो लोकगीत बसन्ती बाला लामाको स्वरमा, जसमा शब्द कर्ण थामीको।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका उषा किरण। विषय भारत र स्विट्जरल्याण्ड बीच विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ पार्न पाँच सम्झौतामा हस्ताक्षर। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। स्विट्जरल्याण्डका राष्ट्रपति गाई पार्मेलिन, वरिष्ठ अधिकारी तथा व्यापारिक नेतृत्व सहितको उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ तीन दिने राजकीय भ्रमणका लागि 5 अक्टोबरको बिहान भारतको नयाँ दिल्ली आइपुग्नुभयो। सड़क यातायात तथा राजमार्ग राज्यमन्त्री अजय टम्टाले विमानस्थलमा उहाँको स्वागत गर्नुभयो। भ्रमणमा आउनुभएका विशिष्ट पाहुनालाई राष्ट्रपति भवनको प्रांगणमा औपचारिक स्वागत गरियो। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्विट्जरल्याण्डका राष्ट्रपतिको स्वागत गर्नुभयो। उहाँलाई तीनवटै सुरक्षा अंग थल जल र वायुसेनाको संयुक्त गार्ड अफ अनर सम्मान गारद प्रदान गरियो। औपचारिक स्वागतपछि श्री पार्मेलिनले यो भ्रमण स्विट्जरल्याण्ड र भारत दुवैले आफ्नो सम्बन्धलाई महत्व दिने उत्कृष्ट अवसर भएको बताउनुभयो। प्रधानमन्त्री मोदी र स्विट्जरल्याण्डका राष्ट्रपति पार्मेलिन बीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा गहन छलफल भयो। यसमा व्यापार र लगानीमा सहकार्यका विषयहरू समावेश थिए। विशेष गरी भारत एफटा टेपा व्यापार तथा आर्थिक साझेदारी सम्झौताको सन्दर्भमा, जसमा स्विट्जरल्याण्ड सबैभन्दा ठूलो व्यापारिक तथा लगानी साझेदार हो। दुवै पक्षले पूर्वाधार, विज्ञान, प्राविधिक तथा नवप्रवर्तन, औषधि उद्योग, स्वास्थ्य सेवा, शिक्षा तथा सिप विकास, आवत जावत, रक्षा, आणविक ऊर्जा, अन्तरिक्ष, जलवायु तथा वातावरण र सांस्कृतिक तथा जनस्तरको आदान प्रदान जस्ता क्षेत्रमा निरन्तर सहकार्यमा जोड़ दिए। उनीहरूले अत्याधुनिक उत्पादन, प्रिसिजन इन्जिनियरिङ र कृत्रिम बुद्धिमत्ता, एआई जस्ता नयाँ क्षेत्रहरूमा रहेका अवसरहरूबारे पनि छलफल गरे। छलफल गरिएका अन्य विषयहरूमा आयुर्वेद र योग समावेश थिए, जुन स्विट्जरल्याण्डमा निकै लोकप्रिय छन्। दुई नेताहरूले क्षेत्रीय र विश्वव्यापी घटनाक्रमबारे पनि विचार आदान प्रदान गरे। प्रधानमन्त्री मोदीले स्विट्जरल्याण्डका राष्ट्रपतिको सम्मानमा दिवाभोजको आयोजना पनि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विस राष्ट्रपति गाई पार्मेलिन बीचको द्विपक्षीय वार्ता लगतै भारत र स्विट्जरल्याण्डले 5 सम्झौतामा हस्ताक्षर गरे। यी सम्झौताहरूमा आप्रवासन तथा आवत जावत साझेदारी, युवा पेसाकर्मीहरूको आदान प्रदान, यातायात प्रविधि तथा पूर्वाधारको प्रबन्धन र सहकार्य, विज्ञान तथा प्रविधि विभाग र स्विस राष्ट्रिय विज्ञान प्रतिष्ठान बीच आशय पत्र तथा नवप्रवर्तन, प्रविधि हस्तान्तरण र उद्यमशीलतामा सहकार्यका लागि कार्यान्वयन व्यवस्था समावेश छन्। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत स्विट्जरल्याण्ड सम्बन्धप्रति स्विस राष्ट्रपति गाई पार्मेलिनको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। यस क्रममा प्रधानमन्त्री मोदीले यो सम्झौता कुनै युरोपेली आर्थिक समूहसँग भारतको पहिलो स्वतन्त्र व्यापार सम्झौता भएको उल्लेख पनि गर्नुभयो। प्रधानमन्त्रीले यस सम्झौता अन्तर्गत भारतले आगामी 15 वर्षमा 100 अर्ब अमेरिकी डलर बराबरको लगानी भित्र्याउने र 10 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य राखेको कुरामा जोड़ दिनुभयो। प्रधानमन्त्री मोदीले स्विट्जरल्याण्डमा भारतीय निर्यातका लागि बजार पहुँच बढाउन र दुई देशबीच लगानीलाई थप सहजीकरण गर्न भारत र स्विट्जरल्याण्डले धेरै महत्वपूर्ण निर्णयहरू लिएको बताउनुभयो। उहाँले यसबाट स्विट्जरल्याण्डमा भारतीय कृषि उत्पादन, औषधि, कपडा र इन्जिनियरिङ सामग्रीको निर्यात बढ्ने साथै भारतले बायोटेक्नोलोजी, जीवन विज्ञान, ब्याङ्किङ, बीमा, खाद्य प्रशोधन र दिगोपन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा नयाँ स्विस लगानी भित्राउने बताउनुभयो। प्रधानमन्त्रीले भारत र स्विट्जरल्याण्ड बीचको मित्रता शताब्दीयौं पुरानो रहेको बताउनुहुँदै 19औं शताब्दीमा स्वामी विवेकानन्दले स्विस आल्पसमा हिमालयको झलक देखेको उल्लेख गर्नुभयो। महात्मा गान्धीले पनि स्विट्जरल्याण्डमा समय बिताएका थिए र त्यहाँका मानिसहरूसँग अन्तर्क्रिया गरेका थिए। मोदीले यी ऐतिहासिक भ्रमणका सम्झनाहरू आज पनि दुई देशबीचको मित्रतामा जीवन्त रहेको बताउनुभयो।

मनोरञ्जन गरिरहेका छौ। यो पहिलो गीत सुनाएर चलचित्र दबङ टू बाट राहत फतेह अली खान अनि श्रेया घोषालको स्वरमा।

हामी कार्यक्रमको अन्ततिर छौँ र अन्तमा यो अन्तिम साङ्गीतिक कोसली चलचित्र कबीर सिंहबाट अरमान मल्लिकको शर्मा।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले बक्सर लभलिना बोर्गोहेनलाई जापानमा भएको एसियाई खेलमा स्वर्ण पदक जितेकोमा 50 लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ। महिला 75 केजी तौल वर्गमा जित हासिल गरेपछि आसाम फर्किएका बोर्गोहेनलाई लोकसेवा भवनमा सम्मान गरिएको थियो। मुख्यमन्त्री श्री शर्माले उनको उपलब्धि देशको लागि गर्वको विषय भएको र यसले आगामी पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिने बताउनुभयो। यसअघि लोकप्रिय गोपीनाथ बरदलुई अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्गोहेनलाई न्यानो स्वागत गरिएको थियो, जहाँ खेल तथा युवा कल्याण मन्त्री विश्वजित दैमारी, असम भाजपा अध्यक्ष दिलीप सैकिया, परिवारका सदस्य र समर्थकहरू उनलाई स्वागत गर्न उपस्थित भएका थिए। एक नयाँ जीपीएस टेलिमेट्री अध्ययनले आसाममा हात्तीको आवागमनको ढाँचा प्रकट गरेको छ। यसले वन, चिया बगान, कृषि क्षेत्रहरू र नदीको वासस्थानको माध्यमबाट जङ्गली हात्तीहरूको आवागमनमा नयाँ अन्तर्दृष्टि प्रदान गरेको छ। अध्ययनले 38,000 भन्दा अधिक जीपीएस स्थानहरू सिर्जना गरेको छ, जसले बहुप्रयोग परिदृश्यहरूमा मौसमी हात्तीहरूको गतिविधिमा उच्च रेजुलेसन डेटा प्रदान गर्दछ। भाजपाले आसामको सिल्चर नगर निगमको पहिलो बोर्ड गठन गर्ने तयारी गरेको छ। पार्टीले 42 मध्ये 32 वार्डमा जित हासिल गरेको छ भने उसको सहयोगी एजीपीले उम्मेद्वार खडा गरेका 4 वार्डमध्ये 2मा जित हासिल गरेको छ। काङ्ग्रेसले खराब प्रदर्शन गर्दै केवल 2 वार्डहरू जितेको छ। 6 वार्डमा स्वतन्त्र उम्मेद्वारहरूले विजय हासिल गरेको छ। क्षेत्रीय सम्पदालाई आधुनिक ट्रान्जिट संस्कृतिसँग मिसाउने प्रयासमा आसामको लोकप्रिय गोपीनाथ बरदलुई अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो प्रतिष्ठित बास संरचित आवागमन गाउँमा एक समर्पित पुस्तक मेला सुरु गरेको छ। यो पहलले भारतको पहिलो प्रकृति थिम भएको एयरपोर्ट टर्मिनलमा एक अद्वितीय सांस्कृतिक आधारलाई चिन्हित गर्दछ, जसले हालै यसको आश्चर्यजनक वास्तुकलाको लागि वैश्विक प्रशंसा प्राप्त गरेको छ। सेवा संकल्प अभियान अन्तर्गत दोस्रो नागरिक केन्द्रित सेवा संकल्प शिविर आसामको सादिया सहजिल्ला स्थित सैखोवा वखण्ड विकास कार्यालयमा आयोजित गरियो, जसले एक समन्वित प्रशासनिक पहुँच पहलको माध्यमबाट विभिन्न सरकारी सेवाहरू र कल्याणकारी योजनाहरूलाई नागरिकहरूको नजिक ल्याएको थियो। शिविरमा 23 सेवाहरूमा 3,193 लाभार्थीहरूको नामाङ्कनको सुविधा प्रदान गरिएको थियो, जसमा 2,746 व्यक्तिहरूले कार्यक्रममा भाग लिएका थिए। 5 दिवसीय जीवनको जलवायु महोत्सव, जहाँ नदीहरू, वनहरू, पहाडहरू, तटहरू र महासागरहरू छन् को यात्रा संस्करण उत्तर पूर्वी हिल विश्वविद्यालय NEHU परिसर मेघालयमा सुरु भएको छ। अजिम प्रेमजी विश्वविद्यालय बेङ्गलुरुले आयोजना गरेको तथा भूगोल विभाग नेहरको सहयोगमा आयोजित यो महोत्सव 9 अक्टोबरसम्म बहुउपयोग सम्मेलन हलमा जारी रहनेछ। यसले भारतको विविध परिस्थितिकीलाई प्रकाश पार्दै जलवायु विज्ञानलाई आकर्षक र पहुँचयोग्य बनाउन सहयोग गर्दछ। यसमा विद्यार्थी अनुसन्धान प्रदर्शनी, अन्तर्क्रियात्मक स्थापनाहरू, विशेषज्ञको नेतृत्वमा वार्ता, निर्देशित प्रकृति पैदल यात्रा, पर्यावरणीय फिल्म प्रदर्शन र सांस्कृतिक प्रदर्शनहरू समावेश छन्। मेघालयमा लगभग 20 लाख मतदाताहरूलाई मतदाता सूचीको अन्तिम प्रकाशनको लागि अनुमति दिएको छ, जुन 26 अक्टोबरमा प्रकाशित हुनेछ। मुख्य निर्वाचन अधिकारी BDR तिवारीले राज्यका 19,96,297 मतदाताहरूलाई मतदाता सूची 2026 विशेष गहन पुनरीक्षण SIR पछि अन्तिम प्रकाशनको लागि राखिएको छ। मेघालयका मुख्यमन्त्री कोनराड के सङमाले राज्य सरकारले 6ौं वेतन आयोग गठन गर्ने घोषणा गर्नुभएको छ, जसको निम्ति प्यानल गठनको प्रक्रिया पहिले नै चलिरहेको छ। उहाँले 6ौं वेतन आयोग समिति गठन गरिने बताउनु भएको छ। श्री सङमाले आयोगको संरचनाको बारेमा प्रारम्भिक चर्चा भइसकेको छ र यसको अध्यक्ष र सदस्यहरूको नियुक्ति अब धेरै हदसम्म प्रक्रियाको विषय रहेको बताउनु भएको छ। त्रिपुराका मुख्यमन्त्री मानिक शाहले सरकारी कर्मचारीहरूको लागि महँगी भत्ता डीए र पेन्सनरहरू र सेवानिवृत्त कर्मचारीहरूको लागि महँगी राहत डीआरमा 3% वृद्धि गर्ने घोषणा गर्नुभएको छ। यसका साथै समाचार पूरा भयो।
2: कलाकार भनेको दुःखमा छ भने पनि खुसी हुनुपर्छ, यो भनाइ हो गायक प्रबल थापाको। नमस्कार, म निर्मल गुरुङ लिएर उपस्थित भएको छु कार्यक्रम विश्वमा हामी, र विश्वमा हामीको आजको 20 अङ्कमा यिनै गायक यानि कि प्रबल थापा, मञ्चमा चम्किने मनमा बस्ने

फुटबलको साङ्गीतिक यात्राबारे केही जानकारी लिएर उपस्थित भएको छु। दार्जिलिङको सङ्गीत आकाशमा आफ्नो मेहनत, स्वच्छ स्वर र मन छुने प्रस्तुति दिएर उदाएका कलाकार हुन् प्रबल थापा। मञ्चमा उभिँदा उनी दर्शक श्रोतालाई छचल्किँदो खुसी दिन्छन्, तर त्यो चमक पछाडि लुकेको सङ्घर्ष कमैले मात्र बुझ्छन्। परिवारको सङ्गीतमय वातावरणमा हुर्किएका प्रबल आज दुई दशक लामो यात्राबाट दार्जिलिङका चर्चित गायकको रूपमा स्थापित भइसकेका छन्।

स्वर्गीय महेशमान थापा र लता थापाका छोरा प्रबललाई सङ्गीतको प्रभाव परिवारबाटै प्राप्त भयो। डुवर्सको लङ्कापाडामा बाबु थिए उनका बाबु, चियाबारीका चिया विशेषज्ञ टी टेस्टर। बाबुले उच्च गुणस्तर चियाको स्वाद कैयौँलाई चखाए भने आज छोरा प्रबलले आज हजारौँ दर्शक श्रोताहरूलाई नयाँ नयाँ गीतहरू सुनाएर मनोरञ्जन दिइरहेका छन्। प्राथमिक शिक्षा डुवर्समा पुरा गरेर स्कुल कलेज दार्जिलिङमै पढे। दार्जिलिङको तुङसुङ स्थित घरमा प्रायः सबै नै सङ्गीतसितै जोडिएका हुँदा परिवारको वातावरण सङ्गीतमय थियो। मामा गणेश राई गायक सङ्गीतकार हुन् भने नेपाली संसारका लोकप्रिय गायक स्वर्गीय अरुण थापा पनि आमापट्टिबाट मामा पर्थे। अरुण थापालाई उनले भेट्न त पाएनन्, तर परिवारमा उनका बारेका र उनका गीतहरू सुने। बाबुले पनि गाउँथे, नाटकहरू गर्थे, अनि आमाले पनि गाउँथिन्। कलाकारले भरिभराउ भएको परिवार, घरमा ठुलाहरूले गाएको सुन्थे, बाजा बजाएको हेर्थे, र एक दिन आफू पनि गायक बन्ने लक्ष्यलाई मनमा खोपेर प्रबल राखे। बाल्यकालको कुराहरू सम्झन्छन् प्रबल। सानो विद्यार्थी हुँदा गाउँका दाजुहरूले खोलेको ब्यान्डमा गाउन थालेको प्रबल बताउँछन्। कक्षा 7-8 कलिलो उमेरमा सार्वजनिक मञ्चमा गाउन निस्किए प्रबल। सानो उमेरमै मञ्चको अनुभव बटुले। गाउँदा गाउँदै आफ्नो एल्बम निकाल्ने विचार पलायो। आफ्नो कम्पोजिसनका 1-2 गीत घरमै रेकर्ड गरे। तिनधारेका गायक ग्याल्सेन तामाङसँग मिलेर पहिलो एल्बम माया निकाल्दै अघि बढे। प्रबल भन्छन्, यो एल्बम खासै चलेन, रहरमै सीमित भयो। त्यसपछि एकल एल्बम निकाल्ने तयारी सुरु गरे। सन् 2005 एम्ब्लेज नामको अर्को एल्बम ल्याए। यसको गीत म मरि गए निकै चलेर उनको जीवनमा एउटा नयाँ मोड आयो। यही गीतले उनलाई गायकका रूपमा स्थापित गर्यो।

सन् 2005 साथीहरूसँग मिलेर परिचय ब्यान्ड स्थापना गरे। सदस्यहरू छन् प्रबल थापा, लगन थापा, अमित दर्नाल, सुशान्त लोहार, प्रशान्त लखान्द्री र पलाश बर्मन। दुई दशकदेखि परिचयले निरन्तर कार्यक्रम दिँदै आइरहेको छ। पछिल्ला 3 वर्षमा ट्युन्स नाम जोडियो र नाम परिचय ट्युन्स बनेको छ र अहिले वर्तमानमा उनीहरूको ब्यान्डको नाम परिचय ट्युन्स बनेको छ। कार्यक्रमहरूमा प्रबल विथ परिचय ट्युन्स भनेर प्रस्तुति हुन्छ। प्रबल मञ्चमा गाउँदासम्म गायनका लागि कुनै औपचारिक तालिम लिएका थिएनन्, कसैलाई गुरु पनि थापेका थिएनन्। सन् 2008 पहिलोपल्ट नेपाली सङ्गीतका सुपरिचित सङ्गीतकार मणिकमल छेत्रीबाट 1.5 वर्ष सङ्गीत सिके। त्यसपछि दार्जिलिङका अर्का सुपरिचित सङ्गीतकार प्रदीप छेत्रीबाट 3 वर्ष शास्त्रीय सङ्गीतको तालिम लिए। उनले दार्जिलिङका विभिन्न ठाउँसहित डुवर्स, सिक्किम, दिल्ली, असम, बेङ्गलोर, कलकत्ता र विदेशमा सिङ्गापुर, हङकङ, दुबई, नेपाल, भुटानमा आफ्नो प्रस्तुतिहरू दिइसकेका छन्।

प्रबल गायक मात्र होइन कम्पोजर पनि हुन्। उनका लगभग 11 एल्बम निस्किसकेका छन्। 2 दशकको यात्रामा 150 भन्दा बढी गीतहरू गाएर उनले रेकर्ड गरिसकेका छन्, जसमा धेरै गीतका सङ्गीत उनले नै कम्पोज गरेका छन्। माया, कल्पना, एम्ब्लेज, लभ रोड, उन्मुक्ति, उपासना, एटर्निटी, माई ड्रिम्स, परिचय, आश्रित, ट्राफिक आदि एल्बमहरू उनका प्रमुख हुन्। उनले चलचित्र तुहालो लगायत टेलिफिल्महरू यस्तै यस्तै छ, भाग्य विधाता, निक्की, एउटा तितो सत्यमा गाएका छन् भने गोस्पेल सङ्गहरू पनि गाएका छन्। उनी आकाशवाणी खरसाङका मान्यता प्राप्त गायक हुन्। गीतमा उनी नयाँ प्रयोग रुचाउँछन्। हिन्दी गीतलाई नेपाली शब्द भरेर गाएको गीत क्या मजा आउँछ निकै चल्यो। यसको शब्द सङ्गीत दार्जिलिङका सङ्गीतकार इजाज अलीले भरेका हुन्। आज पनि यो गीत युट्युबमा धेरैले सुन्ने गर्छन्।

हुन्छ। दार्जिलिङमा संगीतलाई पेसा बनाउनु निकै गाह्रो रहेको प्रबल बताउँछन्। उनी भन्छन्, साइटमा एउटा नोकरी हुनुपर्छ, अहिले नयाँ गीतहरू निकाल्न पनि आर्थिक व्यवस्था जरुरी छ, यसको लागि पनि साइटमा एउटा काम छ भने धेरै राम्रो हुन्छन्। युट्युबबाट धेर थोर पैसा पाउने उनी बताउँछन्। पहिला युट्युब नहुँदा एल्बम निकालेर दैलो दैलोमा पुगेर बिक्री गर्नु पर्थ्यो, तर अहिले अलिकति सजिलो भएको उनी बताउँछन्। तर उनको कुरा अनुसार पहिला 8 गीत रेकर्डिङमा जति खर्च लाग्थ्यो अहिले एउटा रेकर्डिङमा त्यति नै खर्च लाग्छ, अहिले सोसल मिडियाले गर्दा छिटो उठ्छ, प्रबल यसो भन्छन्। प्रबल नेपाली गीत मात्र होइन आफ्नै कम्पोजमा हिन्दी गीतहरू पनि गाउँछन्। हिन्दी गीत तेरे सङ्घको म्युजिक भिडियो हङकङमा छायाङ्कन गरेका छन्। सन् 2023 हङकङमा कार्यक्रम गर्न जाँदा छायाङ्कन गरेका हुन्।

उनी एकजना व्यस्त गायक हुन्। प्राय वर्षभरि नै विभिन्न ठाउँहरूमा कार्यक्रमको अफर आइरहन्छ। धेरैको भनाइ छ, दार्जिलिङमा सङ्गीतलाई पेसा बनाएर अघि बढ्नु गाह्रो हुन्छ। यसबारे प्रबल यसो भन्छन्, यहाँको मार्केट सानो छ, आफ्नो ओरिजिनल गीत हुन जरुरी छ। दर्शक श्रोतालाई मनोरञ्जन गराउने प्रबल एकजना गजबकै कलाकार हुन्। सन् 2014 उनको गीत क्या मजा आउँछ रिलिज भएको थियो, तर रिलिजको एक दिन अघि बाबुको देवासन भयो। निकै खर्चिएर भव्य कार्यक्रम तयार गरिएको हुँदा सार्न मिल्ने स्थिति थिएन। भोलिपल्ट कार्यक्रममा प्रबल पुगे, खदामाला भने लगाएनन्, तर एउटा भावनात्मक गीत गाए। सो बेला उनले गाउँदा उनको मनभित्रको पीडाबारे कल्पना गर्न सकिँदैन। मनभित्र आफ्नो पीडालाई दबाएर गीतबाटै दर्शकहरूको लागि खुसी छरे अनि कठिन परिस्थितिलाई पार गर्न सक्ने कलाकार बने। कलाकार भनेको दुःखमा छ भने पनि खुसी हुनुपर्छ, प्रबल यसो भन्छन्। अब लोकगीतमा आधारित आधुनिक गीत गाउने तयारीमा छ प्रबल। 2 दशकदेखि उनी सङ्गीतको यात्रामा सङ्घर्षरत छन्। यस अवधिमा उनले होटलहरूमा पनि गीत गाए। नेपाली संसारलाई राम्रा राम्रा गीतहरू दिन उनी निरन्तर लागिरहेका छन्। अहिलेका युवा पुस्ताले रुचाउने गीतहरू प्रस्तुत गर्ने तयारीमा छन्। अहिले आउने नयाँ पुस्ताले धेरै कुरो जानेका छन्, तर आफ्नो मौलिकता हराउनु भएन, प्रबल भन्छन्। भारतका लोकप्रिय गायक सोनु निगम र नेपाली संसारका लोकप्रिय गायक सुरेश कुमारबाट आफू प्रेरित भएको प्रबल बताउँछन्। सुरेश कुमारलाई मामा भन्छन् र आफ्नो प्रत्येक कार्यक्रममा उनको एउटा गीत गाउँछन्।

थापाले मौलिकता र मेहनतलाई आधार बनाएर आफ्नो छुट्टै पहिचान सृजना गरेका छन्। गीत मार्फत खुशी बाँडिरहने उनको यात्रा निरन्तर छ। उनको आउँदो सृजनाहरूले पनि धेरैको मन छुने विश्वास गर्न सकिन्छ।

लौ त श्रोता महानुभावहरू, आज हामीले विषमहामी कार्यक्रम अन्तर्गत सङ्गीतका एक पारखी अथवा यात्रा गरिने यात्री प्रबल थापाबारे केही जानकारी लियौँ र प्रबल थापाको साङ्गीतिक यात्राको सफलताको कामना गर्दै आज भने कार्यक्रम विषमहामीबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।

श्रोतामानवर हिन्दू धार्मिक विश्वास अनुरूप यस घडी पितृ पूजा गर्ने अर्थात् 16 श्राद्ध चलिरहेको छ। यो 16 दिनसम्म चल्ने गर्छ। धार्मिक विश्वास अनुरूप यी दिनहरूमा हाम्रा पितृहरू आफ्नो सन्तानको घरमा आई सन्तानको दुःख सुखको छेउ गर्ने गर्छन् रे। यी दिनहरूमा मानिसहरू आफ्नो पितृहरूको निम्ति केश खौरेर सात्विक भोजन लिने पनि गर्छन्। उनीहरू आफ्नो भोजनमा कतिपय निषेधको साथ मांसाहारी खाना पूर्ण रूपमा बाँड्ने गर्छ। आउनुहोस् आज विविध चर्चाको यस अङ्कमा 16 श्राद्धबारे आचार्य महेश शर्मा खतिवडा

सहाय नमो भव। समस्त भक्तजनलाई, आदरणीय हाम्रो श्रद्धालु जन भक्तजनलाई धेरै धेरै स्वर श्राद्धको शुभकामना अर्पण गर्दै गर्दै, कुन दिन हामीले के गर्नुपर्ने, स्वर श्राद्ध भनेको के हो, श्राद्धमा हामीले कुन कुरा हामीले अर्पण गर्ने, र जस्तै जुन अधिकारीहरू छन्, जस्तै कसै कार्यक्षेत्रमा यहाँबाट घरबाट टाढो बसेर कार्यहरू गर्दैछन्, उनीहरूले कस्तो प्रकारले स्वर श्राद्धमा पालन गर्नुपर्ने नियमहरू के हुन्, यस विषयमा हजुर समक्ष आचार्य महेश शर्मा खतिवडा हजुर समक्ष म प्रस्तुत छु। आउनुहोस्, सबै सर्वप्रथम श्राद्ध, श्राद्ध शब्दको अर्थ श्रद्धया दीयते इति श्राद्ध, श्रद्धापूर्वकले हामीले पितृहरूलाई कुनै अर्पण गर्ने जुन कुरा हामी अर्पण गर्दछौँ त्यसलाई नै श्राद्ध भनिन्छ। यानि कि श्रद्धासँग हामीले कुनै पनि पुष्प अर्पण गऱ्यौँ, माला अर्पण गऱ्यौँ, दुध अर्पण गऱ्यौँ, जे पनि हामीले सेतो फुल अर्पण गऱ्यौँ भने पितृहरू खुसी हुनुहुन्छ, तर त्यसमा श्रद्धा हुनुपर्छ। जुन कुरामा श्रद्धा छैन भने त्यो कुरामा पितृहरू खुसी हुनुहुन्न। यति बेला सोह्र श्राद्धमा पितृहरू आफ्नो आफ्नो पितृहरू आफ्नो धामबाट आफ्नो सन्ततिहरूलाई आशीर्वाद दिनको लागि उहाँको परिजनको वरिपरि आउनुभएको छ भन्ने, आउँछन् भन्ने हाम्रो शास्त्रीय मान्यता पनि छ। त्यसै कारण हामीले पितृ श्राद्धहरू गर्नुपर्दछ, र श्राद्ध गर्दाखेरि पितृहरू खुसी भएर आफ्नो सन्ततिहरूलाई जुन मनोकामना छ त्यो मनोकामना परिपूर्ण गरिदिनुहुन्छ भन्ने विशेष यसरी श्राद्धको बारेमा हजुरलाई मैले जानकारी गराएँ।

विशेष शास्त्रमा जानकारी छ, तपाईँहरूलाई पछि राख्नेछु। मगा नक्षत्रमा श्राद्ध कसरी गरिन्छ, छोराहरू छ भने पिण्ड दिनुपर्छ कि पर्दैन भन्ने विशेष यो उपाख्यान पनि हजुरलाई म राख्नेछु। र हजुरले पनि आफ्नो गुरुजी आफ्नो कुलको पुरोहितहरूको सल्लाह अनुसारले पनि गराउनु सक्नुहुन्छ भने, तर जस्तो प्रकारले पात्रमा वर्णित छ त्यो हजुर समक्ष मैले जानकारी राखिसकेको छु। कुन श्राद्ध कहिले पर्दछ भन्ने यो तपाईँले हेर्ने बित्तिकै तपाईँहरूलाई थाहा हुँदछ। अब जानकारी गरौँ, श्राद्धको दिन हामीले के गर्ने? पूजा गर्दाखेरि त्यही दिन पूजाकै दिन नुहाएर स्नान गरेर स्नान गरिसके पछाडि पूजनमा हामी योग्य हुन्छौँ भने, श्राद्ध गर्दाखेरि चाहिँ त्यो दिन एक दिन अगाडि नै हामीले के गर्नुपर्दछ भन्दाखेरि, एकदमै नुहाई धुवाई गरेर र जति पनि द्विज हुनुहुन्छ, जति पनि जनैधारी हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो जनै पनि परिवर्तन गर्ने, अनि जति पनि अब अन्य जाति जति पनि जनै धारण गर्नु भएन भने उहाँहरूले चाहिँ के गर्ने भने, उहाँहरू पनि भोलिदेखि हाम्रो स्वर श्राद्ध छ भनेर घरमा चोखो नितो गरेर स्वर श्राद्धको प्रतिबद्धदेखिको औँसीसम्म यसरी तपाईँहरूले गर्नुपर्दछ भनेर हजुरलाई मैले यो जानकारी गराइरहेको छु। अब श्राद्धमा सर्वप्रथम के गर्ने भन्दाखेरि, श्राद्धमा गर्ने भनेको पितृहरूको भक्ति गर्ने। मैले स्तम्भमा जुन मैले वैदिक मन्त्र भने त्यो मन्त्र पनि हजुरले सुनिदिनु भयो भने तपाईँहरूको पितृ पनि खुसी हुनुहुन्छ, किनभने वेदमा नै सबै छ, वेदबाटै सबै कुरा उद्धृत भएको हो भनेर हामी यो कुरा मान्दछौँ। यसरी नै अब श्राद्धको बारेमा वर्णन गर्दाखेरि, प्रतिपदादेखिको श्राद्ध कसैको बिचमा तिथि पर्दछ, पञ्चमीमा पऱ्यो कि पञ्चमीमा सकिन्छ त भन्ने जनगुनासो यस्तो प्रश्नहरू पनि हामीसँग मात्मा छ। होइन, त्यस्तो होइन, हामीले गर्दाखेरि सोह्रै दिन गर्नुपर्दछ। किन भन्दाखेरि सकिन्छ भने सोह्र दिन एक चित्त एक भक्त भएर षोडश श्राद्ध गर्ने, यानि कि जुन नियममा हामी गर्छौँ आहार शुद्ध हुनुपर्दछ हाम्रो, र हामीले पितृको भक्ति वर्षमा एकपल्ट मात्र यो आउँदछ, त्यसै कारण यो सोह्र दिन चाहिँ हामीले आफ्नो पितृहरूको लागि अर्पण गर्नुपर्दछ भनेर हजुरलाई मैले यो जानकारी गराएँ। तर अशक्तले चाहिँ के गर्ने त भने, सकिँदैन भने चाहिँ त्यो दिन श्राद्ध गरे पछाडि त्यस पछाडि तपाईँहरू जस्तै कोही ड्युटीमा हुनुहुन्छ, कोही घरबाट टाढो हुनुहुन्छ, हामीले खानै पर्छ भन्ने पनि त्यो अभावै मारे मर्यादा नास्ति भनिएको जस्तो, जस्तै अब सबै कुरा पालन गर्न सकिँदैन भने, तर विशेष गरेर तिथिसम्म चाहिँ तपाईँले गर्नुहोला। तर पनि मैले भन्नु चाहिँ के छ त भन्दाखेरि, शास्त्रमा चाहिँ के भनिएको छ भने, होइन सोह्रै दिन गर्नुपर्दछ भने यस्तो मर्यादा पनि हजुर समक्ष म यो पुष्टि गर्न चाहन्छु। अब श्राद्धको दिन विशेष गरेर तपाईँहरूले श्राद्ध प्रारम्भ गर्नुभन्दा अगाडि स्नान इत्यादि कृत्य गरेर आफ्नो जसको श्राद्धको तपाईँले सिधा अर्पण गर्नुहुन्छ, पिण्डदान गर्नुहुन्छ, पिण्डदान गर्ने भक्तजनले तपाईँले सुन्नुहोला, तपाईँले केश काटेरै गर्नुपर्दछ। किनभने केशे हे मलम तिष्ठन्ते भनिएको छ, कपाल नकाटी गरिएको पिण्डदानले पितृहरू प्रसन्न हुँदैनन्, त्यसै गरेर पिण्डदान गर्नु छ भने अवश्य रूपमा तपाईँले कपाल काटेर गर्नुपर्दछ भने, यसपालि तपाईँहरूको जति पनि श्राद्धको जस जसको जति जुन चाहिँ तिथि हो त्यो तिथिमा विशेष गरेर सिधा अर्पण गर्ने, जल दान गर्ने, तर्पण गर्ने, कसै कति कतिले सोह्रै दिन तर्पण गर्दछन्, र यस्तो प्रकारले तर्पण गर्दाखेरि त्यसमा तिल अलिकति कुस धेरै जलमा कम्ती दुध लगाएर तपाईँहरूले सकिन्छ भने गाईको दुध लगाएर तपाईँहरूले यसरी तर्पण गर्नुपर्दछ। अनि कसै कसैले तर्पण गर्दाखेरि दुध दही घिउ मह इत्यादि पनि मिसाएर गर्ने प्रचलन छ, तपाईँले यसरी गर्नु सक्नुहुन्छ भनेर विशेष गरेर तर्पण गर्ने खगौतो सकिन्छ भने चाँदीको खगौतोले तपाईँहरूले तर्पण गर्न सक्नुहुनेछ, र कुशको प्रयोग अवश्य तपाईँहरूले गर्नुहोला भनेर हजुर म यो जानकारी गराउँदछु।

0: लौ त श्रोता महानुभावहरू विविध चर्चाको आजका अङ्कमा हामीले पितृ पूजा अर्थात् सोह्र श्राद्ध बारे आचार्य महेश शर्मा खतिवाडाबाट धेरै कुरा जान्दा जान्दै समयको पाबन्दीको कारण आजलाई भने विविध चर्चाको कार्यक्रमबाट
1: अब समय भएको छ समाचारको। सुन्नुहोस् समाचार।
2: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान सरकारका नीति सबै नागरिकहरूको समाधानमा केन्द्रित रहेको बताउनु भएको छ। उहाँले नयाँ

0: कार्यकर्ताहरूको समर्पण उहाँको सबैभन्दा ठूलो ताकत भएको बताउनु भएको छ। नयाँ दिल्लीमा विकसित भारत संकल्प सभालाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, उहाँले आज बिहान श्री विनायक मन्दिरमा देश र 140 करोड़ नागरिकहरूको कल्याणको लागि प्रार्थना गर्नुभयो। श्री मोदीले विगत 25 वर्षमा जनताबाट प्राप्त विश्वास र यस अवधिमा प्राप्त अनुभव नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनु भएको छ।
1: 7 अक्टूबर 2001 को जब मैंने गुजरात के मुख्यमंत्री के रूप में शपथ ली थी, तब सोचा नहीं था कि कभी ये पड़ाव भी आएगा। आज मुझे हेड ऑफ द गवर्नमेंट के तौर पर निरंतर सेवा करते हुए 25 वर्ष पूरे हो गए। ये जनता जनार्दन के निरंतर आशीर्वाद का परिणाम है।
0: श्री मोदीले भन्नुभयो, कुनै समय नीतिगत निष्क्रियताको चर्चाले जोडिएको भारत अहिले आफ्नो बढ्दो शक्ति र चुनौतीहरूको सामना गर्ने क्षमताका कारण चर्चामा छ। प्रधानमन्त्रीले भन्नुभयो, आज देशले आफ्ना चुनौतीहरूको स्थायी समाधान खोजिरहेको छ। उहाँले भन्नुभयो, जम्मू कश्मीरमा अनुच्छेद 370 को मुद्दा एकपटक अन्तहीन देखिन्थ्यो, तर अब अनुच्छेद 370 को पर्खाल पूर्ण रूपमा हटाइएको छ।
1: जम्मू कश्मीर में आर्टिकल 370 की समस्या, ऐसा लगता था कि यह अंतहीन है, लेकिन आज आर्टिकल 370 की दीवार पूरी तरह टूट चुकी है। इसी तरह नक्सलवाद की समस्या को देश का दुर्भाग्य मान लिया गया, लेकिन आज इसकी कमर तोड़ी जा चुकी है। जो आतंकवाद भारत के भाग्य को ही चुनौती दे रहा था, लेकिन यह भारत की अदम्य इच्छा शक्ति है, हमने घर में घुसकर मारा और दुश्मनों को बता दिया कि भारत की ताकत क्या है।
0: यस अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री मोदीले जनसेवालाई आफ्नो जीवनको एकमात्र उद्देश्य बनाएको र राजनीतिलाई राष्ट्र सेवाको माध्यम मानेको बताउनुभयो। उहाँले प्रधानमन्त्री मोदीलाई 25 वर्षसम्म निरन्तर समर्पित र अथक सेवा पूरा गरेकोमा बधाई दिनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सोसियल मीडिया पोस्टमा भन्नुभएको छ, श्री मोदीले समावेशी विकासको सोचलाई राष्ट्रव्यापी अभियानमा परिणत गर्नुभएको छ। मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह र लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री मोदीलाई जनसेवाको 25 वर्ष पूरा गरेकोमा बधाई दिनुभयो। गृहमन्त्री अमित शाहले गुरूग्राममा विकसित भारत संकल्प सभा सेवा ज्योति यात्रामा भन्नुभयो, प्रधानमन्त्री मोदीको नेतृत्वमा अनुच्छेद 370 निरस्त गर्ने, नक्सलवादको समाप्ति र देशको पूर्वाधारलाई उच्चतम स्तरमा पुर्याउने जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्।
2: जब भी भारत का इतिहास लिखा जाएगा, ये 25 साल स्वर्णिम अक्षरों से लिखे जाएंगे। ये 25 साल में गरीबी से मुक्ति, सुरक्षित भारत, धारा 370 हटाना, नक्सलवाद समाप्त करना, राम जन्मभूमि और काशी विश्वनाथ का मंदिर बनाना, देश में इंफ्रास्ट्रक्चर को ऊपरी सीमा तक ले जाना और 25 करोड़ गरीबों को गरीबी रेखा से ऊपर उठाना।
0: सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, एक साधारण परिवारबाट आएका व्यक्तिले स्वयंलाई राष्ट्र सेवामा समर्पित गर्दै निरन्तर देशको सेवा गरिरहेका छन्। गुजरातमा भारतीय जनता पार्टीले आज प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवामा 25 वर्ष पूरा भएको उपलक्ष्यमा सबै जिल्लाहरूमा सेवा ज्योति यात्रा आयोजना गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज लखनऊको जीपीओ नजिकै पटेल पार्कमा सेवा ज्योति यात्रा अन्तर्गत विकसित भारत संकल्प सभालाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस उपलब्धिको लागि बधाई दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखको रूपमा निरन्तर 25 वर्षको जनसेवा पूरा गर्नुभएको छ। जापान, नाइजेरिया, डोमिनिका र बेल्जियमका नेताहरूले यस अवसरमा उहाँलाई बधाई दिएका छन्। जापानकी प्रधानमन्त्री सनाई तकाईचीले वहाँको नेतृत्व र भारतको विकासमा योगदानको प्रशंसा गर्दै यसले अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिष्ठा बढाएको बताउनुभयो। बेल्जियमका प्रधानमन्त्री बार्ट डी वेवरले प्रधानमन्त्री मोदीलाई बधाई दिनुभयो र भारत बेल्जियम साझेदारीलाई अझ गहिरो बनाउन आफ्नो तत्परता व्यक्त गर्नुभयो। भूटानका प्रधानमन्त्री छिरिङ तोग्बेले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा गरेकोमा वहाँको प्रशंसा गर्नुभएको छ। एक हिन्दी दैनिकमा

0: प्रकाशित लेखमा श्री तोगबेले भन्नुभएको छ, प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको विकास यात्राको महत्व अब केवल भारतका लागि मात्र नभएर उसका छिमेकी देशहरू र ग्लोबल साउथका लागि पनि बढेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले अफ्रिकासित भारतको साझेदारी वर्तमानका लागि मात्र नभएर भावी पुस्ताका लागि पनि निर्माण भइरहेको बताउनु भएको छ। घानाको विदेश सेवा संस्थानमा श्री जयशंकरले कूटनीति र प्रतिस्पर्धालाई टक्राउमा परिणत नगरी व्यवस्थापन गर्नुपर्ने र पारस्परिक हितमा भिन्नता भए पनि सहयोगलाई बढावा दिनुपर्ने बताउनुभयो। डाक्टर जयशंकरले अर्थव्यवस्था, पूर्वाधार, डिजिटल प्रविधि र विनिर्माण क्षेत्रमा भारतको प्रगतिमाथि पनि प्रकाश पार्नुभयो। उहाँले भारत र अफ्रिकाका युवाहरूलाई दक्ष र सशक्त नागरिक बनाउनु पर्ने आवश्यकतामा बल दिनुभएको छ। भारतीय रिजर्व ब्याङ्कले लगभग 3.5 वर्षपछि आज प्रमुख नीतिगत रेपो दरमा 25 आधार अङ्कले बढोत्तरी गरी 5.5% गरिदिएको छ। यो बढोत्तरी वैश्विक अनिश्चितताको बीच बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले गरिएको हो। द्विमासिक मौद्रिक नीतिको घोषणा गर्दै आरबीआई गभर्नर संजय मल्होत्राले भन्नुभयो, मौद्रिक नीति समितिले सर्वसम्मतिले नीतिगत रेपो दरमा 25 आधार अङ्कले बढोत्तरीको फैसला गरेको छ। भारतले फिजीमा आयोजित COP31 बैठक अघि आयोजित एक सत्रमा जलवायु परिवर्तनमा थप ठोस कदम चाल्न र पेरिस सम्झौताको शीघ्र कार्यान्वयन गर्न आह्वान गरेको छ। केन्द्रीय पर्यावरण मन्त्री भूपेन्द्र यादवले जलवायु सम्बन्धी दृष्टिकोणमा रहेका कमजोरीहरूलाई सम्बोधन गर्नु, वर्तमान जलवायु प्रतिबद्धताहरू पूरा गर्नु र वैश्विक तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यतर्फ प्रगतिलाई तीव्रता दिनु आवश्यक रहेको बताउनुभयो। श्री यादवले क्षमता निर्माण र कार्यान्वयनका पर्याप्त माध्यमहरूको आवश्यकतामा पनि जोड दिनुभयो। भारतले जम्मू कश्मीर र पाकिस्तानमा आतंकवादी पूर्वाधार विरूद्ध भारतको कार्यवाहीमा इस्लामिक सहयोग संगठनको टिप्पणीलाई खारेज गरेको छ। राष्ट्रसंघ महासभाको 6औं समितिमा लोकसभा सांसद विप्लव कुमार देवले भन्नुभयो, टिप्पणी गर्नेहरू पीड़ित र अपराधी बीचको भिन्नता छुट्याउन असमर्थ छन्। दिल्ली पुलिसले हिजोको विरोध मार्चको क्रममा अनुमति बिना नयाँ दिल्लीको आकाशवाणी भवनमा प्रवेश गरेको आरोपमा कंग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्रा विरूद्ध एफआईआर दर्ता गरेको छ। सम्बन्धित धाराहरू अन्तर्गत संसद मार्ग थानामा एफआईआर दर्ता गरिएको छ र यस विषयमा जाँच शुरू गरिएको छ। मौसम विभागले आज नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुराका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। बिहार, हरियाणा, चण्डीगढ, दिल्ली, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, पंजाब, तमिलनाडू, पुडुचेरी, काराइकल र उत्तर प्रदेशमा आज मेघ गर्जन र तेज हावाहुरी चल्ने सम्भावना छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान सरकारका नीति सबै नागरिकहरूको समाधानमा केन्द्रित रहेको बताउनुभयो। उहाँले नयाँ दिल्लीमा विकसित भारत संकल्प सभालाई सम्बोधन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र अफ्रिकाका युवा जनसंख्यालाई कुशल र सशक्त नागरिक बनाउनु पर्ने आवश्यकतामा बल दिनुभएको छ। भारतीय रिजर्भ ब्याङ्कले लगभग 4 वर्षमा रेपो दरमा 25 आधार अङ्कको वृद्धि गरी 5.5% गरेको छ र मणिपुर, मिजोरम र त्रिपुरामा आज मुसलधारे वर्षाको सम्भावना रहेको छ। यसका साथै समाचार पूरा भयो।
1: हामी आकाशवाणीबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ देशभक्ति संगीत लता मंगेशकरको स्वरमा।

FM 101.5 MHz यानी दार्जिलिंग FM 101.2 MHz साथ ही मोबाइल ऐप न्यूज ऑन AIR र प्रसार भारती वेब्स OTT प्लेटफॉर्म में हमें आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौं। रेडियो सुन्दै बस्नुहुने र हामीलाई माया गर्नुहुने सम्पूर्णमा म लमुको तर्फबाट न्यानो अभिवादन। आशा छ तपाईँहरूको आजको दिन एकदमै राम्रो बितिरहेको छ र तपाईँहरू मजाले आफ्नो कामहरूसँग व्यस्त हुनुहुन्छ। तर भनिन्छ नि, कामको यो भागदौड र थकाइलाई अलिकति पन्छाएर मनलाई खुसी बनाउने सबैभन्दा राम्रो तरिका भनेको त सङ्गीत नै हो। त्यसैले अब लिएर आएका छौँ केही हिन्दी फिल्मी गीतहरूको विशेष साङ्गीतिक प्रस्तुति। मनोरञ्जन गराइरहेका छौँ यो पहिलो गीत सुनाएर चलचित्र मे हुनाबाट सोनी निगम अनि श्रेया घोषालको स्वरमा।

श्रोता, संगीत कला को एउटा टुक्रा हो जुन कानबाट हृदय हृदयमा जान्छ। यस भनाइसाथै कार्यक्रमको अर्को प्रस्तुति राखिरहेकी छु चलचित्र दम लगाके हैसाबाट पापनको स्वरमा।

यदिंजल सुन्नभयो चलचित्र परदेशबाट सोनू निगम हेमा सरदेसाई अनि शंकर महादेवनको स्वरलाई कार्यक्रमको यो अर्को प्रस्तुति राखिरहेकी छु बेनी दयाल अनि श्रेया घोषालको स्वरमा चलचित्र गजनीबाट।

फिल्मी गीतको यस रमाइलो प्रस्तुतिसँग हामी बिदा लिइरहेका छौँ मनोरञ्जनपूर्ण फिल्मी गीतको यस कार्यक्रमबाट। सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई। अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ छ, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: विद्यार्थी भाइ बहिनीहरू, हाम्रो शरीर असंख्य साना साना इकाइबाट बनेका हुन्छन्, जसलाई कोशिका अर्थात् सेल भनिन्छ। यी कोशिकाहरू बढ्ने, पुराना कोशिकाहरूको स्थानमा नयाँ कोशिका बन्ने र जीवको विकास हुने प्रक्रिया कोशिका विभाजनको महत्वपूर्ण भूमिका हो। सरल भाषामा भन्नुपर्दा एउटा कोशिका विभाजित भएर नयाँ कोशिका बनाउने प्रक्रियालाई कोशिका विभाजन भनिन्छ। र यसै विषयलाई हजुरहरू समक्ष विस्तृत रूपमा बुझाउनको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षिका दीपिका छेत्री।
1: नमस्कार, आकाशवाणी खरसाङ अन्तर्गत शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोता वर्गमा म सार्देश्वरी सरकारी कन्या उच्च विद्यालयकी शिक्षिका दीपिका छेत्रीबाट हार्दिक स्वागत अभिवादन। र आज मेरो चर्चाको विषय रहेको छ कोष चक्र र कोष विभाजन, सेल साइकल एन्ड सेल डिभिजन। सेल साइकल, सर्वप्रथम हामी सेल साइकल अथवा कोष चक्रलाई हेर्नेछौँ। सबै जीवहरूको जीवन एउटा मात्र कोषबाट सुरु हुन्छ। एउटा कोषले आफ्नो जिनोमको रेप्लिका बनाउने अर्थात् प्रतिलिपि बनाउने, कोषका अन्य घटकहरू तयार गर्ने र अनन्त दुईवटा सन्तति कोषहरूमा डटर सेल्स मा विभाजन हुने श्रृङ्खलाबद्ध प्रक्रियालाई कोष चक्र भनिन्छ। कोष चक्रलाई मुख्यत दुई चरणमा विभाजन गर्न सकिन्छ। एक हुन् इन्टरफेज अनि अर्को एम फेज। इन्टरफेज यो कोष विभाजनको तयारी चरण हो, है, यो प्रिपरेटोरी फेज हो। पहिला यसलाई रेस्टिङ फेज भनेर भनिने गर्थ्यो, तर वास्तवमा यो रेस्टिङ फेज नभएर यो फेजमा सेल डिभिजन हुनको लागि जति पनि प्रिपरेसन्सहरू छ, तयारी छ, सबै यही फेजमा नै सेलहरूले, कोशिकाहरूले गर्ने गर्छन्। त्यसै कारण यसले 95% भन्दा बढी समय लिन्छ र यस इन्टरफेजलाई तीन उपचरणमा बाँडिएको छ। सर्वप्रथम G1 अर्थात् ग्याप 1। यस फेजमा कोष सक्रिय रूपमा बढ्छ, अर्थात् सेलको म्याक्सिमम ग्रोथ यो फेजमा हुँदछ र सेल्स मेटाबोलिकल्ली एक्टिभ हुँदछ। है, यो फेजमा जति पनि सेलको सेल अर्ग्यानल्सहरू छ तिनीहरू पनि डिभाइड हुँदछ, विभाजन हुँदछ र सेलको साइज बढ्छ, सेलको ग्रोथ हुन्छ। त्यसपछि G1 फेज पछि आउँछ एस फेज अर्थात् सिन्थेसिस फेज। यो सिन्थेसिस फेज नाम किन राखिएको भन्दा यो फेजमा डिएनए रेप्लिकेसन हुन्छ। डिएनएले आफ्नो कपी बनाउँछ, एक्ज्याक्ट कपी, रेप्लिका बनाउँछ। अनि त्यसै कारण यसमा डिएनएको मात्रा पनि दोब्बर हुन्छ। पहिले 2C छ भने बादमा 4C हुन्छ, तर क्रोमोजोमको संख्या भने समान नै रहन्छ। डिप्लोइड सेल्समा 2N क्रोमोजोमको संख्या छ भने त्यही नै रहन्छ, यस फेज पश्चात पनि त्यही नै रहन्छ भने डिएनएको अमाउन्ट, मात्रा बढेको हुन्छ। यस फेज पश्चात आउँछ G2 अर्थात् ग्याप 2 र यसमा सेल डिभिजन हुनको लागि जति पनि प्रोटिनहरू चाहिन्छ सबै प्रोटिन सिन्थेसिस यो फेजमा हुन्छ र कोष विभाजनको लागि यो फेजसम्म आइपुग्दा तयारी पूर्ण हुन्छ। यसै फेजहरूमध्ये एउटा फेज हुन्छ G0 फेज, जसलाई हामी निष्क्रिय अवस्था पनि भन्छौँ। हाम्रो शरीरको केही कोषहरू जस्तै मुटुका कोषहरू, है, न्युरोन्सहरू, उनीहरू विभाजित हुँदैनन् र यी सेल्सहरू G1 चरणबाट, ग्याप 1 फेजबाट बाहिरिएर G0 अवस्थामा प्रवेश गर्छन् र यसमा तिनीहरू निष्क्रिय बसेर डिभाइड हुँदैन, तर आफ्नो सबै कामहरू गरिरहेका हुन्छन्। र जी टू फेजसम्म हो हाम्रो इन्टरफेज र इन्टरफेजमा कतिवटा चेक पोइन्ट्सहरू हुन्छ। चेक पोइन्ट्स भन्नाले अब जस्तै एउटा चेक पोइन्ट्स हुन्छ जी वानदेखि एस फेज आउनुसम्ममा है, अब एस फेजको भित्र पनि तिनीहरूले काम गर्छ है, अनि अर्को हुन्छ जी टूदेखि एम फेज आउनेमा। र चेक पोइन्ट्सको काम चाहिँ के हो भन्दा जस्तै अब डिएनए रेप्लिकेसन हुने इम्पोर्टेन्ट काम हो है, अब डिएनए रेप्लिकेसन्समा एररहरू आयो भने जीवलाई त्यो उनीहरूले एररलाई पनि फेरि करेक्सन गर्छन् र ठिकसँगले काम भयो कि भएन भनेर यहाँ चेक पोइन्ट्सहरू हुन्छ र यसको विस्तृत रूपमा हामी हायर क्लासमा पढ्दछौँ। अब सेलले सबै तयारी गरिसकेपछि सबै ठिकसँगले प्रोटिन्सहरू सेन्थेसाइज भएपछि डिएनए रेप्लिकेसन्स ठिकसँगले भएपछि सेल अर्ग्यानेल्सहरू बराबर डिभाइड भइसकेपछि सबै तयारी भइसकेपछि अब सेल एम फेजमा प्रवेश गर्छ र एम फेज चाहिँ डिभिजन फेज हो। इन्टरफेज चाहिँ डिभिजनको लागि तयारी हुने फेज हो। एम फेज अर्थात् माइटोसिस, यसलाई माइटोसिस भनेर पनि भनिन्छ र यस चरणमा वास्तविक रूपमा कोष विभाजन हुन्छ। अभिभावक र सन्तति कोषमा पेरेन्ट र डटर सेल्सहरूमा क्रोमोजोमको संख्या बराबर हुनाले यसलाई इक्वेजनल डिभिजन पनि भनिन्छ र एम फेजमा जुन चाहिँ सेल डिभाइड हुँदैछ त्यो सेलमा 2N नम्बर अफ क्रोमोजोम छ भने त्यो डिभाइड भएर उसको डटर सेल्समा पनि 2N नम्बर अफ क्रोमोजोम्स नै ज्यादा छ, त्यसै कारण एम फेजलाई इक्वेजनल डिभिजन पनि भनिन्छ। र एम फेजका दुई चरण छन्। पहिला क्यारियोकाइनेसिस हुन्छ, क्यारियोन भनेको न्युक्लियस हो अनि काइनेसिस भनेको विभाजन हुनु हो र सेल डिभिजन हुनु भन्दा पहिला सेलको न्युक्लियस डिभाइड हुन्छ अनि न्युक्लियस डिभाइड हुने प्रक्रियालाई क्यारियोकाइनेसिस भनिन्छ र न्युक्लियस डिभाइड भइसकेपछि सेलको साइटोप्लाज्म डिभाइड हुन्छ र साइटोप्लाज्म डिभाइड हुने प्रोसेसलाई विधिलाई भनिन्छ साइटोकाइनेसिस र साइटोप्लाज्मै साइटोप्लाज्मको डिभिजन हुँदछ। यसरी चाहिँ सेल डिभिजन पूर्ण हुन्छ। अब हामी क्यारियोकाइनेसिसलाई अलिक विस्तृत रूपमा हेर्नेछौँ। क्यारियोकाइनेसिस न्युक्लियसको विभाजन है र यो विधिमा सर्वप्रथम प्रोफेज आउँछ। प्रोफेज है, प्रोफेजमा क्रोमोजोमहरू संकुचित हुन्छन्, कन्डेन्स हुन थाल्छन्। जसरी एउटा खुलिएको धागो हामी दोबार्दा दोबार्दा मोटो हुन्छ, त्यस्तै प्रकारले प्रोफेजमा क्रोमोजोम्सहरू पनि बाक्लो हुने गर्छन् है। अनि यो

स्टेजमा न्युक्लियोलस है न्युक्लियर मेम्ब्रेन सबै हराउँदै जान्छ। त्यसपछि प्रोफेज पछि आउँछ मेटाफेज र मेटाफेजमा आइपुग्दा क्रोमोजोम्सहरू स्पष्ट रूपमा देखिन्छन् र कोषको मध्य भागमा पंक्तिबद्ध भएर क्रोमोजोमहरू बस्दछन् र जसलाई मेटाफेजिक प्लेट भनेर भनिन्छ। सेलको बीच भागमा इक्वेटोरियल रिजन जसलाई भनिन्छ बीच भागमा क्रोमोजोम्सहरू आफ्नो साइज अनुसार पंक्तिबद्ध भएर बस्दछन् र यो मेटाफेजमा नै जति पनि सेल्सहरूको स्टडी हुन्छ यही मेटाफेजमा नै हुने गर्छ। अब मेटाफेजको बादमा आउँछ एनाफेज र एनाफेजमा क्रोमोजोम्सको सेन्ट्रोमियर विभाजित हुन्छ है अनि सेन्ट्रोमियर विभाजित भएपछि जुन चाहिँ क्रोमोजोमको आर्म्स जसलाई हामी क्रोमाटिड्स भन्छौँ किनभने क्रोमाटिड्सहरू त यही सेन्ट्रोमियरद्वारा नै जोडिएको हुन्छ। अब सेन्ट्रोमियर डिभाइड भएपछि क्रोमाटिड्सहरू अलिकति फ्री भएर है रहेको हुन्छ अनि अब दुईवटा पोल्सहरूमा है ध्रुवहरूमा जानुको लागि रेडी हुन्छन् र अब चाहिँ एनाफेजमा क्रोमोजोम्सहरू यसरी सेलको अपोजिट पोल्सहरूमा जाने गर्दछ। केमा जान्छ? जाँदा चाहिँ स्पिन्डल फाइबरमा जान्छ र एनिमल सेल्समा जुन चाहिँ हाम्रो पशुको सेल्स हुन्छ एनिमल सेल्समा सेन्ट्रोजोम भन्ने हुन्छ र सेन्ट्रोजोमको डिभिजन पनि पहिला G1 फेजमा नै भइसकेको हुन्छ एस फेजमा नै भइसकेको हुन्छ अनि सेन्ट्रोजोमको डिभिजन भएर सेन्ट्रोमियर भएर अपोजिट पोल्समा गइसकेको हुन्छ अनि त्यही सेन्ट्रोमियरबाट चाहिँ स्पिन्डल फाइबर तिनीहरूले दिएको हुन्छ। त्यो स्पिन्डल फाइबर पोल्सदेखि आएर क्रोमोजोमको सेन्ट्रोमियरमा अट्याच्ड भएर अर्को पोल्समा गएको हुन्छ भने कसै सिधै गएको हुन्छ र त्यही स्पिन्डल फाइबरलाई समातेर नै स्पिन्डल फाइबर यसरी संकुचित हुँदा अपोजिट पोल्समा यसरी जाँदाखेरि चाहिँ क्रोमोजोम्सहरूको मुभमेन्ट हुन्छ र यसरी जाँदाखेरि क्रोमोजोम्सहरूले विभिन्न सेपहरू लिने गर्छन् एल सेप वी सेप जे सेप है त्यसरी लिने गर्छन् र एनाफेज भन्नुपर्दा मुभमेन्ट अफ क्रोमोजोम्स हुन्छ दुईवटा पोल्सहरूमा क्रोमोजोम जाने गर्दछन्। एनाफेजको बादमा आउँछ टेलोफेज र टेलोफेजमा आइपुग्दा टेलोफेजमा चाहिँ क्रोमोजोम्सहरू अपोजिट पोल्समा पुगिसकेका हुन्छन्। अब बिस्तारै क्रोमोजोम्सहरू खुलिनु थाल्छ न्युक्लियर मेम्ब्रेन न्युक्लियोलस बिस्तारै देखा पर्न थाल्छन् र यो टेलोफेज जो हामीले पहिला हेऱ्यौँ प्रोफेज प्रोफेजको ठिक विपरीत हुन्छ। प्रोफेजमा हामीले हेऱ्यौँ कि न्युक्लियर मेम्ब्रेन बिस्तारै हराउँदै गयो क्रोमोजोम्सहरू बिस्तारै मोटो मोटो हुँदै संकुचित हुँदै गयो है न्युक्लियर मेम्ब्रेन न्युक्लियोलस हराउँदै गयो भने ठिक टेलोफेजमा त्यसको विपरीत क्रोमोजोम खुलिँदै जान्छ अब धागो खुलिएको जस्तो खुलिँदै जान्छ अनि न्युक्लियर मेम्ब्रेन न्युक्लियोलसहरू पुनः देखा पर्न थाल्छन् र टेलोफेजमा आइपुग्दाखेरि एउटै सेलभित्र दुईवटा न्युक्लियाई बनिने गर्छ र अब यहाँसम्म आइपुग्दा क्यारियोकाइनेसिस न्युक्लियसको डिभिजन पूर्ण हुन्छ। यसको बादमा अब साइटोकाइनेसिस हुने गर्छ साइटोप्लाजम साइटोप्लाजमको विभाजन र यो साइटोप्लाजमको विभाजन जनावरको सेल र वनस्पति सेलमा अलिक फरक प्रकारले हुने गर्छ। एनिमल सेलमा हेर्यो भने साइटोप्लाजमको मेम्ब्रेन जुन चाहिँ सेल मेम्ब्रेन हुन्छ बिस्तारै भित्रतर्फ खुम्चिँदै आउँछ है इन्भेजिनेसन जसलाई भन्छ भित्रतर्फ खुम्चिँदै आएर चुट्टिएर दुईटा सेल बनिन्छ र साइटोप्लाजममा भएको सबै अर्ग्यानिल्सहरू पनि बराबर रूपमा सबै बराबर रूपमा बाँडिएर एउटा सेलबाट दुईटा सेल हुने गर्छ एनिमल सेल्समा। भनेदेखि प्लान्ट सेल्समा साइटोप्लाजमको बीचमा है दुईटा न्युक्लियसको बीचमा चाहिँ सेल प्लेट है बिस्तारै त्यहाँ डिपोजिट हुँदै गएर है एउटा सेल प्लेट बनिन्छ अनि सेल प्लेटले गर्दाखेरि चाहिँ दुईवटा सेल विभाजन हुने गर्छ र यहाँसम्म आइपुग्दा एउटा डिप्लोइड सेल है डिप्लोइड सेल जुन चाहिँ 2N क्रोमोजोम्स नम्बर 2N भएको सेल्स चाहिँ दुईवटा डटर सेल्स सन्तति सेल्सहरूमा त्यही दुईवटा क्रोमोजोम्स लिएर एउटामा पनि 2N अर्कोमा पनि 2N है डिप्लोइड डिप्लोइड सेल्सहरूमा विभाजन हुने गर्छ। अब यो माइटोसिस कहाँ हुन्छ त कस्तो सेल्सहरूमा हुन्छ भनेदेखि यो माइटोसिस हाम्रो डिप्लोइड अर्ग्यानिजम्स भनेको जसको सेल्सहरूमा कोशिकाहरूमा 2N नम्बर अफ क्रोमोजोम्स हुन्छ अनि नम्बर अफ क्रोमोजोम्स त अर्ग्यानिजम्स हेरी हेरी जीव हेरी हेरी हुन्छ र उदाहरण

ग्यामेट बनिनुपर्ने हुन्छ है। अनि त्यो ग्यामेट त ह्याप्लोइड हुन्छ, त्यो ग्यामेटमा त आधा क्रोमोजोम नम्बर आधा हुनुपर्छ। जस्तै अब मानिसको सेलमा 46 शरीरको सेल्समा छ भने ग्यामेटमा त्यसको ठिक आधा 23 एउटा ग्यामेटमा 23 क्रोमोजोम्स हुन्छ है। अनि त्यो 23 क्रोमोजोम बनिने प्रोसेसमा चाहिँ मायोसिस हुने गर्छ है। जति पनि हाम्रो ग्यामेट्सहरू छ, स्पर्म, ओभम है, त्यो बनिँदाखेरि चाहिँ मायोसिस हुने गर्छ। र यसमा क्रोमोजोम नम्बर ठिक आधा भएकोले गर्दाखेरि, यो डिभिजन, यो अविभाजन हुँदाखेरि क्रोमोजोम नम्बर आधा भएकोले गर्दाखेरि चाहिँ यसलाई रिडक्सन डिभिजन भनेर पनि भनिन्छ। र मायोसिस क्रमैले दुई मायोसिस भएर पूर्ण हुन्छ, एउटा हो मायोसिस 1 अनि अर्को मायोसिस 2। खासमा भन्नुपर्दा मायोसिस 1 नै क्रोमोजोमको संख्या आधा हुने गर्छ है। अनि यो निम्न प्रकारका सब फेजेसहरूले पूर्ण हुने गर्छ। प्रथम आउँछ प्रोफेज 1 र मायोसिस 1 प्रोफेज 1, र यो प्रोफेज 1 चाहिँ निकै लामो र जटिल हुन्छ। यसका 5 उपचरणहरू, सब फेजेसहरू हुन्छन्, जस्तै लेप्टोटिनी, जाइगोटिनी, पकाइटिनी, डिप्लोटिनी अनि डाइकाइनेसिस। अब यी सब फेजेसहरूमा के हुन्छ इभेन्टहरू है, के हुने गर्छ त त्यो हामी क्रमैले हेर्नेछौँ। र लेप्टोटिनीमा क्रोमोजोम्स अलिअलि देखा पर्छ अनि सङ्कुचित हुन थाल्छन् है। त्यसको बादमा जाइगोटिनी आउँछ। जाइगोटिनीमा होमोलोगस क्रोमोजोम्सको जोडी बनिने गर्छ, जसलाई साइनाप्सिस भनेर भनिन्छ। र यसरी बनिँदाखेरि क्रोमोजोम्सहरूलाई हामी बायोभ्यालेन्ट अथवा टेट्राड भनेर पनि भन्छौँ। अब यो होमोलोगस क्रोमोजोम के हो त है? होमोलोगस क्रोमोजोम भनेको हाम्रो शरीरमा प्रत्येक सेलमा एक सेट, क्रोमोजोमको एक सेट हाम्रो माताबाट आएको हुन्छ भने अर्को सेट हाम्रो पिताबाट आएको हुन्छ। र जुन माताको क्रोमोजोम्समा जुन जिनहरू छ, पिताबाट आएको क्रोमोजोम्समा पनि त्यही जिनहरू त्यही ठाउँमा हुने गर्छ। र त्यो जुन चाहिँ पेयर जोडी छ क्रोमोजोम्सको, हाम्रो पेरेन्ट्सबाट आएको, त्यसलाई हामी होमोलोगस क्रोमोजोम भन्छौँ। र यो जाइगोटिनीमा होमोलोगस क्रोमोजोम्सहरू जोडी बनिने गर्छ र उनीहरू एकअर्कामा जोडिन्छन्। साइनाप्सिस है, साइनाप्टोनिमल कम्प्लेक्स भन्नेले चाहिँ उनीहरूलाई जोडेर राख्छ। त्यसपछि अर्को आउँछ सफेस पकाइटिनी, र पकाइटिनीमा जोडी बनिएका होमोलोगस क्रोमोजोम्सहरूले आफ्नो आंशिक है, आफ्नो पार्टलाई एक्सचेन्ज गर्ने गर्दछ है। अनि त्यो एक्सचेन्ज गर्नुको लागि होमोलोगस क्रोमोजोम्सको नन सिस्टर क्रोमाटिड्सहरू है, क्रोमाटिड्स भनेको क्रोमोजोमको आर्म्स हो है, जो चाहिँ एक्सेप्ट स्ट्रक्चरको क्रोमोजोम्स हामी पढ्दाखेरि बनाउने गर्छौँ। र त्यो त्यसको एउटा क्रोमोजोम्सको एउटा आर्म अनि अर्को क्रोमोजोम्सको एउटा आम, जसलाई हामी नन सिस्टर क्रोमाटिज भन्छौँ। र नन सिस्टर क्रोमाटिजले चाहिँ आफ्नो पार्टहरू एक्सचेन्ज गर्ने गर्छ। त्यसरी गर्दाखेरि उनीहरूले आफ्नो भागहरूलाई ओभरल्याप गर्ने गर्छ, जसलाई क्रसिङ ओभर भनेर भनिन्छ। र क्रसिङ ओभर भएपछि तिनीहरूले आफ्नो आफ्नो जिन्सहरू साटासाट गर्छन्। अनि त्यो साटासाट गरेर जुन चाहिँ त्यहाँ नयाँ जिनहरूको सेट आउँछ, त्यसलाई त्यो गर्ने प्रोसेसलाई नै, विधिलाई नै जेनेटिक रिकम्बिनेसन भनेर भन्छौँ है। अनि यो जुन चाहिँ जेनेटिक रिकम्बिनेसन छ, यसको चाहिँ एकदमै यो यसले चाहिँ नयाँ भेरिएसन ल्याउने, विविधता ल्याउने गर्दछ। त्यसै कारण त एउटै आमा बाउको छोरा छोरी पनि भिन्न भिन्न हुन्छन्। किन भन्दाखेरि यही जुन चाहिँ ग्यामेट फर्म हुने प्रोसेसमा, मायोसिसमा, यो पकाइटिने सब स्टेजमा भएको जेनेटिक रिकम्बिनेसनले गर्दा हो। र त्यसको बादमा आउँछ डिप्लोटिनी, जो क्रसिङ ओभर गर्दाखेरि एक्सेप्ट स्ट्रक्चर भएको हुन्छ है। अनि डिप्लोटिनीमा चाहिँ त्यो स्ट्रक्चर एकदमै क्लियर देखिन्छ, जसलाई त्यो एक्सेप्ट स्ट्रक्चरलाई चाहिँ भनिन्छ कायजमा है। अब बिस्तारै डिप्लोटिनीमा अघि जोडी बनिएकोहरू टाढिन थाल्छन् क्रोमोजोम्सहरू है। अनि कति भर्टिब्रेटहरूमा, भर्टिब्रेटहरूको जुन चाहिँ ऊसाइट हुन्छ है, एक बनिने सेल, त्यो चाहिँ आएर यही डिप्लोटिनीमा आएर चाहिँ उनीहरू महिनौँ वर्षौँसम्म बस्दछ, एरेस्ट भएर बस्दछ है। डिप्लोटिनीको बादमा आउँछ डाइकाइनेसिस। डाइकाइनेसिस चाहिँ प्रोफेज 1 मायोसिस 1 प्रोफेज 1 सबसे अन्तिम फेज हो। र यसमा कायजमाको
टर्मिनलाइजेसन हुन्छ, अर्थात् काइजमा चाहिँ अब बिस्तारै सर्दै सर्दै टुप्पो टुप्पोमा जानु थाल्छ, भनेको चाहिँ अब होमोलोगस क्रोमोजोम्सहरू पुरै छुट्टिन्छ है, पूर्ण रूपले छुट्टिन्छ, अनि क्रोमोजोम्सहरू पनि अब संकुचित हुँदै जान्छ। औ यसमा माइटोटिक स्पिन्डल है, जसद्वारा चाहिँ क्रोमोजोम्सहरू एकअर्कामा अर्को अर्को पोलमा जाने गर्छ, त्यो पनि माइटोटिक स्पिन्डल पनि

0: देखा पर्न थाल्दछ र डायगनेसिसको बादमा आउँछ मेटाफेज 1 अनि मेटाफेज 1 मा अघि भनेको माइटोसिसको मेटाफेज जस्तै यसमा पनि क्रोमोसोम्सहरु यसमा चाहिँ होमोलोगस क्रोमोसोम्सहरु इक्वेटोरियल रिजनमा क्रमैस यता आए बस्दछ मेटाफेजिक प्लेट बनाइ त्यसपछि आउँछ एनाफेज 1 अनि यही एनाफेज 1 मा चाहिँ अब होमोलोगस क्रोमोसोम्सहरु छुट्टिएर अपोजिट पोलमा जान्छ यही एनाफेज 1 मा होमोलोगस क्रोमोसोम्सहरु छुट्टिने गर्दाखेरि नै 2N बाट प्रत्येक जुन चाहिँ दुईटा न्यूक्लियाई बनिन्छ त्यसमा NN number of chromosomes जान्छ र जुन चाहिँ आधी division जुन चाहिँ chromosomes आधा हुने जुन चाहिँ reduction division छ यही anaphase 1 मा नै हुने गर्छ र anaphase 1 को बादमा जब homologous chromosomes हरु opposite poles मा जान्छ गइसकेपछि telophase 1 आउँछ अनि telophase 1 मा माइटोसिसको telophase जस्तै यसमा पनि nuclear membrane हरु देखा पर्न थाल्छ nuclear lust देखा पर्न थाल्छ है अनि त्यसको बादमा एउटा सेल भित्र दुईवटा nuclei बनिन्छ तर त्यो nuclei मा chromosome number आधा भएको हुन्छ त्यसपछि cytokinesis हुन्छ है अनि cytokinesis पश्चात बनिएका सेलहरुलाई haploid cells अथवा dyad of cells भनेर भनिन्छ र यस फेजमा क्रोमोसोमहरु खोलिए तापनि इन्टरफेसको न्यूक्लियसको जस्तो हुँदैन है यसको लगत्तै प्रोफेज 2 सुरु भइहाल्छ जो चाहिँ प्रोफेज 1 भन्दा धेरै सरल हुँदछ है अनि दुईवटा मायोसिस विभाजनको बीचको फेजलाई इन्टरकाइनेसिस भनिन्छ र मायोसिस 1 र मायोसिस 2 को बीचको छोटो फेज हुन्छ त्यसलाई इन्टरकाइनेसिस भनिन्छ जो एकदमै छोटो हुन्छ अब मायोसिस 2 अनि मायोसिस 2 को अब प्रोफेज 2 सुरु हुन्छ है अब अघि एउटा डिप्लोइड सेलबाट दुईटा हैप्लोइड सेल्स बनिएको छ अब लगत्तै जुन चाहिँ हैप्लोइड सेल्स बनिएको छ तिनीहरू मायोसिस 2 मा पसिहाल्छ पस्दाखेरि अब यो मायोसिस 2 को प्रोफेज 2 सुरु हुन्छ अनि यो जुन चाहिँ मायोसिस 2 छ त्यो चाहिँ एकदमै माइटोसिस जस्तै हुन्छ किनभने माइटोसिस मा इक्वेजनल सेल डिभिजन भएको हुन्छ भने यसमा पनि हैप्लोइड सेल्सहरु डिवाइड भएर हैप्लोइड डटर सेल्स नै बनाउँछ त्यसैकारण मायोसिस 2 लाई माइटोसिस भनेर भनिएको हो र यो फेजमा प्रोफेज 2 मेटाफेज 2 एनाफेज 2 अनि टेलोफेज 2 हुन्छन् अब प्रोफेज 2 मा त्यही हो क्रोमोसोम्सहरु अलिक मोटो हुने न्यूक्लियर मेम्ब्रेन हराउने न्यूक्लियर लस हराउने काम हुन्छ भने मेटाफेज मा त्यो क्रोमोसोम्सहरु इक्वेटोरियल प्लेट मा आएर बस्ने गर्छ भने एनाफेज मा अब त्यो बीचमा इक्वेटोरियल प्लेट मा आएको क्रोमोसोम्सहरु अपोजिट पोल्स मा मूव हुने सर्ने काम गर्छ अनि टेलोफेज मा अपोजिट पोल्स मा पुगिसकेपछि फेरि न्यूक्लियर लस रीअपियर हुने फेरि देखा पर्ने न्यूक्लियर मेम्ब्रेन रीअपियर हुने फेरि देखा पर्ने कामहरु हुँदछ यसरी चाहिँ अब दुईवटा हैप्लोइड सेल्सबाट दुईवटा गरेर चारवटा हैप्लोइड सेल्सहरु बनिन्छ र मायोसिसको अन्तिम प्रोडक्ट बनौ है त्यो चाहिँ चारवटा हैप्लोइड डटर सेल्सहरु बन्दछ यसरी चाहिँ मायोसिस पूर्ण हुन्छ अब हामी माइटोसिस अनि मायोसिस को महत्व हेरौ है माइटोसिसको महत्व चाहिँ के हो भन्दाखेरि जब सेक्सुअल रिप्रोडक्शन भएर है फर्टिलाइजेशन भएर जुन चाहिँ जायगोट बनिन्छ जायगोट जसलाई हामी फर्टिलाइज्ड एग भनेर भन्छौ र जायगोट बनिएपछि अब त्यो जायगोट त एउटा सिंगल सेल हो हैन त्यो सिंगल सेलबाट चाहिँ अब हजारौं सेल्सहरु बनिनु पर्यो अनि त्यो बनिने प्रोसेस नै माइटोसिस हो है र जति पनि बहुकोशीय जीवहरु हुन्छ उनीहरुको वृद्धि ग्रो ते सेल रिपेयर ड्यामेज भएको छ भने सेलको क्षतिपूर्ति सबै है अनि प्लान्टहरुमा पनि प्लान्टको ग्रोथ सबै माइटोसिसले गर्दा नै हुने गर्छ र मायोसिस लाई हेर्यो भने मायोसिस चाहिँ सेक्सुअल रिप्रोडक्शन गर्ने जीवहरुमा मायोसिसले क्रोमोसोमको संख्या निश्चित र स्थिर राख्दछ नत्र त डिप्लोइड ग्यामेट हैन हैप्लोइड भएन भने त लथालिङै हुन्छ नि त्यही कारण क्रोमोसोम्सलाई क्रोमोसोम्सको संख्यालाई निश्चित गर्न स्थिर गर्ने काम चाहिँ मायोसिसले गर्छ अनि जीवहरुमा जुन चाहिँ आनुवंशिक विविधता छ जेनेटिक भेरियबिलिटी छ त्यो मायोसिसले नै ल्याउँदछ र जुन जेनेटिक भेरियबिलिटी इभोल्युसनको लागि एकदमै महत्त्वपूर्ण हुन्छ र यहाँसम्म आज हामीले सेल डिभिजन हेर्यौँ है. अनि अहिले हामीले प्राय सुनिरहन्छौँ क्यान्सर क्यान्सर भनेर है. यो क्यान्सर चाहिँ कति बेला हुन्छ भन्दाखेरि यही सेल डिभिजन जब अनकन्ट्रोल्ड भएर हुन्छ है. सेल डिभिजनमा जुन चाहिँ सेल साइकलमा जुन चाहिँ चेक पोइन्ट्सहरूले काम गर्दैन र सेल चाहिँ लगाम बगरको घोडा जस्तो भएर जुन चाहिँ डिभाइड हुन्छ अनकन्ट्रोल्ड म्यानरमा, त्यो हुँदाखेरि चाहिँ क्यान्सर जस्तो बिमारीहरू हुने गर्छ. र त्यसमा क्यान्सर एकैचोटि हुँदैन है, किनभने जुन चाहिँ सेल्सहरू डिभाइड भएर एउटा गाँठागुठी बनिएको हुन्छ त्यसलाई हामी ट्युमर भनेर भन्छौँ. अनि त्यो ट्युमर सर्ने छैन भने चाहिँ त्यो त्यसले हामीलाई हानि गर्दैन, अनि हानि नगर्नेलाई हामी बिनाइन ट्युमर भनेर भन्छौँ. तर अब त्यही बिनाइन ट्युमर सर्ने भयो अरे, एक जग्गादेखि अर्को जग्गा गयो, त्यहाँ पनि सेल्सहरूलाई डिस्टर्ब गरेर होइन त्यहाँ पनि डिभाइड भएर एकदम सर्यो भने, जसलाई मेटास्टासिस भनेर भनिन्छ, त्यो सर्यो भने चाहिँ हामीलाई हानि गर्छ एकदमै. अनि त्यही सर्ने सेल्सहरू नै क्यान्सर हुँदछ है. र यति भन्दै आजको विषयलाई यही नै टुङ्ग्याउँदछु. आशा गर्छु तपाईँहरू सबैले बुझ्नुभयो. धन्यवाद.
1: विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रममा हामीले विज्ञान विषय अन्तर्गत कोशिका विभाजन अर्थात् सेल डिभिजन बारे विस्तृत रूपमा जानकारी हासिल गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षिका दीपिका छेत्रीले. विद्यार्थी भाइ बहिनीहरू, याद राख्नुहोस्, कोशिका जीवनको आधार हो र कोशिका विभाजन जीवनको निरन्तरताको महत्वपूर्ण प्रक्रिया हो भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस्. अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुशी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्. नमस्कार.

श्रोता, फौजी कार्यक्रम जय जवानमा यहाँहरूलाई पुनः हार्दिक अभिवादन टक्राउँदै यो कार्यक्रमको पहिलो कोसेली यहाँहरूलाई सुनाइरहेछु। उदित नारायणनी श्रेया घोषालको युगल स्वरमा विवाह चलचित्रबाट शब्द अनि संगीत रहेको छ रविन्द्र जैनको।

टॉयलेट एक प्रेम कथा चलचित्रबाट यहाँहरूले भर्खरै यस गीतलाई सुन्नुभयो। सोनु निगम अनि श्रेया घोषालको युगल स्वरमा संगीत रहेको थियो विकी प्रसादको अनि शब्द रहेको थियो गरिमा वहाल अनि सिद्धार्थ सिंहको। हामीलाई यहाँहरूले सुन्दै हुनुहुन्छ एफएम 103.3

5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रबाट र कार्यक्रम सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति समर्पित कार्यक्रम जय जवान। र कार्यक्रमको अर्को चरणमा यो अर्को गीत यहाँहरूलाई सुनाइरहेछु मिल्का सिंहको आवाजमा, साथै साथीहरूको स्वरमा तमासा चलचित्रबाट, जसमा शब्द रहेको छ इर्शाद कामिलको अनि संगीत रहेको छ एआर रहमानको।

फौजी कार्यक्रम जय जवान सुन्दै हुनुहुन्छ श्रोताहरूले, र अबको क्रममा यो अर्को गीत यहाँहरू समक्ष राखिरहेछु, उदित नारायण अनि महालक्ष्मी अय्यरको युगल स्वरमा। शब्द रहेको छ कौशिर मुनिरको अनि सङ्गीत रहेको छ विशाल शेखरको।

श्रोता, कार्यक्रम जय जवानको यो अन्तिम गीतको साथै आजलाई कार्यक्रम यही समापन हुँदछ। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट FM 103.5 MHz मा।

0: अब प्रस्तुत छ कार्यक्रम खेल संसार।
1: आकाशवाणी खरसाङ सुन्दै बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको खेल संसारको अङ्कमा म कार्यक्रम सञ्चालक निगम धेरै धेरै स्वागत जनाउँदछु।

0: र सधैँको जस्तै नै आजको खेल संसारको अङ्कमा हामी समक्ष एक यस्ता व्यक्तित्व उपस्थित हुनुहुन्छ जसले फुटबल खेललाई नजिकबाट हेरेका छन् र हुन त उनी अहिले शिक्षकको पेसामा संलग्न छन् तर पनि कुनै समयमा उहाँ एक फुटबल खेलाडी हुनुहुन्थ्यो र आज हामी उहाँसँग नै चर्चा गर्नेछौँ हाम्रो पहाड क्षेत्रमा फुटबलको के कस्तो अवस्था रहेको छ र फुटबलको निम्ति अझै हामीले के कस्तो प्रकारको योगदानहरू गर्न सक्छौँ हाम्रो यहाँको खेलाडीहरूलाई के कस्तो नौलो अवसरहरू हामी प्रदान गर्न सक्छौँ उहाँबाट जान्ने प्रयास गर्नेछौँ हामीसँग हुनुहुन्छ शुक्रराज छेत्रीज्यू खरसाङकै निवासी हुनुहुन्छ अनि उहाँको वासस्थान तिनधारे गाउँबाट हुनुहुन्छ र आउनुहोस् उहाँसँग कुरा गरौँ फुटबलको विषयमा शुक्रराज छेत्रीज्यू सर्वप्रथम त तपाईँलाई धेरै धेरै स्वागत छ हाम्रो आकाशवाणी खरसाङको स्टुडियो
1: तपाईँलाई धन्यवादै छ बोलाउनु भएकोमा
0: फुटबल एक समयमा तपाईँ फुटबल खेलाडी हुनुहुन्थ्यो है अब अहिले समय बित्दै जाँदाखेरि शरीरले पनि त्यति साथ दिँदैन र अहिले तपाईँ कोचिङ प्रशिक्षणपट्टि हुनुहुन्छ है त्यस ताकको समय र अहिलेको समयमा फुटबल खेलमा खेलाडीमा के कस्तो अन्तर पाउनुहुन्छ
1: पहिला र अहिलेमा धेरै अब अन्तरै छ अहिले अब टेक्निकल गेमहरू धेरै बढेर गएको छ पहिला हाम्रो पालीमा चाहिँ त्यस्तो भित्र कोचहरू हुनुहुन्थ्यो तर पनि त्यस्तो खालके थिएन हाम्रो पालीमा हामीले धेरै दुःख गरेर सिक्यौँ त्यस्तो कोनहरू हाम्रोमा थिएन त्यति बेला हामीले कतिवटा चाहिँ ढुङ्गा राखेरै गर्थ्यौँ अब अहिले पिछे बुझ्दा कोनहरू रहेछ अब धेरै कुरोहरू अहिले चेन्ज हुँदै गयो अब अन्त हामीभन्दा अगाडि अब वर्ल्ड क्लास लेभलमा त राम्रो थियो तर हाम्रो यो गाउँतिर अब आइपुग्दा हाम्रो त्यस्तो केही व्यवस्थाहरू त थिएन र जो अहिले देख्दैछु अहिलेको नानीहरू साँच्ची नै भाग्यमानी हुन् अहिले धेरै अपर्च्युनिटीहरू छन् कम्ती खेललाई धेरै माथि पुग्न सक्छन् हाम्रो पालीमा धेरै सङ्घर्ष थियो र धेरै प्रयास गर्दा गर्दा पनि एकदमै चुनिएको एकजना दुईजना मात्रै माथि पुग्न सक्थे त्यसमा एकदम गन्ती गर्न सकिन्थ्यो तर अब अहिले चाहिँ धेरैजना हामीले हेर्दैछौँ यहीँ खेल्दैछ अब कोही मनमोहनतिर खेल्दैछन् कोही डोरङ्गाहरू खेलेको हामीले हाम्रै भाइहरू धेरै देख्यौँ खेलिरहेका छन्
0: कहाँ कहाँ कुन कुन स्थानमा खेल्नु
1: हामीले विशेष त्यस्तो घरबाट चाहिँ अलिकति स्ट्रिक्टै थियो बाबाले अब नखेल्नु खेलेर केही छैन भाइ भन्नुहुन्थ्यो त्यो विषय पनि छ धेरै कम्ती मम्मीले पनि खेल्नु दिनुहुन्थेन तर हामी अब लुकेर चोरेर जान्थ्यौँ र अब बेसी अझै समय दिनु पाएँ त अब धेरै बुझ्ने थियौँ होला माथि पुग्ने थियौँ र पनि यो वरिपरिको क्षेत्रहरू त हामीले धेरै खेलेरै बसेको छौँ
0: कुन कुन पोजिसनमा खेल्नुहुन्थ्यो
1: म त विशेष त सेन्टर हाफै खेल्थेँ अलिक खतमा हुन्छु अन्त कलकत्ता जाँदाखेरि पनि कलकत्ताको कोचहरूले पनि सोध्नु हो आहरू को ल्याए को भनेर सोध्नु भयो म कलकत्ता जब जाएँ गएँ अन्त उसले सोधेको चाहिँ अब स्ट्राइकर पनि जग्गा छ कहीँ पनि जग्गै थिएन अन्त तँ के खेल्छस् भाइ भनेर सोध्नु भयो क्या उहाँले सोद्धाखेरि चाहिँ मैले म त सेन्ट हाफै खेल्छु बिचबाट भन्दाखेरि उहाँले एक शब्द निकाल्नु भएन अब हाफ चाहिँ खेल्नु सकिने रहेछ पोडकै भए पनि अब वर्ल्ड क्लासमा त पोड गरौँ खेल्छ जस्तो रोमारीहरू थिए
0: अब अहिले वर्तमानको कुरा गरौँ है वर्तमानको स्थितिमा तपाईँ के कस्तो प्रकारले हेर्नुहुन्छ फुटबल हाम्रो दार्जिलिङ क्षेत्रमा अहिलेको खेलाडीहरूमा त्यो लगनशीलता है त्यो त्यो तिखोपना छ कि छैन अहिलेको खेलाडीहरूमा
1: अहिले भन्नु पर्दाखेरि आजभन्दा 10-12-15 वर्ष अगाडि जब हामीले गराउँथ्यौँ त्यति बेला नानीहरूको ग्राउन्डमा उपस्थिति बेसी नै थियो एटेन्डेन्स तर अब अहिले आएर हेर्दाखेरि एकदमै कम्ती छन् बेसी जस्तो अब हामी हिँड्छौँ हामी त कामै त्यही हो को नानी कति वर्ष पुगेको छ को कहाँ छ कसको छोरा छ सबै हामीलाई थाहा छ गाउँमा कहाँ के छ कसो छ र अहिले मैले विशेष एउटा कुरो चाहिँ मलाई भन्नु मन लागेको छ के छ भने अहिले बाबा आमाहरू पनि अब हाम्रो जस्तै हुन् अब खेलेर केही छैन भन्ने र हाम्रो चाहिँ अब सरकारलाई अब सुझाउ त भन्नु सकिँदैन तर अब जिटिएम बिचरा अब उसले पनि कोसिस गर्दैछ तर मेरो अब व्यक्तिगत विचारमा चाहिँ एउटा यहाँ जस्तो अब इङ्ल्यान्डमा छ है ब्राजिलहरू अब यो अर्जेन्टिनाको बेस्ट अब फुटबल राष्ट्रहरूमा चाहिँ के छ त्यहाँ त आफै जानु त सकिएन तर पनि अब आफ्नो बुद्धिले भए अनुसार चाहिँ उनीहरूकोमा सानोदेखि स्कुल छ नानीहरू सानोदेखि अब 5 वर्ष 3 वर्ष 2 वर्षदेखि उनीहरूलाई अब क्याटेगोरी छुट्याएको हुन्छ उनीहरूलाई स्कुलमा कति पढ्यो त्यो हेर्दैन तर हाम्रो पनि मेरो पनि यहाँ के थियो भने चाहिँ विशेष

0: हाम्रो पनि यहाँ अब स्कुल फर स्पोर्ट्स, स्कुल फर फुटबल एउटा अलग्गै हुनुपर्ने थियो,
1: एउटा विभाग अलग्गै हुनुपर्ने,
0: विभाग मतलब स्कुल नै हुनुपर्ने, जो अब इन्ट्रेस्टेड छ आमा बाबाले लगेर अलिकति पढ्ने पनि गोली पनि खेल्ने, तर उनीहरूलाई चाहिँ के हुनुपर्ने जरुरी छ भन्दा चाहिँ अब जस्तै जिटिएले पनि अब कोसिस त गर्दैछ, विचार गर्दैन भन्नु मिलेन, तर यिनीहरूको लागि चाहिँ मेरो व्यक्तिगत विचार चाहिँ अब हाम्रोलाई चाहिँ माथि बढाउनु हो, नानीहरूलाई माथि पुऱ्याउनु हुन्छ, आमा बाउलाई पनि खुसी राख्नु सक्नु पऱ्यो, अन्त आमा बाउले पठाउनु भयो भने हामीले पनि प्र्याक्टिस गराउन सक्छौँ, तर धेरैजनाले चाहिँ होइन खेलेर केही छैन भाइ भन्ने नै गर्नुहुन्छ, तर मेरो भनाइ चाहिँ के छ भने स्कुल फर स्पोर्ट्स अथवा फुटबललाई खोल्नु सक्यौँ र सरकारले उनीहरूको लागि रिजर्भ सिट जस्तै यो डिफेन्स आर्मी पुलिस एसएसबी बिएसएफ जति छ यस्तो डिफेन्स सेक्टरहरूमा चाहिँ त्यहाँनिर नानीहरू चाहिँ खेलेर पछि अब नेसनल प्लेयर इन्टरनेसनल भएन भने पनि त्यहाँ नोकरी पाउँछ कन्फर्म भन्नु चाहिँ सबै अभिभावकले चाहिँ नानीहरू पठाउनु हुन्थ्यो होला, किनभने अहिले खेलेर चाहिँ पाउनु चाहिँ केही पनि छैन, दसजना खेलेको ठाउँमा एकजना जिप्टिएर पुग्ने हो माथि अरूले अब, र पनि म अभिभावकहरू जो जो सुन्नुहुँदैछ उहाँलाई भन्दाखेरि केही पाएन, नोकरी पाएन, केही गरेन, तर उसको नानी सङ्गत राम्रो हुन्छ, बिग्रिँदैन। अब अहिले धेरैको मलाई भेट्नु आउनुहुन्छ, हाम्रो नानी अलिकति गलत सङ्गतमा छ, यसो सिकाइदिनुहोस् न भन्छ, म उनीहरूलाई पनि सिकाउँछु, मेरो इच्छै त्यही छ, राम्रो बाटो हिँड्नुहोस्, हामीले नगरेको ठाउँमा त्यहाँ पुगेर, जस्तै मेरो एउटा बहिनी थियो बागमारामा, उसले सधैँ आएर सर म सिक्छु भन्थ्यो, अहिले उसले केरला ब्लास्टर मर्निङ स्पोर्टिङहरू त्यहाँ इस्ट बेङ्गालमा चान्स पाएको थियो, हाम्रो सपना चाहिँ उसले एकैछिनमा, हामीले कति वर्ष सोचे इस्ट बेङ्गाल जाउँ, हामीलाई पनि कोसिस थियो, तर उसले कम्ती समयमै इस्ट बेङ्गालको छलाङ लगाएको थियो उसले, भनेपछि केटीहरूलाई पनि अब भयङ्कर राम्रो छ त्यो, जो चाहिँ मेरो मैले धेरै वर्ष उसलाई त्यही पनि सिकाएँ, तर उसलाई छिटो सिकाउँदै घर पठाइहाल्थ्यो, अब छोरी चेलीहरू हो, अब घर ढिलो पुग्यो भने फेरि टाउको हाम्रै आउने, खेल्दै गएर चाहिँ ऊ इस्ट बेङ्गालको बाटोसम्म चाहिँ पुगेको थियो, तर इस्ट बेङ्गाल नपसेर उसको पनि अब गलत भयो, उसको पनि त्यहाँदेखि ऊ रेफरिङपट्टि पसेर चाहिँ अहिले फेरि रिस्टार्ट गर्दैछ बहिनीले।
1: जस्तो तपाईँले बहिनीको कुरा उल्लेख गरिहाल्नुभयो है, अब अहिले हाम्रो क्षेत्रमा गोर्खे चेलीहरू जस्तो खेलाहरू पनि हुँदैछ, जो नानीहरूलाई एउटा मञ्च प्लेटफर्म दिने प्रयास भनौँ न यहाँको एसोसिएसनहरूको रहेको छ, यो प्रकारको प्रयासहरूलाई के कस्तो प्रकारले हुनुहुन्छ, यस्तो प्लेटफर्म मञ्चहरूले नानीहरूको जो प्रतिभा छ त्यसलाई एउटा सही दिशा है सही मार्गदर्शन गर्नुमा नानीहरूलाई अहम भूमिका निभाउँछ भने के कस्तो प्रकारले सोच्नु?
0: विशेष अहिले चाहिँ के छ भने बहिनीहरूको विषयमा चाहिँ केटाहरूभन्दा केटीहरूको चाहिँ उपलब्धि छिटो छ, केटाहरूले कति वर्षमा कोसिस नगरेको बहिनीहरूले कम्ती समयमा फलङ काटेर जान सक्छ, जस्तै हाम्रो इन्डियाको टिममा अहिले 9 नम्बरै लाउँछ उसले अन्जु तामाङ, जो अब मेरो स्कुलै पढ्यो उसले, ऊ आर्यन टोल त्यहाँ पढ्यो, हाम्रै साथी थियो, जसको उसको अन्डरमा ट्रेनिङ गरेर अहिले इन्डिया टिममा पुगेको छ, यी डुवर्सको बहिनी हो, र अरू पनि धेरै छ, अब खेल्नु सकेन भने पनि आर्मी पुलिसमा उनीहरू आरामले केटीहरू कुद्ने कम्ती हुन्छ, तर जो कुद्छ उनीहरू मिस हुँदैन, त्यस्तो छ। र अब विशेष बहिनीहरूले ध्यान दियो भने जस्तै हाम्रो अहिले हाम्रो जितेन सर हुनुहुन्छ, उहाँ इस्ट बेङ्गाल खेलिरहनु भयो, उहाँको अहिले एउटा छुट्टै उहाँले एउटा केटीहरूको पनि बनाउनु हुँदैछ, अलग्गै बनाएर चाहिँ उसको पनि इच्छा अब तलै पठाउने, उहाँले अस्ति पनि आएको थिएँ, र मेरो अर्को साथी छ विजेन्द्र, ऊ पनि अब पहिला नामी दामी खेलाडी हो, अहिले स्टिल एज अ कोचमै छन्, उसले पनि केटीहरूको ट्राई गर्दैछ, र हाम्रो यता माथि मिस हुनुहुन्छ, उहाँले पनि नानीहरूको लागि केटीहरूको लागि पुरा कोसिस गर्नुहुन्छ, उहाँ चाहिँ माथि हाम्रो डबलको मिस हुनुहुन्छ, हजुर, अन्त सबैले कोसिस चाहिँ गर्दैछ नानीहरूको लागि, र केटीहरूलाई चाहिँ म विशेष के भन्न चाहन्छु भने उनीहरूले कोसिस गरे भने अझै राम्रो, उनीहरू त स्योर छ जब आउँछ, तर माध्यमिक सकेर आएर चाहिँ हुँदैन, उनीहरूले पनि अब यसो नानीहरूलाई यसो हेरेर बाबा आमाहरूले यसो 3-4 वर्षदेखि यसो प्र्याक्टिस गरायो भने अवश्य उनीहरू माथि नै पुग्नेछ।
1: नानीहरूलाई युवाहरूलाई यहाँबाट सुझाव दिनु पर्दाखेरि जो स्पोर्ट्समा फुटबलमा या कुनै पनि स्पोर्ट्समा आफ्नो करियर बनाउन चाहन्छन् है राम्रो खेल्न चाहन्छन् भने तपाईँको अनुभवले नानीहरूलाई मार्गदर्शन गर्नु पर्दाखेरि के कस्तो प्रकारको नानीहरूको डेली रुटिन हुनुपर्ने हो बिहानदेखि लिएर बेलुकासम्म, ताकि त्यो नानी भोलिको दिनमा राष्ट्रिय स्तर अन्तर्राष्ट्रिय स्तरसम्म पुग्दाखेरि पनि नानीले आफ्नो जुन चाहिँ सपना छ त्यो चाहिँ साकार गर्न सकोस्, कस्तो प्रकारको डिसिप्लिन हुनुपर्ने हो रुटिन हुनुपर्ने हो?
0: यो विषयमा भन्नुपर्दा सबैभन्दा पहिला त अनुशासन नै हो, अनुशासनले नै मान्छेलाई कहाँदेखि कहाँ पुर्याउँछ, र जो अनुशासनमा बसेको छ उसले अवश्य फल पाउँछ। अब म राम्रो छु ए भइहाल्छ आज जाँदिनँ भन्दाखेरि बिग्रेर जान्छ र मेरो भने चाहिँ अनुशासनमा अड्केको छ, जो अनुशासनमा छ उसले अवश्य

0: चाहिँ त्यो फल पाउँछ। बिहान आफ्नो टाइमिङ राख्नु पर्यो, बिहान अल्छी गर्नु भएन, छिटो उठ्नु पर्यो, र विशेष आफ्नो शरीरलाई पनि एकदमै ध्यान दिनुपर्छ। अब पहिला हामी यो विषयमा भन्दाखेरि हामी खेल्दाखेरि हामीलाई त्यस्तो थिएन, अब के खानुपर्ने के गर्नुपर्ने हामी अब कोही
1: ज्ञानै थिएन।
0: अब भुटेक भात खाएर पनि जानुपर्ने, चिउरा खाएर पनि जानुपर्ने। त्यहाँदेखि पछि हाम्रो दादा जो हामीलाई पनि सिकाउनु भयो, हाम्रो अग्रज हुनुहुन्छ उहाँ दिनकर छेत्री, उहाँ इस्ट बङ्गाल जानुभयो र उहाँले एउटा सानो चिठी लेख्नु भएको थियो मलाई, मेरो बाबा भेट्नु जानुहुँदा त्यहाँ चाहिँ उहाँले दबाईहरू मलाई लेखेर दिनुभएको थियो, जो चाहिँ नसाको लागि राम्रो हुन्छ। कान्छा यो पनि खाऊ है, तिमीहरू यो गर, अलिकति जिमहरू पनि गर, जिउ बनाऊ भन्नुहुन्थ्यो। सबैभन्दा ठुलो चाहिँ स्वास्थ्य, त्यहाँ पुग्नुहुन्छ स्वास्थ्यको लागि चाहिँ आफूले एकदम हेल्थ केयर गर्नु पर्यो, टाइममा सुत्नु पर्यो, टाइममा उठ्नु पर्यो। अब अहिले त फोन छ, अब मेन चाहिँ दुश्मन फोन भयो, र यो फोनलाई अलिकति पर राखेर एक घन्टा हेर, बेसी समय बिहान बेलुका ट्रेनिङ गर, यसो यताउति नजाऊ, भिडभाडतिर नगर, आफ्नो काम गर, प्र्याक्टिस गर, काम गर, प्र्याक्टिस गर, प्र्याक्टिस गर्दा गर्दा उत्यो ठाउँमा पुग्नु चाहिँ सकिन्छ।
1: अहिले मोटामोटी तपाईँको सानिध्यमा भनौँ न कतिजना जस्तो नानीहरूलाई तपाईँ कोचिङ गराउनुहुन्छ?
0: अहिले फिलहाल भन्दाखेरि चाहिँ यो तपाईँको कुरा चाहिँ फेरि फोनमै आउँछ, अहिले एकदमै छैन। अहिले म तिनजनामा अस्ति गोथल्समा एउटा टिम ल्याएर फाइनल पुग्यौँ, फेरि अर्को यहाँ टिम माग्नु भयो केजिएसएले, उहाँले टिम माग्दाखेरि म टिमै ल्याउनु सकिनँ। नानीहरू ग्राउन्डमा त्यति आजकल आउँदैनन्। हामीले हाम्रो सर हुन्छ कुमार सर, उहाँले बिचरा बुट पनि किनिदिनुहुन्छ, हाफ प्यान्ट किनिदिनुहुन्छ, मोजा सबै हामी पैसा पनि लिदिउँन, गएर गाउँ गाउँ घर घर पसेर लु आऊ प्र्याक्टिस गर्नु, तर पनि हाम्रोमा त्यति नानीहरू आउँदैनन्। एकजना दुईजना तिनजना जो एकदम इन्ट्रेस्टेड छ उनीहरू आउँछ, अब उनीहरू तिनजनाको भरमा टिम लानुपर्छ, र अहिले एकदमै नगर्ने नै छ।
1: यो कसको दोष हो, यो नानीहरूको दोष हो या हाम्रो आमा बाबाको दोष हो या अहिलेको सिस्टम चलन नै यही हो कि कसो?
0: यो विशेष त सायद यो अलिकति घरबाट पनि, अब अहिले चाहिँ कस्तो मैले देखेँ गाउँ घरमा भने, अब विशेष के छ भने अहिले मैले देख्छु गाउँमा एकदम बहिनीहरू सब कोही कुद्दै कुदिरहेको छ, कोही गरिरहेको छ, उनीहरू आयो भने हुन्छ, तर त्यहाँ चाहिँ अहिले चलन चाहिँ कसको ठुलो फोन ब्रान्डेड भन्ने चाहिँ नानीले भन्दा बेसी मम्मीलाई चिन्ता, अब त्यतापट्टि लाग्दाखेरि चाहिँ स्थिति एकदमै अझै बिग्रिँदै गइरहेको जस्तो चाहिँ मलाई लाग्छ। र अब त्यो सबै बन्द गरेर यो सबै खेलाउन यो के होइन, अब उसलाई ठिक मार्गदर्शन गरेर ऊ राम्रो बाटोमा यस्तो अब धेरै कुरोहरू उपलब्धि गर्न सकिन्थ्यो होला।
1: भनेपछि कहीँ नै हामी भट्किरहेका छौँ।
0: हजुर,
1: मार्गदर्शनको हामीलाई एकदमै आवश्यकता छ, डिसिप्लिन अनुशासनको आवश्यकता छ। यदि हामीले हाम्रो दार्जिलिङ जस्तो उर्वर भूमि जहाँ हामीले समय समयमा यस्तै यस्तै खेलाडीहरू दिएको छौँ राष्ट्रलाई, है यहाँ यस्तै यस्तो सङ्गीतकारहरू जन्मनु भएको छ, यस्तै यस्ता कलाकारहरू जन्मनु भएको छ, र अहिलेको घडीमा नानीहरूलाई चाहिँ त्यो जुन चाहिँ हाम्रो लेगेसी छ, जुन चाहिँ हाम्रो एउटा हेरिटेज छ भनौँ न है, त्यसलाई हामीले अगाडि बढाउनुको लागि नानीहरूमा हामीले त्यो संस्कार, डिसिप्लिनको संस्कार चाहिँ हाल्नु चाहिँ अति आवश्यक चाहिँ हामीलाई लाग्यो। के कसो हुनुहुन्छ?
0: हजुर, यो विषय सही नै हो, किनभने नानीहरू नै बाबुआमाको अब सबैभन्दा ठुलो धनै नानीहरू हुन्। अब उहाँहरूले माया गर्छन्, माया गरेको होला, तर अब त्यस्तो मायाले बाहिर यहाँ सिलगढीदेखि उता चल्दैन। अब यहाँ त हामी आमा छन् बाबा हुन्जेल घरमा जे खाऊ बस, तर क्यारियर बनाउनु हो भने चाहिँ अब सबैले विशेष म बाबा र आमालाई भन्न चाहन्छु, कतै पठाउनुहोस्, न पढ्नु मात्रै केही छैन नि, पढ्नु अब दसजना नानीमा एकजना राम्रो छ पढ्नु, तर आठजना नानी त पल्टन जाने नै देखेको छु मैले, एकजना दुईजना पिएचडी पनि छ, त्यो नानीहरू पल्टनै गएर पनि जीवन त्यो पनि राम्रो कुरो छ, र जो पल्टन गएको छ उनीहरूलाई मैले जहाँसम्म म पनि अनुसन्धानमै हिँड्छु को कस्तो छ के छ भनेर हिँड्दाखेरि, जो छोराहरूको जात चाहिँ पल्टन नै बेस्ट लाग्यो मलाई, किनभने 80 वर्षसम्म उसले आफ्नो काम एकदम मजाले दबाई केही नखाइकन फिटनेस बसेर पल्टन जानेले नै एकदम स्वस्थ 85% 90% चाहिँ मैले स्वस्थ भेटेको छु। मेरो साथीहरू, मेरो अग्रजहरू, मेरो बाबाको लेभलकोहरू, त्यही कारण चाहिँ अब पठाउनु पर्यो, उहाँहरूले बुझाउनु पर्यो, अब माया चाहिँ एउटा ठाउँमा राखेर रा, नानीहरूलाई पढ्नु सँगसँगै एउटा एक्स्ट्रा क्यारिकुलर केही पनि करिकुलर, जस्तै म्युजिक त्यो पनि ओके छ, स्पोर्ट्स, कराटे, लेडिजहरूको जस्तो बहिनीहरूको लागि कराटे पनि सेल्फ डिफेन्स राम्रो छ, कोही बक्सिङमा गइरहेको छ है हेरेर, कोही फुटबल, अब जस्तो म खेलाडी फुटबल छु, अब म गोलीमै आउँछ भन्नु सक्दिनँ, ए ऊ गोली खेल्ने गोलीमै बोलाएको थियो, होइन केही पनि गर, कोही ब्याडमिन्टनमा गइरहेको छ, कोही एक्स्ट्रा केही न केही चाहिँ जोडियोस्, त्यसले गर्दाखेरि अहिले पढेर मात्रै नोकरी चाहिँ पाउनु साह्रो छ, जो एक्स्ट्रामा थियो उनीहरूले

0: श्रोताहरू, अहिले हामीले चर्चा गर्दैछौँ भूतपूर्व फुटबल खेलाडी र अहिले नानीहरूलाई फुटबलको क्षेत्रमा प्रशिक्षण दिँदै आउनुहुने हाम्रै खरसाङ तिन्धारेको शुक्रराज छेत्रीज्यूसँग र उहाँसँग हामीले हाम्रो पहाडमा फुटबलको स्थिति के कस्तो रहेको छ र यसमा हामीले के कस्तो सकारात्मक योगदान गर्न सक्छौँ त्यसमाथि चर्चा गर्ने प्रयास गर्दैछौँ। र शुक्रराज छेत्रीज्यू, हामीले हेर्दाखेरि अहिलेको समयमा दुईवटा समस्या चाहिँ मलाई फुटबलको क्षेत्रमा लागेको, त्यो तपाईँहरूलाई कतिको तर्कसङ्गत लाग्छ त्यसमा तपाईँले आफ्नो विचार राखिदिनुहोस्। एउटा त हो मैदानको कमी, ग्राउन्डको समस्या, त्यो खेलाडीहरूले भोग्दै आएका छन् है, त्यसमाथि हामी चर्चा गरौँ। अनि दोस्रो कुरो म तपाईँलाई प्रश्न के राख्न चाहन्छु भने, हाम्रो यतातिर जुन चाहिँ म्याचहरू खेलाहरू आयोजना हुने गर्छ त्यसमा हामी केही हदसम्म अफ्रिकन प्लेयर्सहरू खेलेको देख्ने गर्छौँ है। हामीलाई कहीँ न कहीँ लाग्छ कि यसले हाम्रो फुटबललाई कुनै लाभ गरेको जस्तो हामीलाई लाग्दैन। तपाईँ के कस्तो प्रकारले यो दुईवटा समस्यामा आफ्नो विचार राख्न चाहनुहुन्छ? एउटा त मैदान भयो अनि अर्को अफ्रिकन प्लेयर्सहरू।
1: सबैभन्दा मैले पनि अघि भन्नुपर्ने थियो, मैले राखिहाल्नुभयो। विशेष चाहिँ ग्राउन्डकै चाहिँ विशेष चर्चा छ, किनभने ग्राउन्ड हामीले पनि खेल्यौँ जीवनमा, तर हाम्रो जो जो हामी साथीहरू छन्, दादाहरू छन्, उनीहरू राम्रो ठाउँमा पुगे, हामीभन्दा एक दुई स्टेप माथि पनि खेले, तर उहाँहरूको पनि लास्टमा गएर प्रब्लम चाहिँ ग्राउन्डकै थियो। किनभने हामीले विशेष त यहाँ म्याच सेभेन साइडमै हुन्छ, भाइले जो भन्नुभयो त्यो राइट कुरा। अब इलेभेन साइडको ग्राउन्डमा जस्तो खरसाङमा एउटा छ, वर्षमा एकपल्ट हुने हो, दार्जिलिङमा एक दुईपल्ट हुने हो, कालिम्पोङमा एक दुईपल्ट, अब सधैँ कन्टिन्यू राख्नु पनि सक्दैनन्। कालिम्पोङ मेला ग्राउन्डमा पनि एक दुईपल्ट हुने हो, सिलगढीतिर सिलगढी लिग हुन्छ, त्यो जुन जुलाईको टाइममा हुने हो, त्यो कम्ती छ। तर बेसी चाहिँ हाम्रो यो पहाडको लागि मात्रै गरौँ, पहाडको चाहिँ हामी बेसी सेभेन साइडमा नै निर्भर छौँ। र त्यसले गर्दा चाहिँ के भयो भन्दाखेरि, हामी जब कलकत्ता जान्छौँ अथवा हामी पनि गयौँ, कलकत्ता जाँदाखेरि अब हाम्रो धेरै कुरामा प्रब्लम भयो। जस्तो अब हामीलाई सेभेन साइडमा स्पिड खेल्नु सकिँदैन, स्पिड खेलेर गोली लग्यो कटिन्छ, अथवा अब कुद्ने ठाउँ हुँदैन। अन्त हामी बेसी स्पिडभन्दा चाहिँ बेसी स्किलपट्टि जान्छौँ, टेक्निकल अथवा ट्याक्टिकल कसरी गऱ्यो भने चाहिँ हामी स्किल एकदम खुट्टाहरू यताउति गर्ने, बल हेर्गास्तो गर्ने, हामी बेसी चाहिँ स्किलपट्टि जान्छौँ। स्किल चाहिँ हाम्रो यो पहाडबाट चाहिँ इन्डियाको कोचहरूले पनि मानेको कुरो छ, त्यो चाहिँ मैले पनि अनुभव गरेको छु धेरै वर्ष अगाडिदेखि नै। हाम्रो यहाँबाट जाने सबैभन्दा स्किलफुल प्लेयर चाहिँ हाम्रै छ, त्यहाँ गर्व गर्न सकिन्छ। तर केले गर्दा सेभेन साइड ग्राउन्ड अब कुद्नु सक्दैन, टप टप कुद्नेहरू आउँछ। अस्ति पनि मैले दुई तिन ठाउँ देखेँ, भयङ्कर कुद्छ तल, यहाँ कुद्नु पनि सक्दैन, खेल्नु पनि सक्दैन, किन उनीहरूलाई कुद्ने जग्गै छैन, उनीहरू बन्द भइगयो। अन्त हामी चाहिँ त्यो टेक्निक लगाएर स्किल लगाएर खेल्थ्यौँ, र सेभेन साइडले स्किलमा बनाउनु चाहिँ राम्रो भयो, तर इन्टरनेसनल नेसनल लेभलमा चाहिँ एकदमै चल्दैन। अब जस्तो मैले अनुभव गरेँ, मलाई हाम्रो कोच हुनुहुन्थ्यो पशुपति भट्टाचार्य भन्नुहुँदै थियो नाम, उहाँले मलाई देखरेखमा उहाँको बसे, उहाँले मलाई मामुली जस्तो देखिन्थ्यो, उहाँ एकदम साधारण हुनुहुन्थ्यो।

0: तर पछि मैले बुझ्दा उहाँ 1952 हेलसिङ्की ओलम्पिक खेल्नु भएको रहेछ इन्डक्टिभबाट, र उहाँ हाम्रो चन्दन सिंह सरसँगै खेल्नु भएको रहेछ। उहाँले मलाई चिठी पनि पठाएर मैले दार्जिलिङमा आएर दिएँ कलकत्ताबाट। उहाँहरूको चाहिँ भने चेन्ज, यहाँबाट अर्को फ्याङमा चेन्ज, अर्कोबाट अर्को ठाउँमा चेन्ज, फेरि स्पिड जानुपर्ने छ। मलाई उहाँले एउटै मान्छे तैँले तिनपल्ट झुकाउँदैछ भाइ भन्ने हुनु, हाम्रो स्पिड कम्ती, मलाई खेती मान्छे अगाडि आइहाल्ने, फेरि झुकायो फेरि अगाडि आयो, स्किल दिएर एक नम्बर छ भन्ने कुरो भाइको एकदम राइट कुरो हो। यो सेभेन साइड ग्राउन्डलाई चाहिँ हामीले अलिकति पन्छ्याएर अब खेल्नु हो भने चाहिँ इलेभेन साइड ग्राउन्डमै नै गर्ने उचित लाग्यो मलाई। र अर्को विषय अफ्रिकनहरूको विषयमा हाम्रो बिचरा हाम्रो केएफसीको हाम्रो जेनरल सेक्रेटरी हुनुहुन्छ उहाँ सुरेन्द्रज्यू, हामी उहाँको पनि भनाइ चाहिँ अब मौका दिनु हुँदैन पाहाडमा भन्ने कुरो उहाँको पनि ठिकै हो, किनभने अब उनीहरू आएर खेलेपछि हाम्रो मान्छेले जग्गा पाउँदैन। तर उहाँको विचार राखेँ मैले भन्दा बेसी त उहाँले विचार दिनुहुन्छ सधैँ, यो अफ्रिकन प्लेयरहरू नखेलाउँ सबैले उहाँहरूलाई अब ब्यान गरौँ भन्नुहुन्छ। तर उहाँको विचार त्यो विषयमा ठिकै छ, तर मेरो चाहिँ भने के छ भने हाम्रो यहाँ भाइहरूले पनि त्यति मन लाएर खेले जस्तो मलाई लाग्दैन। र अफ्रिकन आउँदा हामीलाई नोक्सान पनि छ फाइदा पनि छ। फाइदा केमा छ भन्दा उनीहरूसँग बल तागत स्पिड जुझाएर हामीले उनीहरूलाई पनि जितेर खेल्न सक्यौँ भने अझै हामी अझै राम्रो ठाउँमा पुग्न सक्छौँ। तर उनीहरूलाई चाहिँ हामी जित्नु सक्ने हुनु पऱ्यो, अब उनीहरूले आउँदै पैसा लाँदै गर्यो भने त हामीलाई नोक्सान छ। दुई किसिम छ,
1: दुइटै
0: नेगेटिभ पोजिटिभ। अब नेगेटिभ पोजिटिभ मा हेऱ्यौँ भने उनीहरूलाई हामीले जित्नु उनीहरूको स्किलसँग स्किल भन्दा पनि उनीहरूको स्पिड र तागत छ बेसी, त्यो तागतलाई हामीले काटेर लानु सक्यौँ भने हामी अवश्य सिलगढी काटेर कलकत्ता खेल्न सक्छौँ। तर अब अर्कोपट्टि हेऱ्यौँ भने हाम्रो नानीहरू वञ्चित हुँदैछ, अब उनीहरूलाई ड्याम्मै आएर खेलिदिन्छ, हाम्रो नानीहरूले केही पनि छैन भन्ने चाहिँ यही विषय हो मेरो।
2: हुन त ठिकै भन्नुभयो, कुनै पनि कुरोको दुईवटा पक्ष हुन्छ है, दुईवटा साइड हुन्छ, सकारात्मक नकारात्मक है, त्यसबाट के लाएर अब हामीले हाम्रो निम्ति कुन चाहिँ राम्रो त्यो चाहिँ हामीले अब छान्न सक्नु पऱ्यो है। शुक्रराज छेत्रीज्यू, कुराकानी गर्दा गर्दा है समयले पनि अलिकति हामीलाई बताए जस्तो छ कि अब कार्यक्रमको समय पूर्ण हुन आँट्यो, अब बातचितलाई चाहिँ समेट्नु पर्ने समय पनि आयो। अन्तमा अब कार्यक्रमको अन्त अन्तमा आएर तपाईँलाई जुन चाहिँ तपाईँले कोचिङको लाइसेन्स को डी लाइसेन्सको तपाईँले प्रयासमा हुनुहुन्छ या लाइसेन्सको पनि तपाईँले गर्नुहुँदैछ, यसको विषयमा बताइदिनुहोस् न छोटकरीमा।
0: यो चाहिँ तपाईँको के छ भने यो चाहिँ अल इन्डिया एआइएफएफ अथवा एआइएफए अल इन्डिया फुटबल एसोसिएसन पनि छ, फेडरेसन पनि छ है एआइएफए। यहाँबाट चाहिँ तपाईँको कस्तो छ भने यो चाहिँ एउटा कोचिङ क्षेत्रमा जाने हो भने चाहिँ अब यसको एउटा क्याटेगोरी छ लाइसेन्सको, अहिले सी पनि ई पनि छ डी सी बी ए अन्त यसको आफ्नो क्याटेगोरी छ। अब यसरी हुँदै आउँछ। अब यो हाम्रो चाहिँ अहिले कस्तो छ भने मलाई आजभन्दा 5-6 वर्ष अगाडि मलाई मौका पाएको थिएँ, तर मैले कतिवटा काम विषयले गर्दा म जानु पाइनँ। यो चाहिँ तपाईँले अल इन्डिया फुटबल एसोसिएसन अथवा फेडरेसनले चाहिँ हामीलाई कोच पठाउनुहुन्छ, अब यो चाहिँ अल इन्डिया बेसिसमै हुन्छ। र योपालि हामीले एउटा गर्ने मौका पायौँ र हामीले यो 6-7 दिन लाएर गऱ्यौँ पनि, बिहान 7 बजीदेखि बेलुका 6 बजीसम्मको प्रोग्राम थियो, त्यसमा अलिकति खाजाको ब्रेक थियो अनि लन्चको ब्रेक 1 घन्टाको थियो, बाँकी सबै ग्राउन्डमै बिताउनु पर्ने, टेक्निकल ट्याक्टिक्सहरू कहाँ के गर्नुपर्ने अब सबै त्यो कोचिङको अन्डरमा आउँछ। र उहाँ यो हामीलाई गराउनु हुने सर चाहिँ साउथ इन्डियाबाट आउनु भएको थियो, उहाँ सायद बी लाइसेन्स होल्डर हुनुहुन्थ्यो सुमन सर, पुरा नाम त मलाई पनि उहाँको सर कोच लिनु सकिएन, उहाँ सुमन सर आउनुभएको थियो। र यसको चाहिँ तपाईँले गर्दै जानु पर्यो, अब यो डी मैले गरेँ, अब पहिला त ई गर्नु पर्थ्यो पर्छ, तर हाम्रो एउटा मौका थियो डी, अब अहिले त ईबाट डी सी बी ए जस्तो हाम्रो अहिले क्रिस्टियन सर हुनुहुन्छ, उहाँले अहिले ए लाइसेन्स हुनुहुन्छ उहाँ, त्यही कारण चाहिँ अहिले हाम्रो चेलीहरूको टिम भारतको उहाँको चाहिँ उहाँ कोच हुनुहुन्छ अहिले, उहाँसँग अहिले भेट्ने मौका त पाइएन, तर धेरै वर्ष उहाँसँग सिक्नु हामी खेल्नुसँगै गऱ्यौँ, उहाँसँग धेरै कुरो सिक्ने मौका पनि पायौँ र धेरै अब अपोनेन्ट पनि खेल्यौँ, आफ्नो टिममा पनि खेल्यौँ। उहाँ अहिले गर्नुभएको चाहिँ ए हो र यसको चाहिँ आफ्नो क्याटेगोरी छ। अन्त अब जो ए गर्नु पायो भने चाहिँ हामी कलकत्ता अब इस्ट बङ्गाल मनमोहनदेखि लिएर इन्डिया टिम छ, अहिले कृष्ण छेत्री गर्नुहुँदैछ, त्यसको चाहिँ यो हो जो चाहिँ कोचिङमा जानुहुन्छ। जस्तो अर्को चाहिँ जस्तो हामीले फिजिकल एडुकेसन पनि गरेको छौँ, त्यो चाहिँ अब शिक्षण क्षेत्रमा गयो भने चाहिँ अब स्कुलतिर चाहिँ त्यसले काम गर्छ फिजिकल एडुकेसन, सायद यो सिलगढीतिर अब डी कोर्स गर्नेलाई पनि स्कुलतिर पनि दिन्छ मौका भन्ने चाहिँ मेरो भनाइ।
2: शुभराज छेत्रीज्यू, कुराकानी गर्दा गर्दा ठ्याक्कै है समय पनि पुरा हुन गयो, आज आफ्नो व्यस्तता पूर्ण रहेको कार्यक्षेत्रबाट समय निकालेर हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा आउनुभएर यति राम्रो राम्रो कुराहरू साझा गरिदिनु भयो है। तपाईँलाई हृदयको आनन्द।

0: कोटिबाट धेरै धेरै धन्यवाद।
1: हुन्छ, तपाईँ सबैलाई पनि धन्यवाद। तर जो जसले सुनिदिनु भयो उहाँहरूले पनि मन गरिदिनुहोस्, नानीहरूलाई यसो याद गरिदिनुहोस्, राम्रो बाटोमा हिँडाइदिनुहोस्। हाम्रो भने त्यति नै छ। धन्यवाद।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट रब सुनाइरहेछौ। आकाशवाणीको मुख्य समाचार केही बेरमै।

0: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशोभूमिमा आइएमसीको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौँ पार्टी कार्यकर्ताहरूको समर्पण उहाँका लागि सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गरिरहनु भएको छ। जनसेवादेखि देशसेवाको मन्त्रका साथ उहाँको यात्रा निरन्तर समर्पण र प्रतिबद्धताले भरिएको छ। सरकारले विकसित भारत रोजगार तथा आजीविका ग्यारेन्टी मिसन ग्रामीण अधिनियम 2025 अन्तर्गत अनुमति प्राप्त कार्यहरूको सूची अधिसूचित गरेको छ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको जनसेवालाई स्वर्णिम र ऐतिहासिक दिन बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज वैश्विक सङ्कटका बावजुद भारत विश्वका शीर्ष 5 अर्थव्यवस्थाहरूमा पर्ने बताउनु भएको छ। भारतमा क्षयरोग विरुद्धको अभियानमा सामुदायिक सहभागितालाई अझ बलियो बनाउनका लागि स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भोलि नयाँ दिल्लीमा जोस स्वास्थ्यको लागि संयुक्त दलको शुभारम्भ गर्नेछ। भारतीय रिजर्व ब्याङ्कले रेपो दरलाई 25 आधार अङ्कको बढोत्तरी गर्दै 5.5% पुर्याएको छ। सन् 2026 रसायनशास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोहीलाई प्रदान गरिने भएको छ। विदेश मन्त्रालयका पश्चिमी मामिलाका सचिव सिबी जजले नयाँ दिल्लीस्थित इटलीका विदेश मन्त्रालयमा G7 G20 अन्तर्राष्ट्रिय खतरा तथा एकीकृत रणनीतिका निर्देशक पाओली मारीसँग भेट गर्नुभयो। महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले आज देशको विकासमा महिलाहरूले ठूलो भूमिका निर्वाह गरेको बताउनु भएको छ। कार्मिक सार्वजनिक गुनासो र पेन्सन राज्य मन्त्री जितेन्द्र सिंहले हिन्दीलाई बढावा दिने आधार भाषाको प्रयोग थोप्नुभन्दा पनि यसमा अधिक अवसर र सहभागितालाई बढावा दिनुपर्ने बताउनु भएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला ठिक 6:02 भइरहेछ। श्रोता, यो प्रसारण हो आकाशवाणी खरसाङको। र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ केही हिन्दी चलचित्रका गीतहरू। त स्वीकार्नुहोस् ह्याप्पी एन्डिङ चलचित्रबाट यस गीतलाई रेखा भारद्वाज, जिगर सरैया अनि प्रिया एन्ड्रुसको स्वरलाई शब्द रहेको छ प्रिया सरैयाको अनि सङ्गीत रहेको छ सचिन जिगरको।

मोहित चौहानको आवाजले सुन्नुभयो भर्खरै यस गीतमा। शब्द रहेको थियो इर्शाद कामिलको अनि सङ्गीत थियो प्रीतमको जब वी मेट चलचित्रबाट। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट FM 103.5 MHz। र अब अघिल्लो कार्यक्रमको प्रतीक्षामा रहनुभएका हाम्रा श्रोताहरूको निम्ति प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: नमस्ते चुल्ठे भाई, धनमाया दिदी आइपुगे। म पनि
1: नमस्ते नमस्ते बिरे भाई।
0: सधैँ म नै अलिकति अबेर हुँदो रहेछ हौ दिदीहरू भाइ।
2: हजुर हजुर, होइन साह्रै अबेर त होइन, म पनि भर्खर भर्खरै आएको, यहाँ धनमाया दिदी पनि भर्खर भर्खर आउनु भएको, अनि तपाईँ पनि अहिले आइपुगिहाल्नु भयो, ठिक समयमा आइपुग्नु भयो।
0: ए भनेपछि ढिलो भएको छैन?
1: छैन, सभा सुरु गर्ने समय त छ नि बिरे भाइ।
0: हजुर हजुर, अनि यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। आज चाहिँ यहाँ धनमाया दिदीले प्रश्न सोध्नु भन्दा पहिले नै म एउटा कुरामा यहाँ दिदीलाई जानकारी गरौँ भन्ने विचार गरिराखेको छु।
1: ए के कुरा होला नि बिरे भाइ?
0: अब हाम्रो भारत सरकारले सबैको हितको निम्ति विभिन्न योजनाहरू सुरु गरेको छ। यही योजनाहरू मध्ये हामी कृषकहरूको लागि चाहिँ राष्ट्रिय प्राकृतिक खेती मिसन भनिन्छ कि, विशेष गरेर प्राकृतिक खेतीलाई प्रोत्साहन गर्नुको लागि चाहिँ यो मिसन सुरु गरिएको हो है। अनि भारत सरकारले प्राकृतिक खेतीलाई देशभर विस्तार गर्न सुरु गरेको योजना हो यो। अनि केन्द्रीय मन्त्री परिषदले 25 नोभेम्बर 2024 चाहिँ यसलाई छुट्टै केन्द्र प्रायोजित योजनाको रूपमा स्वीकृति दिएको थियो।
1: हजुर हजुर।
0: अनि यसको मुख्य उद्देश्य चाहिँ रासायनिक मल तथा रासायनिक कीटनाशक माथि निर्भरता घटाउनु, स्थानीय स्रोत पशुपालन, जैविक तथा प्राकृतिक सामग्री र परम्परागत ज्ञानहरू हुन्छ नि त्यो आधारित खेतीलाई चाहिँ वैज्ञानिक तरिकाले अगाडि बढाउनु।
1: हजुर हजुर। र बिरे भाइ, तपाईँले अहिले प्राकृतिक खेती भनेर भन्नुभयो, यो प्राकृतिक खेती भनेर चाहिँ हामीले कसरी बुझ्नु होला नि?
2: यो प्राकृतिक खेती भन्नाले

0: दिदी, बाहिरबाट धेरै महँगो कृषि सामग्री किनेर प्रयोग गर्नुभन्दा खेतमै उपलब्ध प्राकृतिक स्रोतको धेरै जसो उपयोग गरेर गरिने खेती प्रणाली बुझिन्छ। यसलाई चाहिँ प्राकृतिक खेती भनेर बुझ्नु पर्यो। अब यसमा मुख्य रूपमा चाहिँ स्थानीय गाई वस्तुको गोबर र गहुँ, जीवामृत आदि प्राकृतिक जैविक घोल होइन, मल्चिङ, खेतमा जैविक पदार्थको संरक्षण, विभिन्न बालीको मिश्रित तथा विविध खेती, स्थानीय मौसम र माटो अनुसार खेती, पशुपालन र खेतीलाई एकीकृत गर्ने प्रणाली, माटोमा रहेका उपयोगी सूक्ष्म जीवको संरक्षण, यस्तो अभ्यासलाई चाहिँ जोड दिइन्छ। अब सरकारले प्राकृतिक खेतीलाई रसायन मुक्त, स्थानीय कृषि परिस्थितिमा आधारित र विविध बाली प्रणालीसँग जोडिएको खेती प्रणालीका रूपमा अघि बढाएको छ।
1: हजुर हजुर, र यहाँ चुल्ठे भाइले प्राकृतिक खेती भनेको के हो यो सम्बन्धी धेरै राम्रोसँगले खुलस्ता पारेर बताउनु भयो। र विजय भाइ, यो योजनाका मुख्य उद्देश्यहरू के छ त्यो पनि बताइदिनुहोस् न।
2: हुन्छ नि धनमाया दिदी, जुन यो राष्ट्रिय प्राकृतिक खेती मिसन छ नि, उद्देश्य चाहिँ के हो भन्दाखेरि, पहिलो उद्देश्यमा चाहिँ के आउँछ भन्दाखेरि, किसानको खेती लागत घटाउनु, बाहिरबाट किनेर ल्याउनु पर्ने मल, कीटनाशक तथा अन्य सामग्रीहरू, कृषि सामग्रीहरूको निर्भरता कम गर्ने लक्ष्य राखिएको छ। दोस्रो चाहिँ माटोको स्वास्थ्य सुधार गर्नु, तेस्रो वातावरणको संरक्षण गर्नु, चौथो जलवायु परिवर्तनसँग कृषि प्रणालीमा अनुकूल बनाउनु, पाँचौँमा छ किसानलाई सुरक्षित तथा पोषणयुक्त खाद्यान्न उत्पादन तर्फ प्रोत्साहित गर्नु, छैटौँमा रहेको छ स्थानीय पशुपालनलाई खेतीसँग जोड्नु, अनि सातौँमा चाहिँ प्राकृतिक रूपमा उत्पादन गरिएको कृषि उपजहरूलाई चाहिँ प्रमाण दिनु, क्या प्रमाणीकरण गरेर बजारमा लैजानु र ब्रान्डिङमा सहयोग गर्नु।
1: र हामी कृषकहरूलाई चाहिँ कस्तो आर्थिक सहयोग चाहिँ हुन्छ होला यसमा चाहिँ?
0: अब राष्ट्रिय खेती मिसन अन्तर्गत प्राकृतिक खेती अपनाउने किसानको निम्ति प्रति एकर प्रति वर्ष चाहिँ 4,000 रुपियाँ 4,000 सम्म, अनि 2 वर्षसम्म उत्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गरिएको छ। यो सुविधा चाहिँ प्रति खेती किसानी गर्ने कृषकको अधिकतम 1 एकरसम्म लागू हुने व्यवस्था उल्लेख गरिएको छ। अनि यो जुन चाहिँ रकम छ, यो रकम प्राकृतिक खेती अभ्यास, तालिम, पशुपालनको व्यवस्थापन तथा प्राकृतिक कृषि सामग्री तयार गर्ने जस्ता कार्यमा सहयोग पुर्याउने उद्देश्यले दिइन्छ। यसलाई सबै किसानले स्वत पाउने नगद अनुदान भनेर बुझ्नु हुँदैन। योजना अन्तर्गत दर्ता भएका किसान र लागू भएका राज्य तथा क्लस्टरका प्रक्रिया अनुसार सुविधा प्राप्त हुन्छ।
2: अनि यो जुन योजनाको प्रावधान छ है, यो विषयमा अलिकति तपाईँलाई खुलस्ता गरिदिन्छु धनमाया दिदी।
1: अब
2: कतिजना कृषकहरूको त धेरै जग्गा जमिन हुन्छ कि धनमाया दिदी, तर यो जुन योजनाको लाभ उठाउने कृषक छ त्यो चाहिँ एकैजना मात्रै के, अब उसको एकड छ भने पनि त्यसमा गिन्ती आएन, बुझ्नुभयो त। प्रति वर्ष यो 4,000 भनेर भनिँदैछ प्रति एकडको हिसाबमा, यो चाहिँ एकैजनालाई एउटा घर को एकजनाले पाउँछ भनेर चाहिँ बुझ्नु पर्यो है धनमाया दिदी, बुझ्नुभयो। अनि हाम्रो दार्जिलिङ पहाडका कृषकहरूको निम्ति है यो योजनाले चाहिँ कसरी लाभ उठाउन सकिन्छ भन्दाखेरि, दार्जिलिङ, कालिम्पोङ र वरपर क्षेत्रका पहाडी क्षेत्रमा सानो जोत होइन, सानो खेती, ढल्केको जमिन, चिसो आर्द्रता र हावापानी रहेको कारण विविध बाली प्रणाली भएकाले प्राकृतिक खेतीको लागि केही अभ्यासहरू उपयोगी मान्न सकिन्छ। विशेष गरेर अदुवा, हर्दी, मकै, साग सब्जी, दालको खेतीहरू भयो, दाल जातीय खेतीहरू हुन्छ नि, मटर, सिमी, त्यसरी नै फलफुल, चिया क्षेत्रमा पनि यो उपयुक्त जैविक अभ्यासहरू गर्न सकिन्छ। फुल खेती भयो, अनि पशुपालनसँग जोडिएका खेतीहरू, बुझ्नुभयो त। तर एउटा कुरा चाहिँ याद राखिराख्नुहोस् धनमाया दिदी, कुन बारीमा कुन इनपुट र कति मात्रामा प्रयोग गर्ने कुरा चाहिँ स्थानीय कृषि कार्यालय केबीकेहरू हुन्छ नि, त्यहाँ गएर चाहिँ हामीले सल्लाह लिनु पर्यो,
1: बुझ्नु पर्यो, उनीहरूसँग
2: जोगाजोग गरेर चाहिँ हाम्रो कार्य चाहिँ सुरु गर्न सक्छौ धनमाया दिदी। लौ त अहिले हामीले तपाईँलाई राष्ट्रिय प्राकृतिक खेती मिसन अर्थात् नेचरल फार्मिङ सम्बन्धी केही कुरा जानकारी गरायौँ।
1: हजुर, छलङ्गा पारेर बुझाउनु भयो नि बिरे भाइ, चुल्ठे भाइ।
2: अब चाहिँ एकछिन विश्राम गरेर गीत सुनौ न ल।
1: हुन्छ, सुनाउनु।

0: लौ त अहिले हामीले गीत सुनेर आनन्द पनि लिइहाल्यौँ।
1: हजुर हजुर,
0: अब चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ धनमाया दिदी?
1: अब सोध्नु पर्ने कुरो के छ भने नि बिरे भाइ, चुल्ठे भाइ, वन अनि वन्य प्राणीको संरक्षण के कस्तो प्रकारले चाहिँ हामीले गर्नुपर्ने हो त्यो सम्बन्धी चाहिँ यसो तपाईँहरूबाट नै जानकारी लिउँ भनेर नि बिरे भाइ, चुल्ठे भाइ।
0: साह्रै राम्रो विषय सोचेर आउनु भएछ धनमाया दिदी।
1: ज्यू ज्यू,
0: किनभने वन र वन्य प्राणी प्रकृतिको अमूल्य सम्पत्ति हो।
1: हजुर,
0: वनले हामीलाई अक्सिजन, पानी, औषधि, काठ अनि स्वच्छ वातावरण प्रदान गर्दछ भने वन्य प्राणीले पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ। वन र वन्य जन्तु बिना पृथ्वीमा जीवन सम्भव चाहिँ छैन है धनमाया दिदी। तर आज वन फडानी, अवैध शिकार, प्रदूषण तथा जलवायु परिवर्तनका कारण वन र वन्य प्राणीहरू संकटमा परिरहेको छन्।
1: हजुर हजुर, ठिकै कुरा गर्नुभयो बिरे भाइ।
0: त्यसैले वन तथा वन्य प्राणीको संरक्षण आजको एउटा महत्वपूर्ण विषय नै बनेको छ चुल्ठे भाइ, होइन?
2: हो एकदम। अब यसमा के थप्न चाहन्छु भने नि बिरे दाजु, धनमाया दिदी,
1: बताउनुहोस्।
2: अब धेरै रुखहरू, बिरुवाहरू, झारपात तथा जीव जन्तु भएको प्राकृतिक क्षेत्रलाई चाहिँ हामी वन जङ्गल भन्छौँ। अब वन चाहिँ पृथ्वीको एउटा सोचेर ल्याउँदा फोक्सो, किनभने वनले चाहिँ अक्सिजन उत्पादन गर्छ।
0: ठिक हो, ठिक हो।
2: वन्य प्राणी भनेको चाहिँ जङ्गल तथा प्राकृतिक क्षेत्रमा स्वतन्त्र रूपमा बस्ने जीव जन्तुलाई चाहिँ हामी वन्य प्राणी भन्छौँ, होइन?

0: वन जंगल भन्नुभयो नि चुल्ठे भाइ,
1: हजुर,
0: यो वन जंगलको महत्व चाहिँ के कस्तो छ होला नि, त्यो पनि त हामीले जान्नु पर्यो नि त।
1: अब वनको महत्व भन्दाखेरि अब हेर्नुहोस् है, वन भनेको चाहिँ अक्सिजनको स्रोत हो।
0: हजुर हजुर,
1: वनले कार्बन डाइअक्साइड शोषेर अक्सिजन उत्पादन गर्छ, अब वातावरणीय सन्तुलन पनि हुन्छ, वनले अब तापक्रम नियन्त्रण गरेर वातावरण सन्तुलित राख्छ
0: होइन,
1: अब वर्षा गराउन सहयोग पनि गर्छ वनले, यो पानीको चक्रलाई सन्तुलित राख्छ, माटो संरक्षण गर्छ, अब रुखको जराहरू तपाईँ देख्नु भएको छ त, रुखको जराले माटो कटान बाढी तथा पहिरो रोक्छ। वन छ भने चाहिँ जडीबुटी तथा औषधि अब त्यही बिरुवामा त पाइन्छ होइन, वनमा चाहिँ वन्यजन्तुको बासस्थान पनि हो होइन, प्राकृतिक घर हो भनौँ न वन्यजन्तुहरूको।
0: र अर्को कुरो के छ भने नि बिरे भाइ, वन्य प्राणीको महत्व चाहिँ के छ होला नि, त्यो पनि बताइदिनुहोस् न।
2: अब यहाँ चुल्ठे भाइले वनको महत्व सम्बन्धी त तपाईँलाई खुलास्ता गरिहाल्नु भयो है। अब वन्य प्राणीको महत्व सम्बन्धी भन्नु पर्दाखेरि चाहिँ वन्य प्राणीले चाहिँ पर्यावरणीय सन्तुलन कायम राख्छ के, वन्य जन्तुले खाद्य श्रृङ्खला कायम राख्छन्। त्यसरी नै अर्को महत्व छ पर्यटन विकास, वन्य प्राणीले गर्दाखेरि पर्यटन विकास पनि हुन्छ, वन जन्तु हेर्न पर्यटक आउने भएकाले आर्थिक आमदानी बढ्छ।
0: ठिकै हो,
2: त्यसरी नै वन्य प्राणीको अर्को महत्व चाहिँ हो वैज्ञानिक अनुसन्धान।
0: त्यो पनि बताइदिनुहोस् न बिरे भाइ।
2: धेरै वैज्ञानिक अध्ययन वन्य जन्तुमा आधारित हुन्छन्, त्यसले गर्दाखेरि वन्य प्राणीको महत्व रहेको छ।
0: हजुर हजुर,
2: त्यसरी नै प्राकृतिक सौन्दर्य बनाइराख्नुमा वन्य प्राणीको ठुलो महत्व रहेको छ।
0: ज्यू हजुर,
2: वन्य जन्तुले प्रकृतिलाई आकर्षक र एकदमै जीवन्त बनाउँछ के धनमाया दिदी।
0: हजुर हजुर, हो नि है चुल्ठे भाइ, राम्रो कुरा हो नि।
2: त्यसले गर्दाखेरि यीहरू चाहिँ वन्य प्राणीको महत्वहरू रहेको छ धनमाया दिदी।
0: ज्यू हजुर हजुर, अनि त्यस्तै प्रकारले नि वन तथा वन्य प्राणी नष्ट हुनुको कारणहरू चाहिँ के के छ होला, त्यो पनि बताइदिनुहोस् न।
1: अब विशेष गरी चाहिँ वन्य प्राणी तथा वन नष्ट हुनुको कारण चाहिँ नि वन फडानी पनि हो। अब घर बनाउँछौँ हामी, सडक उद्योग तथा खेती विस्तारको निम्ति चाहिँ जङ्गल काटिँदैछ। अब त्यसको प्रभाव चाहिँ कस्तो हुन्छ भनेदेखिको अक्सिजनको कमी हुन्छ, तापक्रम बढ्छ, बाढी तथा पहिरो बढ्छ, वन्य जन्तुको बासस्थान नष्ट हुन्छ होइन, यो कुराहरू हुन्छ। अब यसलाई हामीले कसरी रोक्नुपर्छ त, कसरी समाधान गर्ने भन्ने कुरा पनि आउँछ है। त्यो सोच्दा त वृक्षारोपण गर्नु पर्यो, रुख रोप्नु पर्यो होइन, अनावश्यक रुख काट्न रोक्नुपर्छ, अनि सामुदायिक वनको विकास गर्नुपर्छ।
0: हजुर,
2: ठिक कुरा गर्नुभयो चुल्ठे भाइ। त्यसरी नै वन तथा वन्य प्राणी नष्ट हुनुको अर्को कारण चाहिँ हो अवैध शिकार। हात्तीको दाँत, बाघको छाला, गैंडाको खाक आदिको लागि चाहिँ शिकार गरिन्छ है धनमाया दिदी। अनि यसको प्रभाव चाहिँ के छ भन्दाखेरि दुर्लभ प्रजाति लोप हुने खतरा हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रिन्छ। अनि यसको समाधानको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि वन क्षेत्रमा सुरक्षा बढाउनु पर्यो। त्यसरी नै यस्ता क्षेत्रहरूमा कडा कानुन लागू गरेदेखि चाहिँ यो शिकारहरू रोकिन्छ।
0: ठिकै हो हजुर,
2: त्यसरी नै हामीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। विशेष गरेर कतिजना अबोध बालकहरूले है, उनीहरूले अन्जानमा पनि कतिपय प्राणीहरू होइन, जस्तै चरा चुरुङ्गीहरूलाई क्याटिसले हिर्काइराखेको हुन्छ। उनीहरूको खासमा त उनीहरूको बुद्धिको विकास नभएर हो नि त
0: है,
2: त्यो भएर अब हामी वयस्कहरूले चाहिँ उनीहरूलाई यसो गर्नु हुँदैन है, शिकार गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ सिकाउनु पर्छ जस्तो लाग्छ चुल्ठे भाइ।
0: राम्रो कुरा गर्नुभयो,
1: हो नि हो नि। अब अहिले हामी हेर्छौँ नि, अब डढेलो लाग्छ, डढेलो लाग्दाखेरि चाहिँ वन जङ्गल नष्ट हुन्छ। अब डढेलो लागिसकेपछि त्यस वन जङ्गलमा भएको जीव जन्तुहरू मर्छन्, हावा प्रदूषण हुन्छ। समाधानको निम्ति चाहिँ जङ्गलमा आगो नलगाउने, हामी त हुन्छ नि त अब है, ठन्डा महिनातिर यसो जङ्गलमा सुक्खा मौसममा ठन्डा महिनामा भयो यसो केही कुरो छ भने पनि यसो डराउने या त के गर्ने, यो अब कतिवटा कुराहरू छ। आगो लगाएर मार्दैनन् नि त, कुनै पनि कारणवश उहाँहरूले आगोको प्रयोग गर्नुहुन्छ जङ्गलमा, भनेपछि त्यो निभाउने कामहरू

अनि जुल्ठे भाइ, आज यहाँ धनमाया दिदीले वन अनि वन्य प्राणीको संरक्षण सम्बन्धी हामीलाई सोध्नु हुँदैछ। हामी पनि जाने जति कुराहरू बताउँदैछौ। अनि वन अनि वन्य प्राणी नष्ट हुनुको अरू कारणहरू पनि रहेको छ, तर त्यो कुराकानी गर्नुभन्दा पहिले चाहिँ हामी एउटा गीत सुनेर आनन्द लिउँ न।

0: आहा, बडा रमाइलो भयो, बडा रमाइलो भयो, आनन्द आयो।
1: अनि चुल्टे भाइ,
0: हजुर,
1: आज हामी यहाँ धनमाया दिदीले जुन वन अनि वन्य प्राणी सम्बन्धी जान्ने इच्छा गर्नुभयो, हामीले जाने जति कुराहरू बताउँदैछौँ। अघि हामीले वन अनि वन्य प्राणी नष्ट हुनुको कारणमा एक दुईवटा कारणहरू बतायौँ है। यस्तै कारणहरू मध्ये अर्को कारण चाहिँ छ धनमाया दिदी, प्रदूषण।
2: ए, यो प्रदूषण सम्बन्धी पनि केही जानकारी दिनुहोस् न बिरे भाइ, यसले चाहिँ के कस्तो असर पार्छ?
1: हजुर, यसको असर चाहिँ कस्तो भन्छ?

0: भन्दाखेरि पानी तथा हावा दूषित हुन्छ, वन्य जन्तुहरू बिरामी पर्छन्, वातावरण बिग्रिन्छ।
1: ठिकै कुरा गर्नुभयो।
0: अब यस्तो भएमा हामीले समाधान चाहिँ कसरी गर्ने भन्दाखेरि प्लास्टिकको प्रयोग घटाउने, किनभने अब प्लास्टिक जताभावी फ्याँकिँदा चाहिँ वन अनि वन्य प्राणीलाई खतरा हुन्छ। उद्योगबाट निस्किने फोहोरको नियन्त्रण गर्ने, स्वच्छ वातावरण अभियान सञ्चालन गर्ने,
1: हजुर कति राम्रो कुरा बताउनुभयो।
0: यस्तो प्रकारले चाहिँ हामीले प्रदूषणलाई रोकथाम गर्न सक्छौँ।
1: हजुर हजुर।
2: अनि अर्को कुरा चाहिँ यसमा के थप्न मन लाग्यो भने बिरे दाजु धनमारीले, जुन हिसाबले जनसङ्ख्या वृद्धि हुँदैछ नि, यो जनसङ्ख्या वृद्धिले चाहिँ के प्रभाव पारिरहेको छ भन्दाखेरि नि, सर्वप्रथम चाहिँ जङ्गल मासिँदैछ।
1: ठिकै हो हजुर।
2: अब जनसङ्ख्या वृद्धि भएपछि घर बनाउँछन्, यो गर्छन्, त्यो गर्छन्, कता गर्छन् भन्दा चाहिँ त्यही वन जङ्गल नाश गरेर नै त गर्छन्। अनि अब वन्य जन्तुको बासस्थान घट्दै गएको छ।
1: हजुर।
2: अब प्राकृतिक स्रोतहरूको अत्याधिक प्रयोग हुन्छ,
0: जनसङ्ख्या बढेपछि त सबैलाई चाहियो नि,
2: चाहियो स्रोत, चाहियो
0: घाँस, चाहियो दाउरा, चाहियो होइन
2: हो नि पानी, है यो सबै कुराहरू त चाहियो। अनि अब विशेष गरी चाहिँ यसको समाधान चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ व्यवस्थित विकास योजना बनाउने, एउटा योजना त बनाउनु पर्यो नि त, कस्तो हिसाबले के गर्ने भनेर नि। अनि जनसङ्ख्या शिक्षा दिने, जनसङ्ख्या वृद्धि गर्नु हुँदैन हामीले होइन, हाम्रो यो अब स्रोतहरू सकिँदै जाँदैछ, वन क्षेत्रहरू चाहिँ हामीले संरक्षण गर्नु पर्यो, अहिले संरक्षण गरेन भने पछि वन जङ्गल सबै नष्ट भएर जाँदा चाहिँ ढिलो हुन जान्छ, त्यही भएर अहिले हामीले संरक्षण गर्नुपर्ने स्थिति चाहिँ देख्दैछु।
0: अनि यस्तै प्रकारले धनमाया दिदी, वन तथा वन्य प्राणी नष्ट हुनुको अर्को कारण चाहिँ छ जलवायु परिवर्तन।
1: जलवायु परिवर्तनले चाहिँ के कस्तो प्रभाव चाहिँ पारेको छ होला?
0: जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुन्छ, गर्मी बढ्छ, धेरै जीव जन्तु लोप हुने खतरा हुन्छ, पानीको स्रोत सुक्छ।
1: हजुर हजुर।
0: अनि यो सब समस्याहरूको समाधानको लागि चाहिँ हामीले हरियाली बढाउने अर्थात् वन जङ्गललाई बढाउने, वातावरणसँग चल्दो मिल्दो प्रविधिहरू प्रयोग गर्ने, बुझ्नुभयो, यस्तो प्रकारले चाहिँ हामीले समाधान गर्न सक्छौँ।
1: हजुर हजुर बिरे भाइ। अर्को कुरो के छ भने नि झुल्ठे भाइ, वन तथा वन्य प्राणी संरक्षणका प्रमुख उपायहरू चाहिँ के छ होला नि, त्यो पनि बताइदिनुहोस् न।
2: अब प्रमुख उपायमा चाहिँ के भन्छु भनेदेखिको, वृक्षरोपण चाहिँ यो अभियान चाहिँ गर्नै पर्छ। हरेक व्यक्तिले रुख रोप्नुपर्छ, यो गर्यो भने चाहिँ वन तथा वन्य प्राणी संरक्षणको उपाय हुन्छ। अर्को चाहिँ के छ भने, वन्य जन्तु संरक्षणको निम्ति सुरक्षित क्षेत्र बनाउन आवश्यक छ है। अनि अर्को तपाईँको के छ भने, सामुदायिक हिसाबमा वन कार्यक्रम स्थानीय जनतालाई वन संरक्षणमाथि सहभागी गराउनु पर्छ, मान्छेलाई बताउनु पर्यो, बुझाउनु पर्यो होइन, अनि त्यो त्यो पछाडि मात्रै हामीले यो गर्न सक्छौँ। किनभनेदेखिको अब सबै अब एउटाले मात्रै यो कुराहरू गरेर चाहिँ परिवर्तन आउँदैन, त्यो भएर चाहिँ सबैलाई समावेश गर्न चाहिँ जरुरी छ। अब त्यसरी शिक्षा पनि जरुरी छ, जस्तै विद्यालय तथा समाजमा चाहिँ चेतना फैलाउनु पर्यो, वातावरण कस्तो हो के हो यो विषयमा चाहिँ शिक्षा दिनु पर्यो।
1: ठिकै हो हजुर।
2: अनि साथसाथै कानुनी व्यवस्था, जुन चाहिँ वन फडानी भयो तथा अवैध शिकार गर्नेहरूलाई चाहिँ कडा कारवाही गर्नुपर्छ, जो अब सरकार पक्षबाट गरिरहेको छ। तर के छ भने हामीले पनि याद गर्नु पर्यो नि त,
1: हो नि,
2: कस्तो प्रकारले काम हुँदैछ भएको छैन होइन, यो हाम्रो नैतिक जिम्मेवारी पनि हो। अनि साथसाथै प्रदूषणको नियन्त्रण पनि गर्नु पर्यो, स्वच्छ ऊर्जा तथा पुनः प्रयोग योग्य वस्तुहरू चाहिँ प्रयोग गर्नुपर्छ, फेरि फेरि प्रयोग हुनु सक्नेहरू। वन तथा वन्य प्राणी संरक्षणमा नानीहरूको विद्यार्थीहरूको भूमिका चाहिँ ठुलो देखिएको छ, अब वृक्षरोपण गर्ने, जङ्गलमा फोहोर नफाल्ने, अब वन्य जन्तुहरूको शिकारको विरोध गर्ने
1: होइन,
2: वातावरण संरक्षण अभियानमा सहभागी हुने, अरूलाई सचेत गराउने मैले भनिहाले होइन,
0: कुरा चाहिँ गर्नु पर्यो होइन,
2: एकदम एकदम एकदम।
0: अनि निष्कर्षमा भन्नु पर्दाखेरि धनमाया दिदी,
1: ज्यू हजुर,
0: वन र वन्य प्राणी

0: मानव जीवनको आधार हुन्। वन बिना स्वच्छ वातावरण सम्भव छैन। जीव जन्तु बिना प्राकृतिक सन्तुलन कायम रहँदैन। फेरि यहाँ चुल्ठे भाइले भने जस्तै वन फडानी, अवैध शिकार, प्रदूषण तथा जलवायु परिवर्तनले प्रकृतिलाई ठुलो क्षति पुर्याउँछ।
1: ठिकै हो, ठिकै हो।
0: त्यसैले वृक्षारोपण, जनचेतना, कानुनी व्यवस्था तथा सामूहिक प्रयासद्वारा नै वन र वन्यप्राणीको संरक्षण हुन्छ। यो अब एकजनाले गरेर पनि हुँदैन है, फेरि बुझ्नुभयो? तर सुरु चाहिँ एकजनाबाट सुरु गर्नु पर्यो, आफूबाटै सुरु गर्नु पर्यो, अनि अरूलाई पनि सिकाउँदै लानु पर्यो। अनि प्रकृति जोगाउनु भनेको मानवको भविष्य पनि जोगाउनु हो जस्तो चाहिँ लाग्छ हौ चुल्ठे भाइ मलाई त।
2: एकदमै एकदमै ठिक कुरा
1: गर्नुभयो, एकदमै राम्रो कुरा गर्नुभयो है चुल्ठे भाइ। ल त बिरे भाइ, चुल्ठे भाइ, आज तपाईँहरूले नि यो वन अनि वन्य प्राणीको संरक्षण सम्बन्धी धेरै राम्रा राम्रा कुराहरू बताउनु भयो, जानकारी दिनुभयो, राम्रो लाग्यो।
0: हो नि धनमाया दिदी, अब तपाईँले कुरा पनि बुझ्नुभएछ, हामीलाई पनि खुसी लाग्यो। आजलाई हाम्रो बिदाको समय भएकोले आजलाई चाहिँ हामी घरतिर लागौँ।
2: हुन्छ हुन्छ, लागौँ लागौँ।
1: हुन्छ हुन्छ, लु तिनैजना सँगै जाउँ न त।
3: वर्क फ्रम होम, हाई स्यालेरी, कसे क्लिक पे, अरे वाह, अनजान लिंक्स पर क्लिक मत कीजिए। RBI कहता है
4: जानकार बनिए, सतर्क रहिए।
3: अब सुन्नु श्रोता, मौसमको कृषि विज्ञप्ति, प्राप्त विज्ञप्ति अनुसार आउँदो 36 घण्टाभित्रसम्ममा पश्चिम बङ्गाल, निम्न हिमालय अञ्चल साथै सिक्किम राज्यका अधिकांश स्थानहरूमा हल्का सगर्जन वर्षा हुने सम्भावना रहेको छ। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट, र अबको केही क्षणमै सम्प्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।

मुख्यमंत्री प्रेम सिंह तामाङले सार्वजनिक सेवामा 25 वर्षको उल्लेखनीय कार्यकाल पूरा गर्नुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। श्री तामाङले श्री मोदीको यो उल्लेखनीय यात्राले निस्वार्थ सेवा, सुशासन र राष्ट्र निर्माण प्रतिको वहाँको अटल प्रतिबद्धतालाई दर्शाउँछ भन्नुभयो। वहाँले प्रधानमन्त्रीको सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको भावना तथा विकसित भारतको परिकल्पनाको पनि प्रशंसा गर्नुभयो। दार्जीलिङका लोकसभा सांसद तथा सिक्किमका लागि भाजपाका प्रदेश प्रभारी राजु विष्टले आज दार्जीलिङको चौरस्तामा सेवा ज्योति यात्रा कार्यक्रमको शुभारम्भ गर्नुभयो। यो यात्रा प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको जनसेवा र नेतृत्वको उपलक्ष्यमा आयोजना गरिएको हो। राष्ट्रप्रति प्रधानमन्त्रीको समर्पित सेवाको उत्सव मनाउन जारी सेवा संकल्प अभियान अन्तर्गत पश्चिम बंगालका प्रत्येक जिल्ला तथा देशभरि नै सेवा ज्योति यात्रा आयोजना गरिँदैछ। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ थेन्डुप भुटियाले गान्तोकमा 21 र 22 नोभेम्बरमा सिक्किम यात्रा तथा पर्यटन मेला आयोजना हुने जानकारी दिनुभयो। दुई दिनसम्म चल्ने यस मेलाले ट्राभल एजेन्ट, टुर अपरेटर, होटल व्यवसायी, होमस्टे सञ्चालक, आतिथ्य क्षेत्रका पेशाकर्मी, पर्यटन उद्यमी र यस क्षेत्रका अन्य सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ, जसले व्यावसायिक सञ्जाल विस्तार, ज्ञानको आदान प्रदान र पर्यटन सम्बन्धी नयाँ साझेदारी विकास गर्न सघाउ पुर्याउनेछ। साथै स्थानीय पर्यटन सरोकारवालाहरूलाई यात्रा तथा पर्यटन व्यवसायसँग सम्बन्धित साझेदारहरूसँग प्रत्यक्ष रूपमा अन्तर्क्रिया गर्ने अवसर पनि प्रदान गर्नेछ। बी टू बी अन्तर्क्रियाका सम्बन्धमा

0: मन्त्री भुटियाले भन्नुभयो।
1: The farewell features B2B interactions, destination presentation, networking session and promotional activities, providing participants with opportunity to understand emerging trends and develop collaborative tourism product for visitors from different markets.
0: सिक्किम सरकारका सडक तथा पुल मन्त्री नरबहादुर दाहालले चिर प्रतीक्षित राष्ट्रिय राजमार्ग 10 को रम्फू रानीपुल खण्ड फराकिलो बनाउने कार्य वर्ष 2026 को दिसम्बरदेखि जनवरी 2027 सम्म सुरु हुने अपेक्षा गरिएको बताएका छन्। गुजरातको एकता नगरमा आयोजित सडक यातायात तथा राजमार्ग मन्त्रालयद्वारा आयोजित चिन्तन शिविर 2026 को सन्दर्भमा बोल्दै मन्त्री दाहालले यस परियोजनाका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको र यो राजमार्ग स्तरोन्नतिको कार्यान्वयनतर्फको एक महत्वपूर्ण कदम भएको बताए। सिक्किम सरकारका श्रम विभाग मन्त्री भीम हाङ लिम्बू गान्तोकको श्रम भवनमा आयोजित सिक्किम भवन तथा अन्य निर्माण श्रमिक कल्याण बोर्ड BOCW को 53 बैठकमा सहभागी भए। बैठकमा राज्यभर कार्यरत कामदारहरूको कल्याण, संरक्षण र सुधार सम्बन्धी विभिन्न महत्वपूर्ण एजेन्डा र मामिलाहरूमा छलफल गरियो। गान्तोकको पालजोर स्टेडियममा आज भएको 42 अखिल भारतीय गभर्नर्स गोल्ड कप फुटबल प्रतियोगिता 2026 अन्तर्गत सिक्किम आक्रमण सकर क्लब र ओडिसा इलेभेन बीच प्रतिस्पर्धा भयो। निर्धारित समय र अतिरिक्त समयसम्म पनि खेल गोल रहित रह्यो। खेलको नतिजा पेनल्टी सुटआउट मार्फत तय भयो, जसमा सिक्किम आक्रमण सकर क्लबले ओडिसा इलेभेनलाई 5-3 गोलले पराजित गर्यो। सिक्किम आक्रमण सकर क्लबका गोलकिपर निम्दुप लेप्चा म्यान अफ द म्याच घोषित भए। सुदीप प्रधानले भारतीय उद्योग परिसंघ CII सिक्किमको सह अध्यक्ष पदका साथै CII सिक्किमको प्राथमिक सदस्यता र CII पूर्वोत्तर क्षेत्रको परिषद सदस्यताबाट पनि राजीनामा दिनुभएको छ। राजीनामा पत्रमा उहाँले सिक्किम स्टेट कोअपरेटिभ ब्याङ्क लिमिटेडको उपाध्यक्षका रूपमा सम्हाल्नु भएको नयाँ जिम्मेवारी तथा सहकारी उद्यमशीलता, ग्रामीण विकास र संस्थागत निर्माण सम्बन्धी विभिन्न प्रतिबद्धताहरूको उल्लेख गर्नुभएको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआई आर्टमा पनि हामीलाई सुन्दै हुनुहुन्छ। र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौँ आज र भोलि प्रसारित हुने कार्यक्रमहरूबारे संक्षिप्त विवरण। 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। बेलुकी 7 लोकलहरीमा लोकगीत सुचिता सिंह लोहारको स्वरमा। सुरसङ्गम कार्यक्रम 7:15 आधुनिक गीत सहदेव तामाङबाट। 7:45 भुटानी कार्यक्रम युवावाणी। राति 8 कोशेली मैले मन पराएका गीतहरू। आकाशवाणी दिल्ली केन्द्रको विशेष कार्यक्रम सेवा संकल्प अभियान 8:30 सुनाउनेछौँ, जसलाई यस केन्द्रबाट समप्रसारण गरी सुन्नुहुनेछ। विषय रहनेछ अनुच्छेद 370 निरस्तीकरण, एक राष्ट्र एक संविधान। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू समप्रसारित हुनेछ। स्पटलाइट 9:15, 9:30 चर्चाका विषय हे अनि राति 10 विविध भारतीको कार्यक्रम। भोलिको हाम्रो अधिवेशन आरम्भ हुनेछ 6:22, 6:30 कार्यक्रम अर्चना, जसमा असल भावना र व्यवहार मानव जीवनको सार वार्ता होमादेवी छेत्रीबाट। शुभ प्रभातको समय रहनेछ 7:05। 7:15 हिन्दीमा भजनहरू लता मङ्गेशकरको स्वरमा, सङ्गीत प्रभाव राम विष्टको स्वरमा सुनाउनेछौँ आधुनिक गीतहरू। सामयिक समीक्षा 7:55, 8:30 रङ बिरङको कार्यक्रम गायक विपुल छेत्रीको विषयमा। लोक प्रस्तुति निमा शेर्पाको स्वरमा 8:40, 8:45 कार्यक्रम योजना। विषय रहनेछ सेवा संकल्प अभियान।

0: मिनटमा तिब्बती कार्यक्रम गीत संगीत 2:20 नारी प्रगति 4 जसमा बेरोजगार निवारणमा शिक्षाको भूमिका वार्तालाप जसोदा राईबाट 4:30 शिक्षा ज्योति जसमा भूगोल पाठ भूकम्प अनि यसको कारण र प्रभाव पाठ सुनुहुनेछ प्रज्ञा सागेबाट। कार्यक्रमहरूको श्रृङ्खलालाई निरन्तरता दिँदै साँझ 5:05 फौजी कार्यक्रम जय जवान सुन्नुहुनेछ। पाश्चात्य कार्यक्रम इभिनिङ मेलोडिज 5:30 6:10 गाउँले सभा। यस केन्द्रबाट प्रादेशिक समाचार सुन्नुहुनेछ। 6:50 बेलुकी 7 लोकलहरीमा लोक प्रस्तुति विद्या शर्माबाट। त कार्यक्रमहरूको श्रृङ्खलालाई निरन्तरता दिँदै यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरूसम्म प्रसारित हुनेछ। राति 8:30 विशेष कार्यक्रम सेवा संकल्प अभियान विषय राम मन्दिर पुनर्जागरण सभ्यता जागरूकता। 9:15 स्पटलाइट 9:30 अखिल भारतीय कार्यक्रम अनि राति 10 विविध भारतीको प्रसारण सेवा। त यी थिए आजका रहल साथै भोलि प्रसारण हुने कार्यक्रमहरूबारे संक्षिप्त विवरण। र श्रोताबको क्रममा सुनाइरहेछौ यस केन्द्रबाट प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार देवेन थापाबाट सुन्नुहोस्।

0: मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौं पार्टी कार्यकर्ताहरूको समर्पण उहाँका लागि सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। पश्चिम बङ्गाल सरकारले मदरसा शिक्षा व्यवस्थामा ठूलो परिवर्तन गर्दै मदरसा शिक्षा आयोगलाई समाप्त गरेको छ। दार्जिलिङका लोकसभा सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता तथा भारतीय जनता पार्टी सिक्किम राज्यका राज्य प्रभारी राजु विष्टले आज दार्जिलिङ स्थित चौरास्तामा सेवा ज्योति यात्रा कार्यक्रमको उद्घाटन गर्नुभयो। विशेष गहन संशोधन एसआईआरको मामिलामा भारतीय चुनाव आयोगको निर्देशलाई कडाइका साथ पालना गरिने पश्चिम बङ्गालको मुख्य चुनाव अधिकारीको कार्यालयले स्पष्ट पारेको छ। अनि राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएसका सरसङ्घचालक मोहन भागवत र सहकार्यवाह दत्तात्रेय ओसाबले भोलि 8 अक्टोबरको दिन पश्चिम बङ्गालको भ्रमणमा आउनुहुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौं पार्टी कार्यकर्ताहरूको समर्पण उहाँका लागि सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। आज नयाँ दिल्लीमा विकास भारत संकल्प सभालाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, उहाँले आज बिहान श्री विनायक मन्दिरको भ्रमण गर्नुभयो र देश र 140 करोड नागरिकहरूको समृद्धिको लागि प्रार्थना गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, उहाँले ईश्वरसँग अझ शक्ति र ऊर्जाको लागि प्रार्थना गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, 25 वर्षमा जनताबाट प्राप्त विश्वास र अनुभव उहाँको सबैभन्दा ठूलो सम्पत्ति हो।
1: 7 अक्टूबर 2001 को जब मैंने गुजरात के मुख्यमंत्री के रूप में शपथ ली थी, तब सोचा नहीं था कि कभी ये पड़ाव भी आएगा। आज मुझे हेड ऑफ द गवर्नमेंट के तौर पर निरंतर सेवा करते हुए 25 वर्ष पूरे हो गए। ये जनता जनार्दन के निरंतर आशीर्वाद का परिणाम है।
0: पश्चिम बङ्गाल सरकारले मदरसा शिक्षा व्यवस्थामा ठूलो परिवर्तन गर्दै मदरसा शिक्षा आयोगलाई समाप्त गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो यसको घोषणा गर्नुभएको छ। उहाँले मदरसा शिक्षा आयोगलाई विद्यालय सेवा आयोगमा विलय गरेको बताउनु भएको छ। अब मदरसामा शिक्षकहरूको भर्ती विद्यालय सेवा आयोग मार्फत गरिनेछ। राज्य अल्पसंख्यक मामिलाका मन्त्री खुदिराम टुडुले यस कदमले मदरसामा शिक्षकहरूको भर्ती प्रक्रिया पारदर्शी र निष्पक्ष हुने बताउनु भएको छ। दार्जिलिङका लोकसभा सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता तथा भारतीय जनता पार्टी सिक्किम राज्य प्रभारी राजु विष्टले आज दार्जिलिङ चौरस्तामा आयोजित सेवा ज्योति यात्रा कार्यक्रमको उद्घाटन गर्नुभयो। यस कार्यक्रमको सुरुवात प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको जनसेवा र नेतृत्वको 25 वर्षको उपलक्ष्यमा गरिएको हो।
2: सेवा संकल्प अभियानको एक भागको रूपमा आयोजित सेवा ज्योति यात्रा पश्चिम बङ्गालका हरेक जिल्ला र भारतभरि प्रधानमन्त्री मोदी र राष्ट्रको लागि उहाँको समर्पित सेवाको उत्सव मनाउन आयोजित भइरहेको छ। सांसद राजु

0: राष्ट्रले यस अवसरमा भन्नुभयो, 7 अक्टोबर 2001 प्रधानमन्त्री श्री मोदीले गुजरातको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो तथा राष्ट्रिय राजनीतिमा प्रवेश गर्नु अघि उहाँले लगभग 13 वर्ष मुख्यमन्त्रीको रूपमा सेवा गर्नुभयो। उहाँ वर्ष 2014 प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो र सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनिनु भएको छ। उहाँले अझ भन्नुभयो, गुजरातदेखि प्रधानमन्त्री बन्ने उहाँको यात्रालाई सेवा, सुशासन, गरीब कल्याण, सीमान्तकृतहरूको कल्याण र राष्ट्र सर्वोपरि राष्ट्रको हितलाई पहिलो स्थानमा राखेर परिभाषित गरिएको छ। उहाँको नेतृत्वमा भारतले परिवर्तनकारी शासन देखेको छ, जहाँ सामाजिक कल्याण अन्तिम व्यक्तिसम्म पुगेको छ र विकास ऐतिहासिक रूपमा सीमान्तकृत क्षेत्रहरूमा पुगेको छ। विगत 25 वर्षमा उहाँको नेतृत्वले वित्तीय समावेशीकरण, सरसफाई, आवास, पिउने पानी, स्वास्थ्य सेवा, डिजिटल भुक्तानी, पूर्वाधार, कृषि र तकनिकलाई अगाडि बढाएको छ। उहाँले दार्जीलिङ, कालेबुङ, डुवर्स, सिक्किम र पूर्वोत्तर जस्ता दुर्गम र सीमावर्ती क्षेत्रहरूका लागि यी पहलहरूको विशेष महत्व रहेको बताउनु भएको छ। समाचार कक्षबाट म रोशनी छेत्री।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। विशेष गहन संशोधन SIRको मामिलामा भारतीय चुनाव आयोगको निर्देशलाई कडाईका साथ पालना गरिनेछ। आज पश्चिम बङ्गालको मुख्य चुनाव अधिकारीको कार्यालयले आफ्नो अडान स्पष्ट पार्दै यो कुरा भनेको छ।
0: मुख्य चुनाव अधिकारीको कार्यालयले फारम 6 कसले भर्न सक्छ र यसको प्रक्रिया के हुनेछ भनेर पनि विस्तृत रूपमा बताएको छ। अहिले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै देशभरि राजनैतिक गतिविधि तीव्र बनेको छ। एसआईआरको नाममा कथित भ्रष्टाचारको आरोपलाई लिएर ज्ञानेश कुमार विरूद्ध देशको युवा र विपक्षी गठबन्धन इन्डी ब्लकको ठूलो हिस्साले राजधानी दिल्लीको सड़कमा विरोध प्रदर्शन गरिरहेको छ। यो बढ्दो विवादको बीचमा राज्य सीईओ कार्यालयले आफ्नो स्थिति स्पष्ट गरेको छ। उल्लेखनीय छ, निर्वाचन आयोगले पहिलो पटक वर्ष 2025 बिहारमा विशेष गहन पुनरीक्षण अभियान चलाएको थियो। त्यसपछि पश्चिम बंगाल सहित 9 राज्य र 3 केन्द्र शासित प्रदेशहरूमा एसआईआर गरिएको थियो। अहिले निर्वाचन आयोगले बाँकी 16 राज्य र 3 केन्द्र शासित प्रदेशमा यो प्रक्रिया शुरू गरेको छ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: दुर्गा पूजा अघि र पूजाका दिनहरूमा हुने ठूलो भीड़लाई सम्हाल्न रेलवेले युद्धस्तरमा तयारी सुरु गरेको छ। यात्रीहरूको ठूलो संख्यालाई ध्यानमा राख्दै रेलवेले रेल सेवा 24 घण्टा सुचारू राख्ने घोषणा गरेको छ। यस अन्तर्गत धेरै पूजा विशेष ट्रेनहरू चलाइनेछ। विशेष ट्रेनहरू मात्र होइन, रेलवेले यात्रुहरूको सुरक्षा र सुविधाका लागि धेरै कडा कदमहरू पनि चालेको छ। रेलवेले दिएको जानकारी अनुसार सियालदा लालगोला खण्डमा 10 देखि 15 अक्टोबरसम्म प्री पूजा विशेष ट्रेनहरू चल्नेछन्। यस्तै अक्टोबर 16 देखि 21 कुल 51 विशेष ट्रेनहरू चलाइनेछन्। इन्डिया मोबाइल कंग्रेस IMC को 10 संस्करण आज नयाँ दिल्ली स्थित यशोभूमि सम्मेलन केन्द्रमा शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि यसको औपचारिक उद्घाटन गर्नुहुनेछ। 10 अक्टोबरसम्म चल्ने यस कार्यक्रममा 6G कृत्रिम बुद्धिमत्ता, AI, उपग्रह संचार, साइबर सुरक्षा तथा डिजिटल तकनिकीको क्षेत्रमा भइरहेका नयाँ प्रयोग र नवाचारबारे चर्चा हुनेछ। यस वर्ष IMC को मूल विषय स्केल विदाउट बाउन्ड्रिज राखिएको छ। आयोजनामा 100 भन्दा अधिक देशहरूका प्रतिनिधिमण्डल र 150,000 भन्दा अधिक सहभागी, 300 भन्दा अधिक प्रदर्शक तथा साझेदार र लगभग 500 स्टार्टअपको सहभागिता रहनेछ। 400 भन्दा अधिक कम्पनीहरूले आफ्ना उत्पादन तथा तकनिकी नवाचार प्रदर्शन गर्नेछन्। दूरसञ्चार विभाग र भारतीय सेलुलर सञ्चालक संघले संयुक्त रूपमा यसको आयोजना गरिरहेका छन्। राष्ट्रिय स्वयंसेवक संघ RSS का सरसंघचालक मोहन भागवत र सरकार्यवाह दत्तात्रेय होस्वाले भोलि 8 अक्टोबरको दिन पश्चिम बङ्गालको भ्रमणमा आउनुहुनेछ। दुवै संघका पदाधिकारीहरूले पूर्वी बर्धमानको उल्लास स्थित संघ कार्यालयमा प्रदेश पदाधिकारी र कार्यकर्ताहरूसँग बैठक गर्नेछन्। संघको दक्षिण बङ्गाल प्रान्तका प्रचार प्रमुख विप्लव रोयले भ्रमण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभएको छ। बर्धमान स्थित संघ कार्यालयमा बिहान 9 बजे बैठक सुरु हुनेछ। बैठकमा प्रदेश संघका पदाधिकारी र प्रमुख कार्यकर्ताहरूले भाग लिनेछन्।

0: वर्ष 2020 को डिसेम्बरमा डायमन्ड हार्बरको सिराकोलमा तत्कालीन भारतीय जनता पार्टी राष्ट्रिय अध्यक्ष जेपी नड्डाको लावा लस्करमाथि भएको आक्रमणको घटनामा लगभग 6 वर्षपछि नयाँ घटनाक्रम प्रकाशमा आएको छ। उस्ती पुलिस स्टेसनले यस मामलाको पूर्ण जाँचको क्रममा स्थानीय तृणमूल काङ्ग्रेस टिएमसी नेता पुष्पा उर्फ जहाँगिर खानलाई पक्राउ गरेको छ। पश्चिम बङ्गालका पुलिस महानिर्देशक डिजिपी सिद्धनाथ गुप्ताको कार्यकाल फेरि 6 महिनाको लागि बढाएको छ। उहाँको कार्यकाल 31 अक्टोबरमा तय गरिएको थियो, तर समयसीमा समाप्त हुन अघि नै केन्द्र सरकारले नवना राज्य सचिवालयलाई पत्र पठाएर यो सेवा विस्तारको बारेमा आधिकारिक जानकारी दिएका छन्। यो समाचार युट्युबमा @ARKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौँ पार्टी कार्यकर्ताहरूको समर्पण उहाँका लागि सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। पश्चिम बङ्गाल सरकारले मदरसा शिक्षा व्यवस्थामा ठूलो परिवर्तन गर्दै मदरसा शिक्षा आयोगलाई समाप्त गरेको छ। दार्जिलिङका लोकसभा सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता तथा भारतीय जनता पार्टी सिक्किम राज्यका राज्य प्रभारी राजु विष्टले आज दार्जिलिङस्थित चौरास्तामा सेवा ज्योति यात्रा कार्यक्रमको उद्घाटन गर्नुभयो। अनि राष्ट्र स्वयंसेवक सङ्घ आरएसएसका सरसञ्चालक मोहन भागवत र सरकार्यवा दत्तात्रेय होसवाले भोलि 8 अक्टोबरको दिन पश्चिम बङ्गालको भ्रमणमा आउनुहुनेछ। आकाशवाणीबाट प्रादेशिक समाचार पुरा भयो। 7:50 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय अहिले ठिक बेलुकीको 7 बजिरहेछ। श्रोता, हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 MHz तरङ्गमा। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम लोकलहरी, जसमा आज यहाँहरूलाई सुनाइरहेछौ सुचिता सिंह लोहारको स्वरमा केही लोक प्रस्तुतिहरू।

सुचिता सिंह लोहारको स्वरमा सुन्नुभयो लोक प्रस्तुतिहरू कार्यक्रम लोकलहरीमा। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ आधुनिक गीतहरूको प्रस्तुति कार्यक्रम सुरसङ्गममा।

0: सुरु गरौं आजका मुख्य समाचारहरूबाट। जनताको विश्वास र कार्यकर्ताको समर्पण नै आफ्नो सबैभन्दा ठूलो शक्ति रहेको प्रधानमन्त्रीको भनाई। आकाशवाणी भवनमा प्रवेश गरेको आरोपमा राहुल गान्धी र प्रियंका गान्धी विरुद्ध एफआईआर दर्ता। 2026 नोबेल प्राइज इन केमिस्ट्री हेनरी बी कगन र केन्सियो सओलाई प्रदान गरियो। सरकारी कामकाजमा हिन्दीको प्रयोग बढाउन अवसर सिर्जना गर्नुपर्नेमा केन्द्रीय मन्त्री जितेन्द्र सिंहको जोड। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको विश्वास र करोडौं भाजपा कार्यकर्ताको समर्पण आफ्नो सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन्। नयाँ दिल्लीमा आज आयोजित विकसित भारत संकल्प सभालाई सम्बोधन गर्दै उनले 25 वर्षको सार्वजनिक सेवाका क्रममा जनताबाट प्राप्त विश्वास र अनुभवलाई आफ्नो ठूलो पुञ्जीका रूपमा उल्लेख गरे। प्रधानमन्त्री मोदीले भारतका लागि ठूला लक्ष्य तय गर्ने समय आएको पनि बताए। उनले पछिल्ला 12 वर्षमा देशको अवस्थामा ठूलो परिवर्तन आएको उल्लेख गर्दै भारत अहिले बढ्दो शक्ति र चुनौती सामना गर्न क्षमताका कारण विश्वमा चर्चामा रहेको बताए। उनले 7 अक्टोबर 2001 गुजरातको मुख्यमन्त्री पदको शपथ लिँदा आफूले एक दिन सरकार प्रमुखका रूपमा लगातार 25 वर्ष सेवा पूरा गर्ने कल्पना नगरेको बताए। उनले यो यात्रा जनताको निरन्तर आशीर्वाद र समर्थनबाट सम्भव भएको भन्दै देशवासी भाजपा तथा आफ्ना राजनीतिक सहकर्मीप्रति आभार पनि व्यक्त गरे। उनले भनेका छन्,
1: 7 अक्टोबर 2001 जब मैंने गुजरात के मुख्यमंत्री के रूप में शपथ ली थी तब सोचा नहीं था कि कभी ये पड़ाव भी आएगा। आज मुझे हेड ऑफ द गवर्नमेंट के तौर पर निरंतर सेवा करते हुए 25 वर्ष पूरे हो गए। ये जनता जनार्दन के निरंतर आशीर्वाद का परिणाम है।
0: यस अवसरमा भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री मोदीले जनसेवालाई आफ्नो जीवनको उद्देश्य बनाएको बताए। उनले गरीब, युवा, किसान र महिलालाई केन्द्रमा राखेर विभिन्न योजना सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीलाई 25 वर्षको निरन्तर र समर्पित सेवाका लागि बधाई दिएका छन्। प्रधानमन्त्री मोदीले सरकार प्रमुखका रूपमा निरन्तर 25 वर्षको सार्वजनिक सेवा पूरा गरेका छन्। यस अवसरमा जापान, नाइजेरिया, डोमिनिका र बेल्जियमका नेताहरूले उनलाई बधाई दिएका छन्। जापानिज प्राइम मिनिस्टर सनआई ताइकिचीले प्रधानमन्त्री मोदीको नेतृत्व र भारतको विकासमा उनको योगदानको प्रशंसा गर्दै यसले अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिष्ठा बढाउन पनि योगदान दिएको बताएकी छन्। बेल्जियन प्राइम मिनिस्टर ब्र्याड डी वेबरले 25 वर्षको निरन्तर नेतृत्व पूरा गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिँदै भारत र बेल्जियम बीचको सम्बन्धलाई सुदृढ बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। नाइजेरियन प्रेसिडेन्ट बोला अहमद टिनुबुले 25 वर्षको निरन्तर नेतृत्व कुनै पनि लोकतन्त्रमा दुर्लभ उपलब्धि भएको बताउँदै यसले भारतीय जनताले प्रधानमन्त्री मोदीमाथि राखेको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्ने बताएकी छन्। यसै गरी डोमिनिका प्राइम मिनिस्टर रोसेभेल्ट सिक्रेटले प्रधानमन्त्री मोदीलाई बधाई दिँदै डोमिनिकाप्रति देखाइएको मित्रताका लागि आभार व्यक्त गरेका छन्। उनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री मोदीको राम्रो स्वास्थ्य, शक्ति र भारतका जनताको सेवामा निरन्तर सफलताको कामना गरेका छन्। नयाँ दिल्लीमा हिजो विरोध र्यालीका क्रममा आकाशवाणी भवनमा प्रवेश गरेको आरोपमा कंग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्रा विरुद्ध एफआईआर दर्ता गरिएको छ। स्रोतका अनुसार संसद मार्ग पुलिस थानामा सम्बन्धित धारा अन्तर्गत एफआईआर दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको छ। हिजो विपक्षी दलहरूको इन्डिया गठबन्धनका केही सांसदले संसदको मकरद्वारबाट निर्वाचन आयोगको मुख्यालयसम्म विरोध र्याली निकाल्ने आह्वान गरेका थिए। कंग्रेस नेता राहुल गान्धीको नेतृत्वमा निकालिएको उक्त र्यालीलाई आकाशवाणी भवन नजिकै रोकिएको थियो। त्यसपछि कंग्रेस नेताहरू आकाशवाणी भवनभित्र प्रवेश गरी त्यहाँ धरनामा बसेका थिए। 2026 नोबेल प्राइज इन केमिस्ट्री फ्रान्सेली केमिस्ट हेनरी बिकागन र जापानी केमिस्ट केन्सियो सुआईलाई प्रदान गरिएको छ। उनीहरूलाई असिमेट्रिक अर्ग्यानिक सिन्थेसिसमा नन लाइनर इफेक्ट्स र अटो क्याटालिसिस सम्बन्धी अग्रणी खोजका लागि यो पुरस्कार प्रदान गरिएको हो। रोयल स्वेडिस एकाडेमी अफ साइन्सेसले उनीहरूको खोजले प्रकृतिमा मोलिकुलर असिमेट्री अर्थात् होमोच्युलारिटी कसरी स्वत उत्पन्न हुन्छ भन्ने वर्षौं पुरानो रहस्य समाधान गरेको जनाएको छ। दुवै वैज्ञानिकले 12 मिलियन स्वेडिस कोरोनल बराबरको पुरस्कार संयुक्त रूपमा प्राप्त गर्नेछन्। श्रोता, आकाशवाणी गान्तोक अब तपाईँहरूको पहुँचमा अझ सहज रूपमा उपलब्ध छ। ताजा समाचार, महत्त्वपूर्ण सूचना र समसामयिक गतिविधिका लागि हामीलाई फेसबुक र एक्समा फलो गर्नुहोला। केन्द्रीय राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले हिन्दीको प्रयोगलाई अनिवार्य बनाउने भन्दा पनि भाषा मार्फत रोजगारी र व्यावसायिक विकासका अवसर सिर्जना गरी हिन्दीको प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन्। हिन्दी एडभाइजरी कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले हिन्दीको ज्ञानले रोजगारी र व्यावसायिक विकासका अवसर सिर्जना गरेकोमा भाषाको प्रयोग स्वाभाविक रूपमा बढ्ने बताए। यस अवसरमा कार्मिक तथा प्रशिक्षण विभागको कौशल पत्रिका पनि सार्वजनिक गरिएको थियो। डाक्टर जितेन्द्र सिंहले सरकारी कामकाजका अनुवादको गुणस्तरमा सुधार आएको पनि बताए। प्रविधि, एआई ड्रिभन सिस्टम तथा ठूला डाटा सेट्सको उपलब्धताले प्राविधिक रूपमा संवेदनशील विषयसहित विभिन्न क्षेत्रमा अनुवादको गुणस्तर सुधार गर्न योगदान पुर्याइरहेको उनले बताए। उनले हिन्दी एडभाइजरी कमिटीले विभागलाई सुझाव र मार्गदर्शन प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए। बैठकमा समितिका सदस्यहरूले कसरी कामकाजमा हिन्दी प्रवर्धन र व्यापक प्रयोग सम्बन्धी आफ्ना सुझाव विभाग समक्ष राखेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवा से देश सेवाको मूल मन्त्र सहित सार्वजनिक सेवामा 25 वर्ष पूरा गरेका छन्। सेवा र सुशासनको यो यही दृष्टिकोणबाट प्रेरित भएर सरकारले 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने निरन्तर काम गरिरहेको छ। भारतमा क्षयरोग टिबी विरुद्धको अभियानमा सामुदायिक सहभागिता थप सुदृढ गर्न स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भोलि नयाँ दिल्लीमा जेओएसएच अर्थात् जोइन्ट स्क्वाड फर हेल्थ टर्म सुरु गर्ने भएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले सुरु गर्ने यस पहलको उद्देश्य युवाहरूलाई

0: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट। र अब समय भएको छ मुख्य समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्।

0: मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको सेवातीर्थमा वैश्विक मोबाइल संचार प्रणाली संगठनका बोर्ड सदस्यहरूका साथ इण्डिया मोबाइल कंग्रेस 2026 अघि वार्ता गर्नुभयो। प्रधानमन्त्रीले दूरदर्शी नीति र कडा परिश्रमको सहयोगमा भारतले वर्ष 2047सम्ममा विकसित राष्ट्र बन्ने आफ्नो सपना निश्चित रूपमा पूरा गर्ने बताउनु भएको छ। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले 2026 देखि 2030सम्मको भारतको पर्यावरण आर्थिक लेखा रिपोर्ट जारी गरेको छ। वर्ष 2026को रसायन विज्ञानमा नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोआईलाई कार्बोनिक संश्लेषणमा नन लिनियर प्रभाव र अटो क्याटालिसिसको खोजको लागि प्रदान गरिने घोषणा गरिएको छ। रूसले युक्रेनका धेरै क्षेत्रहरूमा मिसाइल र ड्रोनले गरेको हमलामा 19 जनाको मृत्यु भएको छ भने 60 जना घाइते भएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको सेवातीर्थमा वैश्विक मोबाइल संचार प्रणाली संगठन जीएसएमए का बोर्ड सदस्यहरूका साथ इण्डिया मोबाइल कंग्रेस आईएमसी 2026 अघि वार्ता गर्नुभयो। यसले मोबाइल अपरेटरहरू तथा यससित सम्बन्धित उद्योगहरूको संगठनहरूको प्रतिनिधित्व गर्दछ। वार्ताको क्रममा प्रधानमन्त्रीले समावेशी र सतत विकासको लागि प्रविधि एक उपकरण बन्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले विशेष गरी ग्लोबल साउथका देशहरूका लागि प्रविधि र डिजिटल सेवाहरूलाई किफायती र पहुँचयोग्य बनाउनु पर्ने आवश्यकतामा बल दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशोभूमिमा इण्डिया मोबाइल कंग्रेसको 10औं संस्करणको उद्घाटन गर्नुहुनेछ। 4 दिनको यो आयोजन आजदेखि शुरू भएको छ। इण्डिया मोबाइल कंग्रेस 2026को विषय स्केल विदाउट बाउन्ड्री अर्थात बिना कुनै सीमाको विस्तार रहेको छ। यसले दूरसञ्चार, डिजिटल कनेक्टिभिटी र प्राविधिक नवाचारमा भारतको प्रगति प्रदर्शन गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, दूरदर्शी नीति र कडा परिश्रमको सहयोगमा भारतले वर्ष 2047सम्ममा विकसित राष्ट्र बन्ने आफ्नो सपना निश्चित रूपमा पूरा गर्नेछ। नयाँ दिल्लीमा आज विकसित भारत संकल्प सभालाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, कुनै समय नीतिगत निष्क्रियताको चर्चाले जोड़िएको भारत अहिले आफ्नो बढ़दो शक्ति र चुनौतीहरूको सामना गर्ने क्षमताका कारण चर्चामा छ। उहाँले भन्नुभयो, विगत 12 वर्षमा स्थिति पूर्ण रूपमा परिवर्तन भएको छ। श्री मोदीले भन्नुभयो, पहिले आयात बढ़ाउने प्रयास गरिन्थ्यो भने आज भारतले निर्यातमा नयाँ रेकर्ड बनाइरहेको छ। उहाँले पहिले भारतले आफ्नो आवश्यकताका लागि मोबाइल फोन आयात गर्ने गर्दथे, अहिले भारतमा बनेका मोबाइलले विश्व बजारमा बलियो उपस्थिति बनाएको बताउनुभयो। प्रधानमन्त्रीले कृषिलाई भारतमा आएको रूपान्तरणको एउटा ठूलो उदाहरण बताउनुभयो। उहाँले वर्ष 2015 देखि 2025सम्मको दशकमा स्वतन्त्रतापछि कृषि क्षेत्रमा सबैभन्दा उच्च वृद्धि देखिएको पनि बताउनुभयो, जसले विगतका सबै रेकर्डहरू उछिनिएको छ।
1: देश ने मुझे बहुत कुछ दिया है, इसलिए देश के लिए मेरा दायित्व भी सबसे अधिक है। और मैं हृदय से ये मानता हूं कि देश के हर नागरिक का मुझ पर सबसे बड़ा हक है। ये 25 वर्ष का जनविश्वास बहुत बड़ी पूंजी है और ये पूंजी देश की है। मां भारती की हर संतान इस पूंजी की अधिकारी है।
0: प्रधानमन्त्रीले यो पनि भन्नुभयो, भारतले ठूला लक्ष्यहरू निर्धारण गर्ने समय आएको छ। आफ्नो सम्पूर्ण राजनीतिक यात्राको श्रेय नागरिकहरूको अटल विश्वास र समर्थनलाई दिँदै श्री मोदीले वर्तमान सरकारका नीतिहरू सबै नागरिकहरूको लागि समाधान खोज्नमा केन्द्रित रहेको बताउनु भएको छ।

0: सबका साथ सबका विकास यही मेरे लिए सुशासन का आधार रहा है। समस्या सबकी है तो समाधान भी सबके लिए होना चाहिए और इसलिए हमने सुशासन को सैचुरेशन से जोड़ा। सैचुरेशन यानी हर लाभार्थी जुड़े, कोई पात्र छूटे नहीं, कोई हकदार पीछे रहे नहीं और किसी के हक पर कोई डाका न डाल सके।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय MOSPI ले भारतमा पर्यावरण आर्थिक लेखा रिपोर्ट 2026 देखि 2030 सम्म जारी गरेको छ। मन्त्रालयले भनेको छ यो रणनीति 2022 देखि 2026 को लागि पहिलेको रूपरेखामा आधारित छ। यसको उद्देश्य देशमा पर्यावरण लेखालाई सुदृढ पार्नु हो। यो वन मृदा संसाधन भूमिजल कार्बन भण्डार जैव विविधता र पर्यावरण सम्बन्धी गतिविधिहरू लगायत विभिन्न क्षेत्रहरूको दायरा विस्तार नामा केन्द्रित छ। वस्तु तथा सेवाकर जीएसटी परिषदको 57 औं बैठक भोलि नयाँ दिल्लीको भारत मण्डपमा हुनेछ। वित्तमन्त्री निर्मला सीतारामनको अध्यक्षतामा हुने यस बैठकमा जीएसटी विवादहरू समाधान गर्न र इनपुट ट्याक्स क्रेडिटको प्रवाह सुधार गर्न नीतिगत सुधारहरूबारे चर्चा गरिनेछ। वर्ष 2026 को रसायन विज्ञानमा नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोआईलाई प्रदान गरिने घोषणा गरिएको छ। स्वीडिस रोयल एकाडेमी अफ साइन्सेसले उनीहरूलाई असीमित कार्बनिक संश्लेषणमा नन लिनियर प्रभाव र अटो क्याटालिसिसको खोजको लागि यो सम्मान प्रदान गरिनेछ। उनीहरूले रसायन विज्ञानमा मिरर इमेज दर्पण प्रतिबिम्ब चयन गर्ने प्रक्रियामा काम गरेका छन्। दुवै वैज्ञानिकहरूले रसायन विज्ञानमा लगभग 100 वर्ष पुरानो पजल समाधान गरेका छन्। रूसले हिजो राति युक्रेनका धेरै क्षेत्रहरूमा मिसाइल र ड्रोनद्वारा हमला गरेको छ, जसमा 4 बालबालिका सहित 19 जनाको मृत्यु भएको छ भने झण्डै 60 जना घाइते भएका छन्। युक्रेन अनुसार उत्तरी चेर्निहिव क्षेत्रको प्रेलुकी सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ एउटा अपार्टमेन्ट भवन ध्वस्त भएको छ। किव र अन्य सहरहरूमा पनि मानिसहरू मारिएको खबर छ। भोलोदिमिर जेलेन्स्कीले रूसले ठूलो मात्रामा जानीबुझी हमला गरेको बताउनुभयो। उहाँले भन्नुभयो युक्रेनलाई रूसी ब्यालिस्टिक मिसाइलहरूको सामना गर्न तत्काल थप हवाई रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियट मिसाइलहरूको आवश्यकता छ। रूसले भनेको छ उसको सेनाले युक्रेनको रक्षा उद्योगका साथै बन्दरगाह र जहाज मर्मत सुविधाहरूलाई लक्षित गरेको छ। युक्रेनले पनि तेल प्रतिष्ठान र सैन्य ठेगानाहरूलाई लक्षित गर्दै रूसमा लामो दूरीको हमला जारी राखेको छ। रूसले युक्रेन संघर्षको समाधानमा योगदान पुर्याउन भारतको तत्परताप्रति कृतज्ञता व्यक्त गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो रूसले यस संकटको शान्तिपूर्ण समाधानका लागि सुझाव दिन भारतको तत्परताको सराहना गर्दछ। युक्रेन संघर्षको शान्तिपूर्ण समाधानका लागि भारतले नयाँ 3 सूत्रीय प्रस्ताव पठाएको रिपोर्टको सम्बन्धमा मस्कोमा मीडियाको एक प्रश्नको जवाफ दिँदै उहाँले उक्त टिप्पणी गर्नुभएको हो। आज ओडिसाको भुवनेश्वरमा रक्षा राज्यमन्त्री सञ्जय सेठले 12 औं राष्ट्रिय समुद्री खोज तथा उद्धार अभ्यास सारेक्स 2026 को शुभारम्भ गर्नुभयो। यस वर्ष लाल किल्लाको प्राचीरबाट आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख गरे झै उहाँले सप्तधारा शक्ति अर्थात शक्तिका 7 स्रोतहरूमा बल दिनुभयो। भारतीय रिजर्व ब्याङ्कले लगभग 3.5 वर्षपछि आज प्रमुख नीतिगत रेपो दरमा 25 आधार अङ्कले बढोत्तरी गरी 5.5% गरिदिएको छ। यो बढोत्तरी वैश्विक अनिश्चितताका बीच बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले गरिएको हो। 2 मासिक मौद्रिक नीतिको घोषणा गर्दै आरबीआईका गवर्नर सञ्जय मल्होत्राले भन्नुभयो मौद्रिक नीति समितिले सर्वसम्मतिले नीतिगत रेपो दरमा 25 आधार अङ्कले बढोत्तरीको फैसला गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज वैश्विक संकट रहे तापनि भारत विश्वका शीर्ष 5 अर्थव्यवस्थाहरूमा पर्ने बताउनु भएको छ। उत्तर प्रदेशको गाजियाबादमा विकसित भारत संकल्प सभालाई सम्बोधन गर्नुहुँदै श्री सिंहले भन्नुभयो सरकारको लक्ष्य भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्नु रहेको छ। यो समाचार युट्युबमा

@AIR Karsiang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको सेवा तीर्थमा वैश्विक मोबाइल संचार प्रणाली संगठनका बोर्ड सदस्यहरूका साथ इन्डिया मोबाइल कंग्रेस 2026 अघि वार्ता गर्नुभयो। प्रधानमन्त्रीले दूरदर्शी नीति र कडा परिश्रमको सहयोगमा भारतले वर्ष 2047सम्ममा विकसित राष्ट्र बन्ने आफ्नो सपना निश्चित रूपमा पूरा गर्ने बताउनु भएको छ। वर्ष 2026को रसायन विज्ञानमा नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सुवाईलाई कार्बनिक संश्लेषणमा नन लिनियर प्रभाव र अटो क्याटालिसिसको खोजको लागि प्रदान गरिने घोषणा गरिएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

हामी बोलिरहेछौ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट। समय अहिले ठिक रातिको 8 बजिरहेछ र अबको क्रममा सुनाइरहेछौ कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेले मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउनेछु। मे तेरे काबिल हु या नहीं, यो गीत बलिउड चलचित्र काबिल प्रस्तुत गरिएको हो। यस फिल्ममा मुख्य पात्रहरू दृष्टिविहीन छन्। गहिरो भावनात्मक र जीवन परिवर्तन गर्ने चुनौतीहरू सँगसँगै लडिरहेका छन्। हाम्रा सबै सपनाहरू बन्द छन् जस्ता पंक्तिहरूले देखाउँछन् कि खुसी प्राप्त गर्न चन्द्रमा पुग्न जतिकै गाह्रो लाग्छ, तैपनि प्रेमीले अझै पनि ती सपनाहरू साकार पार्न प्रयास गर्छ। जुबिन नौटियाल र पलक मुचलको आवाज संगीत रहेको छ राजेश रोशन, शब्द नासिर फराज।

मेरे नाम तो यो गीत चलचित्र जीरो बाट प्रस्तुत गरिएको हो। यो एक भावपूर्ण रोमान्टिक गीत हो जसले निस्वार्थ प्रेम, गहिरो समर्पण र जीवनभरको प्रतिज्ञा व्यक्त गर्दछ। गीतका शब्दहरूले जबसम्म दिन र रात रहन्छ वा जबसम्म ऊ यस संसारमा रहन्छ उसको प्रियजन उसैकै हुन्छ। यसले एउटा चोखो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ जहाँ गायकले अलिक जिद्दी भएको स्वीकार गर्दछ तर कमजोरीहरू पार गर्ने प्रेमीको वाचा गर्दछ। अभय जोधपुरकरको आवाजमा संगीत रहेको छ अजय अतुल, शब्द इर्सद कमिल।

धुमताना गीत ओम शान्ति ओम चलचित्रबाट प्रस्तुत गरिएको हो। यो गीत एक लजालु महिला प्रेमी र एक गहिरो समर्पित पुरुष प्रेमी बीचको चञ्चल संवाद हो। परम्परागत र लयबद्ध भारतीय शास्त्रीय अक्षरहरू हुन्। तिनीहरू एक आनन्दीय र संगीतमय कोरसको रूपमा सेवा गर्छन् जसले नृत्यलाई प्रोत्साहन दिन्छ। श्रेया घोषाल र अभिजितको आवाजमा संगीत रहेको छ विशाल शेखर, शब्द जावेद अख्तर।

मनमा इमोसन जागे गीत दिल वाले चलचित्र बाट प्रस्तुत गरेको हो। यस गीतको अर्थ मेरो हृदय भित्र भावनाहरू जागिरहेका छन्। कुनै विशेष व्यक्तिलाई देख्दा अचानक हुने उत्साह र मुटुको धड्कनलाई वर्णन गर्दछ। गीतका शब्दहरूले सडक किनारको रमाइलो कथा जहाँ एक साहसी व्यक्तिले एक अपरिचित व्यक्तिको बारेमा वर्णन गरेका छन्। अमित मिश्रा, अन्तरा मित्रा र अनुष्का मनचण्डाको आवाजमा संगीत रहेको छ प्रीतम, शब्द अमिताभ भट्टाचार्य।

श्रोताबिन अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ कुछ दिन जुबिन नौटियालको आवाजमा, संगीत रहेको छ राजेश रोशन, शब्द नासिर फराज।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्।

नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आजको विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष अनि पूर्वोत्तर भारतको चौतर्फी विकास। लेखक हुनुहुन्छ असम विश्वविद्यालयका कानून विभागका प्रमुख प्राध्यापक श्री पार्थ प्रतिम पाल। यस विषयमा प्रस्तुत गर्न गइरहेको छु म रोशनी छेत्री। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको जनसेवाको 25 वर्ष पूरा हुन गइरहेको छ। उहाँ 76 वर्षमा प्रवेश गर्नुभएको छ। उहाँको जन्मदिनमा 17 सितम्बरको दिन देशभरि अनेकौं स्थानहरूमा लाखौं आशीर्वाद दियोहरू बालिएका छन्। जनसेवा, सुशासन, समाज कल्याण तथा सेवा संकल्पले पूर्वोत्तरको चौतर्फी विकासबारे प्रस्तुत छन् केही ऐतिहासिक पाइलाहरू। प्रधानमन्त्री नरेन्द्र मोदीको रूपमा देशको शासन सम्हाल्नुभएको 12 साल पूरा भइसकेको छ तथा 13 वर्षमा प्रवेश गरिरहेको छ। उहाँको दूरदर्शी नेतृत्वले पूर्वोत्तर भारतको कायाकल्प गर्दै क्षेत्रको चहुमुखी विकासलाई अभूतपूर्व गति प्रदान गरेको छ। एक समय थियो जब पूर्वोत्तरलाई भारतको अशान्त क्षेत्रहरूमा गनिन्थ्यो अनि उद्योग, व्यापार र रोजगारमा धेरै पछाडिएर गएको थियो। तर आज प्रधानमन्त्रीको दूरदर्शिता र पूर्वोत्तरको विकासलाई सर्वोच्च प्राथमिकता दिएकोले यस क्षेत्रका 8 राज्यहरू अहिले समृद्धि र विकासको मार्गमा धेरै अगाडि बढिसकेका छन्। उद्योग, पर्यटन र व्यापार, वाणिज्य र रोजगारले नयाँ रफ्तार पक्रेको छ। श्री नरेन्द्र मोदीले वर्ष 2014 केन्द्रको सत्ता सम्हाल्नु भएको थियो। त्यस ताकदेखि नै उहाँले पूर्वोत्तर भारतको समग्र विकासलाई विशेष प्राथमिकता दिनुभयो। पूर्वोत्तर भारतको विकास बिना भारतको समग्र विकास सम्भव छैन भन्ने कुरा उहाँले गहिरो रूपमा बुझिसक्नु भएको थियो। पूर्वोत्तर राज्यहरूमा स्थायी शान्ति र समृद्धि कायम गर्नु हो भने असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, अरुणाचल प्रदेशको तीव्र विकास एकमात्र प्रभावी उपाय हो भन्ने कुरा श्री मोदीले अघिबाटै बुझिसक्नु भएको थियो। यसैले त आफ्ना मन्त्री परिषदका साथीहरूलाई महिनामा एक पटक कुनै न कुनै मन्त्रीले पूर्वोत्तर भारतको भ्रमण गर्न पर्छ तथा समन्वित रूपमा सबै मन्त्रालयहरू मिलेर पूर्वोत्तरको विकासलाई ठूलो टेवा दिनुपर्छ भन्ने निर्देश दिनुभयो। क्षेत्रको सांस्कृतिक समृद्धि र रणनीतिक महत्व ठूलो रहे तापनि त्यसभन्दा अघिका सरकारहरूले पूर्वोत्तरको विकासमा धेरै उपेक्षा गरेका थिए। तर श्री मोदी सरकारको दूरदृष्टिको सार्थक परिणामहरू आज सबैले देखिरहेका छन्। सड़क, रेल, हवाई, पूर्वाधार, सम्पर्क, सञ्जालको जाल ओछ्याइएको आज चारैतिर देखिन्छन्। राजमार्ग, रेलवे, विमानस्थल, पुलहरू र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिँदैछ जसले जनताको जीवनलाई सहज र गुणात्मक रूपमा थप उत्कृष्ट बनाउँदैछ। यसलाई राष्ट्रिय र क्षेत्रीय अर्थतन्त्रसँग स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी पनि आकर्षित गरिरहेको छ। अवसरहरू यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन् जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन् जसमा देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू छन्। व्यापार, लगानी र गतिशीलतालाई बढावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र उत्तेजित गर्दैन तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै बिस्तारै पूर्वोत्तरलाई भारतको भविष्यको लागि समृद्धि, स्थिरता र रणनीतिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तर गर्दै हालैका वर्षहरूमा असम भारतको पूर्वोत्तर क्षेत्रमा पूर्वाधार रूपान्तरणको प्रमुख इन्जिनको रूपमा देखा परेको छ। एकपटक कमजोर कनेक्टिभिटी र ब्रह्मपुत्र उपत्यकाको भयानक भूगोलले सीमित भएको राज्यले अब राजमार्ग, पुल, रेल करिडोर, विमानस्थल र शहरी विकास पहल को उल्लेखनीय विस्तार देखिरहेको छ। यी परियोजनाहरूले राज्यभित्र गतिशीलता मात्र सुधार गरिरहेका छैनन् तर सम्पूर्ण पूर्वोत्तरको रणनीतिक र आर्थिक प्रवेशद्वारको रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित
गर्दैछ। कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ। हालैका वर्षहरूमा राज्यभरि आकार लिएका प्रमुख पूर्वाधार परियोजनाहरू छलफल गरिरहेका छन्। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसँग जोड्ने प्रमुख छ लेन पुल हो, जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा बलियो बनाउँछ। लगभग 3,030 करोड रुपियाँको अनुमानित लागतमा निर्मित पुलले ठूलो कनेक्टिभिटी करिडोरको हिस्सा बनाउँछ र उत्तर पूर्वी भारतमा पहिलो एक्स्ट्राडोज प्रिस्टेट कंक्रीट पुलको प्रतिनिधित्व गर्दछ। परियोजनाले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 देखि 60 मिनटबाट लगभग 7 मिनटमा घटाउँछ, जसले गर्दा अवस्थित सराईघाट पुलहरूमा भीड़भाड़ कम हुन्छ र मानिसहरू र सामानहरूको छिटो आवागमन सुनिश्चित हुन्छ। आधार आइसोलेसन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित डिजाइन गरिएको यस क्षेत्रको उच्च भूकम्पीय गतिविधिलाई सामना गर्न सक्ने प्रणालीको रूपमा यो पुल एक महत्वपूर्ण पूर्वाधार कोसेढुङ्गाको रूपमा खड़ा छ। दैनिक आवागमनमा सुधार गर्नुका साथै यो परियोजनाले आर्थिक गतिविधिलाई उत्तेजित गर्ने, उत्तरी गुवाहाटीलाई शहरी विस्तारलाई प्रोत्साहन गर्ने, पर्यटन र वाणिज्यलाई सहज बनाउने र उत्तर पूर्वी क्षेत्रको प्रमुख प्रवेशद्वारको रूपमा गुवाहाटीको भूमिकालाई बलियो बनाउने अपेक्षा गरिएको छ। मेघालयको कुरा गरौं भने सिलोङ सिल्चर हाई स्पीड करिडोरले भारतको उत्तर पूर्वी क्षेत्रमा हालै चलिरहेको सबैभन्दा परिणामकारी पूर्वाधार पहलहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ। आर्थिक र रणनीतिक दुवै हिसाबले 22,864 करोड रुपियाँको अनुमानित लागतमा केन्द्रीय मन्त्री परिषदले अनुमोदन गरेको 166.8 किलोमिटर 4 लेनको ग्रीनफिल्ड पहुँच नियन्त्रित राजमार्ग मेघालय सिलोङ नजिकैको मालविङ खुङलाई असमको सिल्चर नजिकैको पञ्चग्रामसँग जोड्ने यस क्षेत्रभरि कनेक्टिभिटीलाई मौलिक रूपमा रूपान्तरण गर्न डिजाइन गरिएको हो, जसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुहुनेछ। करिडोरले गुवाहाटी सिलोङ र बराक बीचको मानिसहरू र सामानहरूको आवागमनमा नाटकीय रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ। उपत्यका त्रिपुरा मिजोरम र मणिपुरलाई देशका बाँकी भागसँग जोड्ने यात्रा समय घटाउने र अवस्थित एनएच 6 मार्गमा भीड़भाड़बाट बच्ने बंगलादेशमा कुनै निर्भरता बिना यसको तत्काल यातायात लाभहरू बाहेक यो परियोजनाको विशाल रणनीतिक महत्व छ, किनकि यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजनाको लागि एक महत्वपूर्ण भूमि लिङ्कको रूपमा काम गर्नेछ, जसले गर्दा पूर्वोत्तरलाई बंगलादेशमा निर्भरता बिना कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्तता बढाउँछ, साँघुरो सिलिगुडी करिडोरसँग सम्बन्धित जोखिमहरूलाई कम गर्छ र क्षेत्रीय व्यापार सञ्जालहरूसँग पूर्वोत्तरलाई अझ नजिकबाट एकीकृत गरेर सैन्य र रक्षा सम्बन्धी मामिलाहरूको दृष्टिकोणबाट पूर्वोत्तरलाई एकीकृत र पहुँच गरेर विद्यमान भारत चीन सम्बन्धलाई ध्यानमा राखेर पूर्व नीतिको व्यापक उद्देश्यलाई बलियो बनाउँछ। साथै राजमार्गले मेघालय र असम त्रिपुरा मणिपुर मिजोरममा औद्योगिक वृद्धि पर्यटन र दक्षता र रोजगारी सृजनालाई उत्प्रेरित गर्ने र यसरी क्षेत्र

आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र राष्ट्रिय विकास र भू राजनीतिक महत्वको एक महत्वपूर्ण सीमाको रूपमा पूर्वोत्तरको उदयलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ। विश्वव्यापी प्रविधि आपूर्ति श्रृंखलामा असमको जगी रोडमा अर्धचालक एसेम्ब्ली र परीक्षण सुविधाको स्थापनाले उत्तर पूर्वी क्षेत्रको औद्योगिक र प्राविधिक विकासमा एक महत्वपूर्ण क्षणको रूपमा चिन्ह लगाउँछ। लगभग 27,000 करोड़ रूपियाँको लगानीमा परिकल्पना गरिएको टाटा इलेक्ट्रोनिक्सद्वारा विकसित गरिएको अत्याधुनिक सुविधाले असमलाई विश्वव्यापी अर्धचालक मूल्य श्रृंखलामा एकीकृत गर्न तयार छ, जुन क्षेत्र आधुनिक इलेक्ट्रोनिक्स, कृत्रिम बुद्धिमत्ता, दूरसंचार र उन्नत उत्पादनको मेरुदण्ड हो। यस प्लान्टले प्रतिदिन लगभग 48 मिलियन अर्धचालक चिप्स उत्पादन गर्ने अपेक्षा गरिएको छ, जबकि हजारौं प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सृजना गर्नेछ, जसले गर्दा ऐतिहासिक रूपमा सीमित ठूला स्तरको उत्पादनद्वारा विशेषता रहेको क्षेत्रमा उच्च सिप औद्योगिक वृद्धिलाई प्रेरित गर्नेछ। तार बन्ड फ्लिप चिप र एकीकृत प्रणाली प्याकेजिङ जस्ता उन्नत अर्धचालक प्याकेजिङ प्रविधिहरू प्रस्तुत गरेर यस सुविधाले असमलाई उच्च प्रविधि उत्पादन र नवाचारको लागि उदयमान केन्द्रको रूपमा स्थान दिन्छ। यसले सहायक उद्योगहरू, रसद नेटवर्कहरू, अनुसन्धान संस्थाहरू र विशेष प्राविधिक प्रशिक्षणको विकासलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा यस क्षेत्रमा ज्ञान सञ्चालित उद्योगको नयाँ पारिस्थितिकी प्रणालीलाई बढ़ावा दिनेछ। अझ महत्वपूर्ण कुरा, यो परियोजनाले उत्तर पूर्वको विकासात्मक कथामा निर्णायक परिवर्तनको प्रतीक हो। स्रोतमा आधारित परिधीय अर्थतन्त्रबाट विश्वव्यापी डिजिटल र इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलामा सहभागी बन्ने, यसो गर्दा जगीरोड अर्धचालक सुविधाले असमलाई औद्योगिक आधुनिकीकरण, प्राविधिक क्षमता र दिगो आर्थिक उन्नतिको नयाँ युगमा प्रवेश गर्ने क्षमता राख्छ, जबकि महत्वपूर्ण अर्धचालक क्षेत्रमा रणनीतिक आत्मनिर्भरता हासिल गर्ने भारतको व्यापक महत्वाकांक्षालाई सुदृढ पार्छ। गुवाहाटी विमानस्थलको क्षेत्रीय उड्डयन केन्द्रमा रूपान्तरण, गुवाहाटीको लोकप्रिय गोपीनाथ बोर्डोलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एकीकृत टर्मिनलको उद्घाटनले असमको द्रुत पूर्वाधार आधुनिकीकरण र पूर्वोत्तर क्षेत्रको प्रमुख उड्डयन प्रवेशद्वारको रूपमा यसको उदयमा एक निर्णायक कोसेढुङ्गा चिन्ह लगाउँछ। लगभग 4,000 करोड़ रूपियाँको अनुमानित लागतमा निर्मित समग्र परियोजना लगानी लगभग 5,000 करोड़ रूपियाँ पुगेको छ, जसमा उन्नत मर्मत सम्भार, मर्मत र ओभरहल सुविधाहरू सामेल छन्। अत्याधुनिक टर्मिनल लगभग 1.4 लाख वर्ग मिटर फैलिएको छ र वार्षिक 1.3 करोड़ भन्दा बढी यात्रीहरूलाई सम्हाल्न डिजाइन गरिएको छ, जसले विमानस्थलको क्षमता र सञ्चालन दक्षतालाई नाटकीय रूपमा विस्तार गर्दछ। असमको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदाबाट प्रेरित र व्यापक बाँस वास्तुकलालाई समावेश गर्ने यो आधुनिक सुविधाले विश्वस्तरीय उड्डयन पूर्वाधारसँग क्षेत्रीय पहिचानको संश्लेषणलाई प्रतिनिधित्व गर्दछ। यात्री अनुभव र कनेक्टिभिटीमा सुधार गर्नुका साथै यो विस्तारले पूर्वोत्तरलाई मुख्य भूमि भारत र महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने प्रमुख उड्डयन केन्द्रको रूपमा गुवाहाटीको स्थितिलाई उल्लेखनीय रूपमा बलियो बनाउँछ। श्रोतागण, सुन्दै हुनुहुन्थ्यो प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा संकल्पका 25 वर्षहरू अनि पूर्वोत्तर भारतको चौतर्फी विकास। यो कार्यक्रम हाम्रो सामाजिक सञ्जाल ट्विटर एक्स @AIN News Karsiang, युट्युब @AIR Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीमा सुन्न सक्नुहुनेछ र आफ्नो मन्तव्य पनि दिन सक्नुहुनेछ। धन्यवाद।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा। र अब समय भएको छ समाचारको। त श्रोता, केही बेरमै समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौ। समय अहिले ठिक रातिको 10:30 भइरहेछ श्रोता। त यसको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि यही प्रसारण आकाशवाणी खरसाङ एफएम 103.5 MHz पुनः भेट हुनेछौ बिहान 6:22। तबसम्मको निम्ति हामीलाई आज्ञा दिनुहोस्।